0: وصفة صحيحة مدرس وكامن الفنانات आजको श्रृङ्खलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 34 र 98 1 71 56 6।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 13 195 र 98467 15 368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
6: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142 34, मोबाइल 98568832 र 98460038302।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98560 62 029।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
15: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
7: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू,
7: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100+ बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
12: 3.4 जीपीए वा 100+ बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा 100+ बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9848064145।
16: ₹103.8 अन्तर्मनको आवाज।
17: स्टुडियो साइन्स अहिले बिहानको 6 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 93 01
18: Trust BBC News.
19: Journeys into the heart of global events.
18: And voices from around the globe.
20: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
18: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
21: A product Prali.
22: Rashtra Kusan, Kisan.
21: A complete piping solutions.
23: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
21: खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू। अबको तीन महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय।
23: लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो।
21: नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्ने सम्भावना उच्च प्रजातिको विस्तृत अध्ययन गरेर मात्र व्यवसाय शुरू गर्न सुझाव
24: त्यो ठाउँमा हुने खेती के हो कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो हामीले त्यो पनि जानकारी लिनु पर्यो बिउदेखि बजारसम्म लाँदा विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ
23: अमेरिकाले एक वर्षपछि अन्तर्राष्ट्रिय निकाय मार्फत दिन थाल्यो मानवीय सहयोग गाविलाई 60 करोड़ डलर दिने घोषणा
21: र इन्फान्टिनोले पछिल्लो योजना असफल भएपछि ट्रम्प प्रशासनसँग सहयोग मागेको भन्ने विषयमा फिफाद्वारा अस्वीकार
25: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
26: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। पछिल्लो समय देशभर एलपी ग्यास अर्थात खाना पकाउने ग्यास अभावले सर्वसाधारणलाई शास्ति दिइरहेको छ। काठमाडौँका बालाजु, टेकु लगायतका डिपो र उद्योगहरूमा रित्ता सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता उपभोक्ताले भोगिरहेका छन्। नेपाल आयल निगमले भने बजारको माग धान्न पर्याप्त ग्यास आयात भइरहेको दावी गर्दै आएको छ। यही विरोधाभास बीच सरकार र संसद दुवै तर्फबाट समस्याको समाधानका लागि पहल पनि तीव्र भएको छ। समस्या समाधानको लागि मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो सम्बन्ध मन्त्रालय, निकाय, उद्योगी र ग्यास वितरण व्यवसायी सहितको वृहत छलफल भयो। बैठकले आउँदो दशैं तथा मुख्य चाडपर्वको उच्च मागलाई मध्यनजर गरी अबको 3 महिनासम्म हरेक महिना 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने निर्णय समेत गरेको छ। साथै अभाव देखिएका जिल्लाहरूमा वितरण थप प्रभावकारी र नियमित बनाउन सम्बन्धित निकायबीच समन्वय तीव्र पार्ने टुंगो लागेको छ। अर्कोतर्फ प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यासको कृत्रिम अभाव, कालो बजारी र अनुदान दुरूपयोग अन्त्य गर्न देशभरका झण्डै 1,75,00,000 सिलिण्डरको तत्काल डिजिटल म्यापिङ र ट्र्यापिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रहबर अन्सारीले यसअघि 17 दिनसम्म दिएको निर्देशन 17 दिनसम्म कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै उहाँले गतिसँगै काम गर्न नसके निगम नेतृत्वलाई जिम्मेवारीबाट अलग हुन चेतावनी समेत दिनुभएको छ। समितिले तथ्याङ्क व्यवस्थापन, गुणस्तर परीक्षण प्रयोगशालाको पुनर्स्थापना र अनुदानको वास्तविक लक्षित वर्गसम्म पहुँच सुनिश्चित गर्न आयल निगम र मन्त्रालयलाई तत्काल कार्ययोजना पेश गर्न समेत निर्देशन दिएको छ। ग्यास अभाव, उपभोक्तालाई शास्ति बारेका खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले नागरिक दैनिकबाट लिएका हौं।
6: यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली शुरू गरेसँगै देशभर सवारी, चालक अनुमति पत्र, लाइसेन्स सम्बन्धी सेवा धेरै जसो कार्यालयमा 19 दिनदेखि ठप्प भएको छ। सेवाग्राहीले न नयाँ लाइसेन्स लिन पाएका छन् न नवीकरण गर्न नै। कतै कतै भने छापिसकेका लाइसेन्स वितरण गर्ने लगायत आंशिक सेवा सञ्चालनमा छन्। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रचार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। देशभर 42 वटा यातायात व्यवस्था र सेवा कार्यालय छन्। धेरै जसो कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा ठप्प प्राय छ। कतै कतै आंशिक रूपमा मात्र नयाँ प्रणालीबाट सेवा शुरू भएको छ। अनलाइनबाटै सेवा शुरू गरिएको सार्वजनिक सूचना जारी गरी विभागले सेवाग्राहीलाई जानकारी दिए पनि त्यो अनुसार काम नहुँदा सेवाग्राही कार्यालयमै धाउन बाध्य छन्। तर उनीहरू काम नभएपछि निराश भएर फर्किने गरेका छन्। सबैभन्दा बढ़ी सेवाग्राहीको चाप हुने यातायात व्यवस्था कार्यालय एकान्त कुनामा छापिएका लाइसेन्स मात्र वितरण भइरहेको छ। लाइसेन्स सेवा कतै ठप्पै, कतै आंशिक।
5: लाइसेन्सपछि राष्ट्रिय परिचय पत्रको खबर। राष्ट्रिय परिचय पत्रको आवेदन लिनेदेखि छपाई गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। एक महिनादेखि काम ठप्प हुँदा नयाँ परिचय पत्र नम्बर लिनेदेखि राहदानी लगायतका अन्य सेवा लिने सेवाग्राही मर्कामा परेका हुन्। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका निर्देशक निराजन श्रेष्ठका अनुसार असार मध्यदेखि प्रणालीमा समस्या आएपछि काम ठप्प बनेको हो। राहदानी, सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सेवा लिनका लागि राष्ट्रिय परिचय पत्र सरकारले अनिवार्य गरेको छ। विशेष गरी सफ्टवेयर बिग्रेपछि कम्प्यूटर प्रणालीमा प्रवेश हुन बाँकी रहेका सेवाग्राही सबैभन्दा बढ़ी मर्कामा परेको श्रेष्ठले जानकारी दिनुभयो। पछिल्लो समय पीएस मार्फत वैदेशिक रोजगारमा जान चाहने नेपालीले राहदानी बनाउन असहज भएको गुनासो समेत गरेका छन्। रोकियो राष्ट्रिय परिचय पत्रको काम शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: कार्य प्रकृति अनुसार राष्ट्रिय अनुसन्धान विभागले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना भइसकेपछि खटिने हुन् राष्ट्रिय अनुसन्धान विभाग जस्तो निकाय घटना हुनु अगावै परिचालित हुने हो। राष्ट्रिय अनुसन्धान विभागको कामबारे उसको वेबसाइटमा लेखिएको संक्षिप्त विवरणमा राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका आन्तरिक आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराध लगायतका धर्म, संस्कृति, भाषा, समुदाय बीचको सद्भावमा खलल पुर्याउने पक्षसँग सम्बन्धित सूचना संकलन पनि महत्वपूर्ण कार्यभार भएको भनिएको छ। तर राष्ट्रिय अनुसन्धान विभाग यही काममा पटक पटक चुक्दै आएको छ, जसका कारण गुप्तचरका प्रतिवेदन र विश्लेषणलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन छाड्दै गएको छ। सुनसरीमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक एसपी सरह विमल घिमिरेको नेतृत्वमा टोली खटिएको थियो। प्रदेशमा अनुसन्धान निर्देशक इन्द्र लामा नेतृत्वको टोली थियो। यस संरचनाले सम्भावित साम्प्रदायिक तनावबारे सूचना दिन नसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारी बताउँछन्। साफ गुमाउँदै गुप्तचर संयन्त्र सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आंकलन गर्न सक्यो न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न। खबर आज कान्तिपुरमा छ।
5: यसैबीच सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारको क्रममा हिजो निधन भएको छ। काठमाण्डुको महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचाररत उहाँको हिजो बिहान निधन भएको हो। मेहताको निधनसँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ। यसअघि यो घटनामा जयप्रकाश मेहता र ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि पीड़ित परिवार र सरकारबीच गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा सात बुधे सहमति भएको थियो। सहमतिपछि यसअघि ज्यान गुमाएका दुईजनाको अन्त्येष्टि गरिसकिएको छ। सरकार र मृतक रविन्द्र मेहताका परिवारका सदस्यसँग हिजो भएको संवाद सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा शिक्षण अस्पताल महाराजगंजमा भएको छलफलमा सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ। काया कैरनमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन र सम्भावना बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनसादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुविधा
10: सुनार, बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9808216142।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231।
12: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
5: सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यासको अभाव, चुलियो आपूर्ति सहज बनाउन पहल शुरू, अबका 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय, लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो, साख गुमाउँदै गुप्तचर संयन्त्र लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूखको खेती प्रवर्धन गर्ने क्रम पछिल्ला वर्षहरूमा बढ़ेको छ। टिमुर, चिराइतो, अलैंची, कुरिलो, अश्वगन्धा जस्ता जड़ीबुटी र ओखर, रूद्राक्ष, बोधिचित्त, साल, रक्तचन्दन जस्ता रूख प्रजातिबाट लाभ लिइरहेको उदाहरणहरू प्रशस्त
5: गर्ने निर्णय, लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो, साख गुमाउँदै गुप्तचर संयन्त्र लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग,

0: पर्यावरण र ग्रामीण रोजगारी सृजनाका लागि जड़ीबुटी र उच्च मूल्य पाउने रूखको खेती प्रवर्धन एक कोसे ढुंगा साबित हुन सक्छ। नेपालको भौगोलिक विविधताका कारण यहाँ बहुमूल्य वनस्पति र काठचन्य रूखहरूको व्यावसायिक खेतीको प्रचुर सम्भावना रहेको विज्ञहरू बताउँछन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
1: भोजपुरमा रुद्राक्षको कारोबारबाट वर्षेनी झण्डै 1 अर्ब रूपियाँ भित्रने गरेको छ। काभ्रेमा एउटै रूखको बोधिचित्तका दाना 90 लाखदेखि 1 करोड़सम्म व्यापारीहरूलाई ठेक्का दिएको समाचार नौलो होइन। पूर्वी पहाड़मा कालो सुन भनिने अलैंचीबाट गएको आर्थिक वर्ष मात्रै 12.5 अर्ब रूपियाँभन्दा धेरै भित्रिएको छ। उच्च मूल्य दिने यस्ता खेतीहरू पछिल्ला वर्षहरूमा फस्टाइरहेका वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक बताउनुहुन्छ।
2: सामान्य सल्यानको उदाहरण लिउँ, टिमुर थोरै मात्रै जंगलबाट टिपेर बेचिन्छ। जब हामीले त्यसको खेती प्रविधि विकास गर्यौं र किसानलाई बिरुवा निशुल्क वितरण गर्न थाल्यौं, अहिले एउटै वडाबाट 25 करोडसम्मको टिमुर बिक्री हुन्छ। त्यहाँ रिक्सा त्यस्तै छ, त्यहाँ काउलुको बोक्रा त्यति नै जान्छ। कुनै ठाउँमा मलागिरी भन्ने अर्को कपुरको प्रजाति भयो। थुप्रै बिरुवाहरूलाई फरक फरक ठाउँमा हामीले चाहिँ पकेट क्षेत्र रूपमा विकास गर्दैछौँ र यसबाट ठूलो फाइदा लिएको चाहिँ देखिएको छ र भविष्यमा यो अझै बढ्नेवाला छ।
1: हिमाली, पहाड़ी, तराई र भित्री मधेसमा रहेको फरक भौगोलिक क्षेत्रका कारण जैविक विविधता उच्च छ। यस्तोमा धेरै किसिमका जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्न सकिन्छ जसले उच्च मूल्य दिन्छन्। सदियौंदेखि भइरहेको व्यापार र अहिलेको प्रयोग गर्ने चलनलाई हेर्दा यसको सम्भावना दिगो देखिन्छ।
2: यो सदियौंदेखिको व्यापार भइरहेको छ। ह्यान्डिक्राफ्टहरू, वुडन क्राफ्टहरू, मूर्ति अथवा अरू कुनै फर्निचरहरू, कुनै विशेष संरचनाहरू, मालाहरू, तपाईँ ब्रासलेटहरू होइन, फेसनको रूपमा चाहिँ अलि बढी प्रयोग भएको जस्तो पनि देखिन्छ। यो सदियौंदेखि थियो र भविष्यसम्म पनि केही रूखहरू जाने, जस्तो 37 सालको काठ मलाई खोजिदिनुहोस् म यति मूल्यसम्म दिन्छु, विजय सालको काठ, यता थुप्रै रूखहरू छन्, रक्तचन्दन होइन, अगरवुड जस्ता रूखहरू खेती गर्न थालेका र थुप्रै अब व्यावसायिक रूपमा लागेका चाहिँ थुप्रै देखिन्छन् होइन। यो हिसाबले हेर्दा यो दिगो रूपमा जान्छ कि जस्तो पनि छ।
1: केही व्यक्ति वा केही क्षेत्रका बासिन्दाले फाइदा लिएको उदाहरणबाट यस्ता खेतीमा धेरैले चासो दिन्छन्। तर चासो दिनु र यसलाई सफल बनाउनु फरक कुरा हो। सफल उत्पादनका लागि के कुरामा ध्यान दिने त वनस्पतिविद डाक्टर मित्र पाठक।
2: पहिला सोच आउनु पर्यो, इच्छा शक्ति हुनु पर्यो। यो देशमा यो माटोमा सुन फल्छ अथवा मैले यही माटोमा केही गर्नुपर्छ भन्ने भावना आउनु पर्यो। आज सुरु गरेर त्यसलाई अल्पत्र पारेर छोडेर हिँडिन्छ भने यसमा नलाग्नु बेस्ट हुन्छ सबभन्दा। त्यसपछि आफ्नो क्षेत्रको हावापानी अनुसार आफूले गर्न सक्ने त्यो ठाउँमा हुने खेती के हो, कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो, हामीले सर्ट टर्म हो कि लङ टर्म हो त्यो पनि जानकारी लिनु पर्यो। बिउ कहाँ पाइन्छ होइन, बिरुवा कहाँ पाइन्छ, मल कति लाग्ने, अब फाल्टो कति खन्ने, पानी कतिको चार्नुपर्छ अथवा त्यसलाई कतिको स्याहार चाहिन्छ, प्राविधिक कुराहरू सबै बुझेर बिउदेखि बजारसम्म लाँदा ती कुराहरू विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ।
1: उच्च मूल्य दिने जड़ीबुटी तथा रोग प्रजातिको खेती प्रवर्धन गर्दा आमदानी लिएको सँगै घाटा बिहोरेका उदाहरण पनि धेरै छन्। कसैले हल्लाको भरमा महँगोमा किनेको बिरुवाले उत्पादन नदिएको वा उत्पादन दिए पनि बजार नपाएको घटना प्रशस्त सुनिन्छ। यसमा खेती गर्नेले त्यसको बजारलाई राम्रोसँग बुझ्नुका साथै पालिका लगायत अरू तहका सरकारले पनि उत्पादन बिक्रीको ग्यारेन्टी सहित खेती प्रवर्धन गर्नुपर्ने वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक बताउनुहुन्छ।
2: एउटा महत्वपूर्ण पाटो चाहिँ बाई ब्याक ग्यारेन्टी, यो उत्पादन मेरो यो ठाउँमा बिक्री हुन्छ भन्ने कन्फर्म भयो भने किसान लाग्छ त्यसमा होइन। कहिलेकाहीँ न्यूनतम मूल्य सरकारले, स्थानीय सरकार, अहिले त 3 तहका सरकारहरू छन् होइन, कुनै कुराको बिक्री भएन भने हामी लिइदिन्छौँ भनेर राखिदिने अवस्था रहनु पर्यो।
3: जड़ीबुटी र उच्च मूल्य पाउने रूखको खेती प्रवर्धन बारे वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड़ नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अखुराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायीहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। संगीत रोयल्टी संकलनको नाममा एफएम रेडियोमाथि धरपकड़ गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो 3

0: संचालक व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने धरपकड़ गर्ने थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: सूर्यगौरा पोलिक्लिनिकमा यही साउन 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नेपालको विरोधको व्यवस्था गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेख पास भएर द्विपक्षीय व्यापार शुरू गरेका छन्। लिपुलेख पास नेपालको पश्चिमी सीमा लिम्पिया धुराबाट 56 किलोमिटर भित्र पर्छ। भारत र चीनले शनिबार अगस्त 1 लिपुलेख पास हुँदै द्विपक्षीय व्यापार शुरू गरेका हुन्। पहिलो दिन 4 सहयोगीलाई लिएर 16 भारतीय व्यापारी यो नाका भएर तिब्बतको ताक्लाकोट पुगेका हुन्। चिनिया सुरक्षाकर्मीले सुरक्षा जाँच गरेर तिब्बत प्रवेशको अनुमति दिएको हो। यसै वर्ष भारतले लिपुलेख भएर तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रामा पनि पठाएको थियो। पिथौरागढ़ प्रशासनले 134 व्यापारीलाई तिब्बतबाट व्यापारका लागि अनुमति दिएको छ, तर चीनले 20 मात्रै पहिलो पटक प्रवेश दिएको हो। भारतीय संचार माध्यमले लिपुलेख पास भएर 6 चीनसँग व्यापार शुरू भएको जनाएको छ। कोविड महामारीका कारण सन् 2019 व्यापार बन्द थियो। जून 1 नाका खोल्ने तयारी थियो, तर पूर्वाधार तयारीका कारणले ढिला गरी दुई देशले व्यापार शुरू गरेका हुन्। अनुमति पत्र पास प्रदान गर्ने अधिकारी मुद्रा विनिमयका लागि बैंक भन्सारको व्यवस्थापन बारे व्यापारीको बास ट्रान्जिट क्याम्प बैंकिङ सेवा संचार सुरक्षा र व्यापारीहरूका लागि चिकित्सा सुविधाहरूको व्यवस्थापछि व्यापार खुलाइएको हो। धारचुलाका जिल्ला व्यापार अधिकृत उपजिल्ला अधिकारी आशिष जोशीले दुई देशबीच सीमा व्यापार प्रारम्भ भएको प्रतिक्रिया दिनुभएको छ। नेपालको विरोधलाई व्यवस्था लिपुलेख पास हुँदै भारत चीन व्यापार शीर्षकको खबर कान्तिपुरमा छ।
0: अब विदेशको खबर। अमेरिकाले विश्व स्वास्थ्य तथा मानवीय सहायता कार्यक्रमहरूमा केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गावीलाई अमेरिकाले 60 करोड़ डलर उपलब्ध गराउने भएको हो। झण्डै 18 अघि अमेरिकाले विश्व स्वास्थ्य र मानवीय सहायता सम्बन्धी लगभग सबै कार्यक्रम अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो। ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको शपथ लिएकै दिन सन् 2025 जनवरी 20 अमेरिकी सहायता स्वास्थ्य एजेन्सी यूएसएडका गतिविधि 90 दिनसम्मका लागि स्थगित गर्ने निर्देशनमा हस्ताक्षर गर्नुभएको थियो, जसकारण विश्वभर रहेका यूएसएडका कार्यालय अस्थायी रूपमा बन्द भए। सन् 2025 जुलाई 1 यूएसएडका विश्वभरका कार्यालय स्थायी रूपमा बन्द गरियो। यूएसएडलाई अमेरिकी विदेश मन्त्रालय अन्तर्गत ल्याइयो। यो कार्यक्रममा विश्वभर 10,000 भन्दा धेरै कर्मचारीले रोजगारी गुमाए। यूएसएडबाट सहायता लिने संस्थाहरू पनि यो निर्णयले प्रभावित भएका हुँदा अप्रत्यक्ष रूपमा विश्वका लाखौं मानिसमा यो निर्णयको प्रभाव पर्यो, तर पछिल्लो समय अमेरिकाले गाविलाई 60 करोड़ डलर दिने घोषणा गरेको छ।
7: अब खेल खबर। व्हीलचेयर टेनिस खेलाड़ी रामबहादुर तामाङले जापानमा आयोजना हुने 5 एशियाली पारा खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। तामाङ वाइल्ड कार्ड मार्फत प्रतियोगिताका लागि छनौट भएका हुन्। नेपाल व्हीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाका अनुसार नेपाली व्हीलचेयर टेनिस खेलाड़ीले एशियाली पारा खेलकुदमा पहिलो पटक सहभागिता जनाउन लागेको हो। 5 एशियाली पारा खेलकुद जापानमा आउँदो अक्टोबर 18 शुरू हुँदैछ। प्रसंग फिफा सम्बन्धी फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बिक्री गर्ने योजना असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग सहयोग मागेको भन्ने समाचारलाई फिफाले अस्वीकार गरेको छ। फिफाले यो दावीलाई पूर्ण काल्पनिक भन्दै इन्फान्टिनोले ट्रम्प वा अमेरिकी प्रशासनका कुनै सदस्यसँग पछिल्ला दिनमा सम्पर्क नगरेको जनाएको हो। विश्वकप सहित फिफाका व्यावसायिक अधिकारमा निजी लगानी भित्राउने इन्फान्टिनोको योजना सरोकारवालाको विरोधपछि रोकिएको थियो। झण्डै 4 अर्ब 20 करोड़ डलर जुटाउने लक्ष्य रहेको निजी लगानी भित्राउने योजनाकै कारण पछिल्लो समय इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।
0: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा 60-88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी भाग तथा गण्डकी लुम्बिनीको पहाड़ी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागडुङ्गा मुगलिन सड़कमा अहिले नियमित रूपमा गाड़ी चलिरहेका छन्।
7: राष्ट्र बैंकका 2 डेपुटी गवर्नर राख्ने व्यवस्था यथावत रहने भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा संचालक समितिको संरचनाका विषयमा सहमति जुटेको हो। संघीय संसद अर्थ समितिको बैठकमा विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको हो।
0: नदी किनारका वास्तविक सुकुम्बासी बस्तीहरूमा बिना पूर्व तयारी र विकल्प डोजर प्रयोग गरी बस्ती उठाएको विषयमा प्रतिनिधि सभामा हिजो गम्भीर बहस भएको छ। बैठकमा सुकुम्बासी व्यवस्थापन सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले उचित पुनर्वास व्यवस्था बिना नागरिकलाई घरबारविहीन बनाउन नहुनेमा जोड़ दिएका छन्।
7: प्राथमिक शेयर आईपीओ निष्कासनको पाइपलाइनमा रहेका 104 कम्पनी रोकिएका छन्। पूँजी वृद्धि गर्ने भन्दै विगत 3 वर्षदेखि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिई स्वीकृतिका लागि अनुमति माग्न गएका कम्पनीलाई सेबोनले रोकेको हो। निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठ आर्थिक विवादमा तानिएपछि आईपीओ निष्कासन विवादमा आउन थालेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ। टपरीमा सीता भए काको के दुख।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू। अबको 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय।
0: लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो।
7: नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्ने सम्भावना उच्च, प्रजातिको विस्तृत अध्ययन गरेर मात्र व्यवसाय शुरू गर्न सुझाव।
0: अमेरिकाले 1 वर्षपछि अन्तर्राष्ट्रिय निकाय मार्फत दिन थाल्यो मानवीय सहयोग, गाविलाई 60 करोड़ डलर दिने घोषणा।
7: र इन्फान्टिनोले पछिल्लो योजना असफल भएपछि ट्रम्प प्रशासनसँग सहयोग मागेको भन्ने विषयमा फिफाद्वारा अस्वीकार।
0: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन सरकारले कर लगाउने र हटाउने गरेको विषयसँग सम्बन्धित छ। यहाँ दुईजनाले मोबाइल स्कोर गरिरहेका छन्, त्यही बेला छिन छिनमा कर बारेको खबर आएका छन्। अनि एकजनाले भन्दैछन्, आहा क्या मन जित्यो सरकारले कर लगाएर। अनि लगत्तै अर्कोले फेरि भन्दैछन्, फेरि हटाएर जितिसक्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपत्री, फोन 0625930369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
1: पसल सरेको सूचना: शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59 122, 98058 00 08 र 98460 69 246।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: नमस्ते, म डाक्टर नवीन चापागाई, होमियोपैथिक चिकित्सक। के तपाईं डिप्रेसनको समस्याबाट पीड़ित हुनुहुन्छ? मन चञ्चल हुने, बेचैनी हुने, निन्द्रा नलाग्ने, मनमा कुरा खेल्ने, मरिन्छ कि जस्तो लाग्ने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, एकदमै डर लाग्ने आदि समस्या भएर तपाईं चिन्तित हुनुहुन्छ? तपाईंलाई पनि डिप्रेसन पो भएको छ कि? अब चिन्ता नलिनुहोस्। डिप्रेसन को बारे महत्वपूर्ण कुराहरू लिएर आएको छु। सर्वप्रथम, डिप्रेसन भनेको के हो? डिप्रेसन एउटा सामान्य मानसिक विकार हो। विश्वव्यापी रूपमा अनुमानित 5-10% वयस्कहरू डिप्रेसनबाट पीड़ित छन्। डिप्रेसनबाट पुरुष भन्दा महिला बढी प्रभावित हुन्छन्। डिप्रेसनले आत्महत्या पनि गर्न सक्दछन्। मानिस मुड अफ हुने, कुनै काम गर्न रुचि नहुने, कता कता डर लागे जस्तो भइरहने इत्यादि यसमा समावेश हुन्छ। डिप्रेसन कसैलाई पनि हुन सक्छ। दुर्व्यवहार, गम्भीर हानि वा अन्य तनावपूर्ण घटनाहरूबाट बाँचेका मानिसहरूलाई डिप्रेसनको सम्भावना बढी हुन्छ। पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन हुने सम्भावना बढी हुन्छ। अनुमानित 5% जनसंख्याले डिप्रेसनको अनुभव गर्दछन्। संसारमा लगभग 280 मिलियन मानिसहरू डिप्रेसनको शिकार छन्। डिप्रेसन पुरुष भन्दा महिलाहरूमा लगभग 50% बढी पाइन्छ। विश्वव्यापी रूपमा 10% भन्दा बढी गर्भवती महिलाहरू र भर्खरै जन्म दिएका महिलाहरू डिप्रेसनको अनुभव गर्दछन्। हरेक वर्ष आत्महत्याका कारण 7 लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ। एक रिसर्चको आधारमा 15-29 वर्ष उमेर समूहमा बढी आत्महत्या भएको पाइन्छ। डिप्रेसन एउटा मूड डिसअर्डर हो, जसले उदासीपनको निरन्तर अनुभूति र तपाईँले हरेक पटक रमाइलो गरेको चीजहरू र गतिविधिहरूमा चासो गुमाउनु हुनेछ। यसले सोच्ने स्मरण शक्ति, खानपिन र सुत्नमा पनि समस्या ल्याउन सक्छ। क्लिनिकल डिप्रेसन अर्थात् मेजर डिप्रेसिभ डिसअर्डरलाई अक्सर डिप्रेसन भनिन्छ। यो सबैभन्दा गम्भीर प्रकारको डिप्रेसन हो। उपचार बिना डिप्रेसन अझ खराब हुन सक्छ र लामो समयसम्म रहिरहन सक्छ। गम्भीर अवस्थामा यसले आत्महानि वा आत्महत्याद्वारा मृत्यु पनि हुन सक्छ। डिप्रेसनका लक्षणहरू कस्ता हुन्छ? उदास, चिन्तित अर्थात् खाली खाली महसुस हुनु, आशाहीन, बेकार र निराशावादी महसुस गर्नु, धेरै रुनु, मुड अफ भइरहनु, चिन्तित, रिसाएको वा रिसाएको महसुस हुनु, तपाईँले एकपटक रमाइलो गरेको शोक र रुचिहरूमा रुचि गुमाउनु अर्थात् रुचि नहुनु, आलस्य, अल्छी, जोश जागर नहुनु, ध्यान केन्द्रित गर्न नसक्नु अनि निर्णय गर्न कठिनाई हुनु, धेरै बिस्तारै हिँड्ने वा बोल्ने हुनु, सुत्न गाह्रो हुनु, बिहान सबेरै उठ्नु वा धेरै सुत्नु, भोकमा कमी र तौलमा परिवर्तन हुनु, कुनै दीर्घ रोग लागेर निको हुँदैन भन्ने थाहा पाएर चिन्तित भइरहनु, मृत्यु, आत्महत्या, आत्महानि वा आत्महत्या प्रयासको विचार गर्नु, कसैलाई मर्न एकदमै डर लाग्नु। डिप्रेसनका लक्षणहरू पुरुष, महिला, किशोर किशोरी र बालबालिकाहरू सबै नै प्रभावित हुन्छन्। कसैलाई क्रोध, आक्रामकता, चिडचिडापन, चिन्ता वा बेचैनी हुनु, अत्यधिक रक्सी पिउनु, लागू पदार्थको प्रयोग गर्नु वा उच्च जोखिम गतिविधिहरूमा संलग्न हुनु, यौन रुचि नहुनु, यौन इच्छाको कमी हुनु, बौद्धिक क्षमताहरू जस्तै ध्यान केन्द्रित गर्न नसक्नु, गर्नुपर्ने कामहरू पनि पूरा गर्न कठिनाई हुनु, कुराकानीको क्रममा ढिलो प्रतिक्रिया जनाउनु, निन्द्रामा समस्या, अत्यधिक निन्द्रा हुनु वा रातभर नसुत्नु, शारीरिक अस्वस्थता जस्तै थकान, दुखाई, टाउको दुखाई, पाचन प्रणालीमा हुने समस्याहरू, पेट दुख्नु, फुलिनु, ढाडिनु, कब्जियत, अपच इत्यादि हुनु, त्यस्तै सास फेर्न गाह्रो हुनु, मुटु ढुकढुक हुनु, डिप्रेसन ग्रस्त समयमा मनमा चैन र आनन्द भन्ने कुरो हुँदैन। मान्छे चाहिँ यहाँ छ तर मन अर्कैतिर डुलिरहेको हुन्छ। पुअर कन्सन्ट्रेसन, कमजोर एकाग्रता, अत्यधिक अपराध अर्थात आत्मग्लानीको भावना, भविष्यको बारेमा आशाहीनता, मर्ने वा आत्महत्या गर्ने बारे विचार गरिरहनु, धेरै थकित वा आलस्य कमजोर महसुस गर्नु, जोश जागर नहुने, पेट फुलिने, दुख्ने, ढाडिने, छाती पोल्ने, घाँटीमा के अड्के जस्तो हुने, मुटु ढुकढुक भइरहने इत्यादि हुन्छ। डिप्रेसन के कारणले हुन्छ त? डिप्रेसनका धेरै सम्भावित कारणहरू छन्। तिनीहरू बायोलोजिकलदेखि परिस्थिति जन्य हुन सक्दछन्। जस्तै पहिलो छ ब्रेन केमिस्ट्री। डिप्रेसन भएका व्यक्तिहरूमा मूड, विचार, निन्द्रा, भोक र व्यवहार व्यवस्थापन गर्न मस्तिष्कका भागहरूमा रासायनिक असन्तुलन हुन सक्दछ र डिप्रेसन हुन सक्दछ। दोस्रो हर्मोन लेभल्स, महिलाहरूको मासिक धर्मचक्र, मेन्स्ट्रुअल साइकल, पोस्टपार्टम पिरियड, पेरिमेनोपोज र मेनोपोजको समयमा विभिन्न समयहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोनमा हुने परिवर्तनहरूले डिप्रेसनको लागि व्यक्तिको जोखिम बढाउन सक्दछ। त्यस्तै तेस्रो छ पारिवारिक इतिहास। यदि तपाईँसँग डिप्रेसन वा अन्य मूड डिसअर्डरको पारिवारिक इतिहास छ भने तपाईँ डिप्रेसन विकासको लागि उच्च जोखिममा हुनुहुन्छ। चौथो छ अर्ली चाइल्डहुड ट्रमा, प्रारम्भिक बाल्यकालको आघात। केही घटनाहरूले तपाईँको शरीरले डर र तनावपूर्ण अवस्थाहरूमा प्रतिक्रिया गर्ने तरिकालाई असर गर्दछ। पाँचौं छ ब्रेन स्ट्रक्चर, मस्तिष्क संरचना। यदि तपाईँको मस्तिष्कको फ्रन्टल लोब कम सक्रिय छ भने डिप्रेसनको लागि ठूलो जोखिम हुन सक्छ। त्यस्तै छैठौं मेडिकल कन्डिसन, चिकित्सा अवस्था। जस्तै दीर्घकालीन रोग, अनिद्रा, दीर्घकालीन दुखाई, पार्किन्सन्स रोगहरू, स्ट्रोक, हृदयघात र क्यान्सर इत्यादि। सातौं छ लागू पदार्थको प्रयोग, विभिन्न पदार्थ वा रक्सीको दुरुपयोगको इतिहासले डिप्रेसनको जोखिमलाई असर गर्न सक्छ। आठौं छ पेन अर्थात दुखाई, लामो समयसम्म भावनात्मक वा पुरानो शारीरिक पीड़ा महसुस गर्ने व्यक्तिहरूमा डिप्रेसनको विकास हुने सम्भावना बढी हुन्छ। डिप्रेसनका कारणहरू प्राय तपाईँको स्वास्थ्यका अन्य तत्त्वहरूसँग जोडिएका हुन्छन्। जस्तै बायोकेमिकल, मेडिकल, सोसियल, जेनेटिक र सर्कमस्टान्सियल हुन सक्दछ। त्यस्तै नौ छ सामाजिक आर्थिक स्थिति, आर्थिक समस्याहरू र कथित कम सामाजिक स्थिति सहित सामाजिक आर्थिक स्थितिले तपाईँलाई डिप्रेसन जोखिम बढाउन सक्छ। माया, प्रेम, पारिवारिक झगडाको कारणले पनि डिप्रेसन हुन सक्दछ। त्यस्तै दसौँ भिटामिन डी को कमी, विश्वसनीय स्रोतले डिप्रेसनका लक्षणहरूलाई भिटामिन डी को कमी हुनु पनि यसको कारणको रूपमा लिएको छ। त्यस्तै विभिन्न भिटामिनहरूको कमीको कारणले पनि डिप्रेसन हुनमा उल्लेखनीय रोल रहेको पाइन्छ। एघारौं लैङ्गिक पहिचान, 2018 एक अध्ययन अनुसार ट्रान्सजेन्डर मानिसहरूको लागि डिप्रेसनको जोखिम सामान्य मानिसहरूको तुलनामा लगभग 4 गुणा पाइएको छ। बाह्रौं छ विभिन्न चिकित्सा रोगहरू, डिप्रेसन अन्य पुराना चिकित्सा रोगहरूसँग सम्बन्धित छ। हृदय रोग भएका व्यक्तिहरूमा डिप्रेसन नहुने मानिसहरूको तुलनामा लगभग 2 गुणा सम्भावना रहेको पाइन्छ, जबकि क्यान्सर भएका 4 मध्ये 1 जनामा पनि डिप्रेसन भएको पाइएको छ। थाहा पाउनुभयो त? अब यसको उपचार के हुन्छ त? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु आवश्यक हुन्छ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। डिप्रेसनमा होमियोपेथी उपचार उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको असन्तुलित अवस्थालाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिहरूद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्दछ। होमियोपेथिक उपचारको क्रममा मानसिक विकारहरूको कारण धेरै नै महत्वपूर्ण छन्। डिप्रेसनको उपचारको लागि होमियोपेथिक उपचार सबैभन्दा राम्रो छ, किनकि यसले लक्षणहरूलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरीबाट हटाउने शक्ति पनि हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले डिप्रेसनको लागि होम्योपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिइरहन पनि सकिन्छ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित छ। अन्य स्वास्थ्य समस्या भएका र अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहेका व्यक्तिहरूले पनि डिप्रेसनको लागि होम्योपेथिक औषधिहरू सुरक्षित रूपमा लिन सक्दछन्। डिप्रेसनका केही मुख्य होम्योपेथिक औषधिहरू म तपाईँलाई जानकारी गराउँदैछु। जस्तै औरम मेटालिकम, नेट्रम म्युर, सिपिया, इग्नेसिया, पल्सिटिला, आर्सेनिक एल्बम, किल्किरिया कार्बोनिका, कस्टिकम, सिमिसिफ्युगा, कालीफस, स्टेफिसिग्रिया, ल्याकेसिस, नेट्रम कार्ब, एसिड फस इत्यादि। तर यी औषधिहरू विज्ञ होम्योपेथिक चिकित्सकसँग जाँच गरेर मात्र सेवन गर्नुपर्छ। कसरी खाने, कति पावरमा खाने, कति दिनसम्म खाने, सम्पूर्ण कुराहरू चिकित्सकले मिलाइदिनुहुन्छ अनि मात्र सेवन गर्नुपर्छ। त्यत्तिकै पसलमा चाहिँ किनेर कदापि नखानुहोला। थाहा पाउनुभयो? औषधिको साथसाथै तपाईँले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। भिडियो हेरिरहनुहोला। जस्तै आफूलाई रमाइलो लाग्ने गतिविधिहरू पनि गरिरहने प्रयास गर्नुपर्छ। साथी र परिवारसँग सम्पर्कमा रहिरहनुपर्छ। नियमित रूपमा व्यायाम गर्नुपर्छ। विभिन्न खेलकुदमा पनि सामेल हुनुपर्दछ। सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ। अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन गर्नु हुँदैन। र अवैध लागू पदार्थहरूको प्रयोग पनि गर्नु हुँदैन, जसले डिप्रेसनलाई अझ खराब बनाउन मद्दत गर्दछ। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुपर्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। टेन्सन लिनु हुँदैन। आफूलाई कस्तो महसुस हुन्छ भन्ने बारे आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुपर्छ। अनि स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारसँग कुरा गर्नुपर्छ। आफ्ना समस्याहरू भन्नुपर्छ। त्यसै गरी डिप्रेसन हुने मानिसहरूले खानपानमा पनि ध्यान दिनुपर्छ। जस्तै भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खाना खाने गर्नुपर्छ, हरियो पत्ता भएको सागसब्जी र मौसमी फलफूल धेरै सेवन गर्नुपर्छ। चुकन्दरमा धेरै मात्रामा पोषक तत्व हुन्छ, जसबाट शरीर स्वस्थ हुन्छ। चुकन्दरले हाम्रो दिमागमा न्युरो ट्रान्समिटरको जस्तै कार्य गर्दछ अनि हाम्रो व्यवहार परिवर्तन गर्न मद्दत गर्दछ। त्यस्तै खानामा तेलको प्रयोग एकदमै कम गर्नुपर्छ। फास्ट फुड, जङ्क फुडबाट टाढा रहनुपर्छ। सलादको रूपमा टमाटर लाभकारी हुन्छ। टमाटरमा लाइकोपिन नामको एउटा पदार्थ हुन्छ, जुन एउटा एन्टिअक्सिडेन्ट हो। यसले हाम्रो शरीरलाई डिप्रेसनसँग लड्न ताकत प्रदान गर्दछ। चिनी अनि नुनको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, किनकि यसले पनि विभिन्न शारीरिक समस्याहरू उत्पन्न गराउँछ। त्यसै गरी मांसाहारी अनि बासी खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ, यसले पनि डिप्रेसनका बिरामीलाई राम्रो गर्दैन। धुम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ, लागू पदार्थको सेवन गर्नु हुँदैन। धेरै क्याफिनयुक्त चिया, कफी पनि धेरै प्रयोग गर्नु हुँदैन अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगर विभिन्न औषधिहरूको सेवन पनि गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथै उचित जीवनशैली पनि अपनाउनु आवश्यक हुन्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योगा, मेडिटेसन, ध्यान जस्ता क्रियाकलापहरू गर्नुपर्छ। यसबाट डिप्रेसनका बिरामीलाई जादुमय फाइदा भएको हामी देख्न सक्छौ। त्यस्तै जुन कारणबाट डिप्रेसनको समस्या भएको छ, सोको पहिचान गरी त्यसबाट टाढा रहनुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्काएर बस्नु पनि हुँदैन। समयमा खाने, समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट, मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई समावेश पनि गर्नुपर्छ। सर्वप्रथम एन्जाइटी भनेको के हो? एन्जाइटी अर्थात चिन्ता भनेको डर र बेचैनीको भावना हो। यसले तपाईँलाई पसिना आउन सक्छ, बेचैनी र तनाव महसुस हुन सक्छ, छिटो छिटो मुटुको धड्कन हुन सक्छ, सास फेर्न गाह्रो हुन सक्छ, कुनै पनि काममा कठिन समस्याको सामना गर्नुपर्दा वा महत्वपूर्ण निर्णय लिनु अघि तपाईँ चिन्तित महसुस गर्न सक्नुहुन्छ। अर्को कुरा, एन्जाइटीले तपाईँलाई कुनै पनि समस्याको सामना गर्न मदत पनि गर्न सक्छ। चिन्ताले तपाईँलाई ऊर्जा बढाउन वा ध्यान केन्द्रित गर्न मदत पनि गर्न सक्छ। तर चिन्ता विकार अर्थात एन्जाइटी डिसअर्डर भएका मानिसहरूका लागि भने डर, टेन्सन, चिन्ता, घबराहट, मुटु ढुकढुकी, सास फेर्न गाह्रो इत्यादि हुन सक्दछ। वाट आर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरू के हुन्? एन्जाइटी डिसअर्डर ती अवस्थाहरू हुन् जसमा तपाईँको चिन्ता सजिलैसँग हट्दैन र समय सँगसँगै खराब बन्न पुग्दछन्। यसले तपाईँको दैनिक गतिविधिहरू, दैनिक गर्नुपर्ने कामहरू, स्कुलको काम र अन्य मानवीय सम्बन्धहरूमा हस्तक्षेप गर्न सक्दछ। वाट आर द टाइप्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका प्रकारहरू के हुन्? धेरै प्रकारका चिन्ता विकारहरू हुन्छन् जसमा जेनरलाइज एन्जाइटी डिसअर्डर जीएडी अर्थात सामान्यकृत चिन्ता विकार, जीएडी भएका मानिसहरू स्वास्थ्य, पैसा, काम र परिवार जस्ता सामान्य समस्याहरूको बारेमा सधैँ चिन्ता गर्छन्। त्यस्तै अर्को छ पैनिक डिसअर्डर, आतंक विकार। पैनिक डिसअर्डर भएका मानिसहरूलाई पैनिक अट्याक हुन्छ। यो अचानक कुनै खतरा नभएको बेला धेरै डर बारम्बार हुन सक्दछ। आक्रमणहरू चाँडै आउँदछन्, छिट्टै अनि धेरै बेरसम्म पनि रहन सक्दछन्। अर्को छ फोबियाज। फोबियाज भएका मानिसहरूलाई कुनै चीजको धेरै डर हुन्छ जसले थोरै अनि धेरै खतरा उत्पन्न गर्न पनि सक्दछ। उनीहरूलाई डर लागिरहने हुन्छ। प्लेनमा यात्रा गर्न, पहाड़को यात्रा, अग्लो ठाउँमा चढ्न, भीड़भाड़का ठाउँहरूमा जान वा कुनै सामाजिक परिस्थितिहरूमा सामेल हुन अत्यन्तै कठिनाई हुन सक्छ। वाट आर द कजेज अफ एन्जाइटी डिसअर्डर? चिन्ताको कारण अज्ञात नै रहेको छ। हेरिडिटरी, आनुवंशिकी, मस्तिष्क जीव विज्ञान र रसायन विज्ञान, ब्रेन बायोलोजी एन्ड केमिस्ट्री, तनाव र तपाईँको वातावरण जस्ता कारणहरूले यसमा प्रमुख भूमिका खेल्न सक्दछ। हु इज एट रिस्क फर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरूको लागि जोखिम कसलाई हुन्छ? विभिन्न प्रकारका चिन्ता विकारहरूको लागि जोखिम कारकहरू भिन्न भिन्न हुन सक्दछन्। विशेषत महिलाहरूमा यो समस्या अधिक कमन हुन्छ, तर सामाजिक चिन्ताले, सोसल एन्जाइटीले पुरुष र महिलाहरू दुवैलाई समान रूपमा असर गर्न पनि सक्दछ। सबै प्रकारका चिन्ता विकारहरूका लागि केही सामान्य जोखिम कारकहरू छन् जसमा निश्चित व्यक्तित्व विशेषताहरू, जब तपाईँ नयाँ परिस्थितिमा हुनुहुन्छ वा नयाँ व्यक्तिहरू भेट्नुहुन्छ, सुरुमा लजालु हुनु वा पछि हट्नुहुनेछ। त्यस्तै बाल्यकाल र वयस्कतामा भएका दर्दनाक घटनाहरू सामना गरेका मानिसहरूमा, त्यस्तै चिन्ता वा अन्य मानसिक विकारहरूको पारिवारिक इतिहास अनि केही शारीरिक स्वास्थ्य अवस्था, थाइरोइड समस्या, क्यान्सर जस्ता दीर्घ रोगहरू भएका मानिसहरू बढी रिस्कमा पर्दछन्। वाट आर द सिम्टम्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका लक्षणहरू के हुन्? विभिन्न प्रकारका चिन्ता विकारहरूमा विभिन्न लक्षणहरू हुन सक्दछन्। चिन्तित विचार वा विश्वासहरू जुन नियन्त्रण गर्न गाह्रो छ, तिनीहरूले तपाईँलाई बेचैनी र तनाव महसुस गराउँदछन् र तपाईँको दैनिक जीवनमा हस्तक्षेप गर्न सक्दछन्। तिनीहरू तपाईँबाट टाढा जान सक्दैनन् र समय सँगसँगै खराब बन्न पुग्दछन्। शारीरिक लक्षणहरू जस्तै छिटो मुटुको धड्कन चल्नु, अस्पष्ट दुखाइ हुनु, चक्कर आउनु र सास फेर्न गाह्रो हुन्छ। व्यवहारमा परिवर्तनहरू जस्तै तपाईँले गर्नुहुने दैनिक क्रियाकलापहरू व्यवस्था गर्नु, डर लाग्नु, निन्द्रा नलाग्नु, मरिन्छ जस्तो लाग्नु, काम गर्न मन नलाग्नु, शरीर आलस्य हुनु, क्याफिन, अन्य पदार्थहरू र निश्चित औषधिहरूको प्रयोगले तपाईँको लक्षणहरू अझ खराब बनाउन पनि सक्दछ। हाउ आर एन्जाइटी डिसअर्डर्स डायग्नोस्ड? चिन्ता विकारहरू कसरी निदान गरिन्छ? एन्जाइटी डिसअर्डर्सको निदान गर्न तपाईँको डाक्टरले तपाईँको सम्पूर्ण लक्षण र चिकित्सा इतिहासको बारेमा तपाईँलाई सोध्नेछ। तपाईँसँग अन्य फरक स्वास्थ्य समस्या तपाईँको लक्षणहरूको कारण हो होइन भनी निश्चित गर्नको लागि शारीरिक परीक्षा र प्रयोगशाला परीक्षणहरू पनि गर्न सक्नेछन्। यदि तपाईँसँग अर्को स्वास्थ्य समस्या छैन भने तपाईँ एक मनोवैज्ञानिक उपचार साइकोलोजिकल ट्रिटमेन्ट तपाईँको स्वास्थ्य प्रदायकले गर्न पनि सक्नेछ। साइकोलोजिकल काउन्सिलरले तपाईँको जड पत्ता लगाउन सक्नेछ। अब लागौं यसको होमियोपेथिक उपचारतर्फ। होमियोपेथिक ट्रिटमेन्ट फर एन्जाइटी। एन्जाइटीको होमियोपेथिकमै उपचार किन गर्ने? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु पर्दछ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। एन्जाइटीमा होमियोपेथी उपचार एकदमै उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको चिन्ता र असन्तुलित अवस्थाहरूलाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्छ। एन्जाइटीको उपचारको लागि होमियोपेथीको उपचार सबैभन्दा राम्रो मानिन्छ किनकि यसले लक्षणलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरैबाट निको पार्ने शक्ति पनि रहेको हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले एन्जाइटीको लागि होमियोपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिन सक्दछ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित रहेको हुन्छ। अन्य स्वास्थ्य समस्या भएका, अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहनु भएका व्यक्तिहरूले पनि एन्जाइटीको लागि होमियोपेथिक औषधिहरू लिन सक्नुहुन्छ। सुरक्षित रूपमा यो औषधिलाई तपाईँले सेवन गर्न सक्नुहुन्छ। औषधिको साथसाथै एन्जाइटीका बिरामीहरूले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। जस्तै नियमित रूपमा व्यायाम गर्नुपर्छ, विभिन्न खेलकुदमा पनि तपाईँ सामेल हुनुपर्छ, सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ, अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन कहिले गर्नु हुँदैन र अवैध लागू पदार्थको प्रयोग पनि गर्नु हुँदैन। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग तपाईँले सेयर गर्न सक्नुहुन्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। अनावश्यक रूपमा तपाईँले टेन्सन पिर लिनु हुँदैन। स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारहरूसँग तपाईँले आफ्नो कुरा राख्न सक्नुहुन्छ, आफ्ना समस्याहरू भन्न सक्नुहुन्छ। भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खानेकुराहरू सेवन गर्नुपर्छ, हरिया सागसब्जी फलफूल धेरै सेवन गर्नुपर्छ, खानामा तेलको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, फास्टफुड जङ्क फुडबाट टाढा रहनुपर्छ, चिनी अनि नुनको प्रयोग पनि एकदमै कम गर्नुपर्छ, धेरै मांसाहारी अनि बासी खानेकुराहरू पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। त्यसै गरी धुम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ र लागू पदार्थको सेवन गर्नु हुँदैन। त्यस्तै क्याफिनयुक्त चिया कफी पनि धेरै मात्रामा प्रयोग गर्नु हुँदैन। अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगरै कुनै पनि औषधिको सेवन गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथ उचित जीवनशैली पनि तपाईँले अपनाउनुपर्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योग, मेडिटेशन ध्यान जस्ता क्रियाकलापहरू पनि तपाईले गर्नुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्राएर पनि बस्नु हुँदैन, रिसाउनु हुँदैन, समयमा खाने समयमा सुत्ने गर्नुपर्छ। टिभी इन्टरनेट मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई तपाईले सक्रिय राख्नुपर्छ। आफूलाई कमजोर पनि तपाईले सम्झिनु हुँदैन। हस्त आजलाई यति नै। तपाईको दिन
1: तपाई घर बनाउँदै
2: हुनुहुन्छ। 103.8 अन्तर्मनको आवाज
3: स्टुडियो टाइम
4: अहिले बिहानको 7 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

रही 103.8 मेगाहर्ज को 7 बजे को अशोक विश्वकर्मा इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगायत विभिन्न सामाजिक सञ्जालहरू मार्फत पनि हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हेडलाइन्समा अब समाचारहरू सुन्नुहोस्। भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुट्टा विवरण र अभिलेख पेश गर्ने व्यक्तिमाथि कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिएको छ। समितिले जारी गरेको सूचना अनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण वा नक्कली अभिलेख पेश गर्ने वा त्यस्तो विवरणका आधारमा जग्गा तथा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानूनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ। जेएनजी आन्दोलनका क्रममा आगजनीमा परेर नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन पुनः संकलन गरिने भएको छ। जिल्ला भूमि समस्या समाधान समिति तनहुँली सार्वजनिक गरेको सूचना अनुसार शुक्ला गण्डकी नगरपालिकाको सम्बन्धित लाभग्राहीलाई 21 दिनभित्रमा पुनः निवेदन पेश गर्न आग्रह गरिएको हो। समितिका अनुसार भूमि समस्या समाधान समिति ताहचल काठमाडौँको 83 साल साउनको 6 गते बसेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय अनुसार आगजनी र तोडफोडका कारणले नष्ट भएका निवेदनको सम्बन्धमा सम्बन्धित जिल्ला समितिले पुनः लगत संकलन गर्न सूचना प्रकाशन गर्ने व्यवस्था गरेको छ। सोही निर्णयको आधारमा जिल्ला भूमि समस्या समाधान समिति तनहुँको साउनको 14 गते बसेको बैठकले शुक्ला गण्डकी नगरपालिका को दुलेगौंडामा जेएनजी आन्दोलनका क्रममा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन फाइल आगजनीमा परेर नष्ट भएकाले पुनः निवेदन संकलन गर्ने निर्णय भएको जनाएको छ। सूचना अनुसार शुक्ला गण्डकी नगरपालिका भित्रका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि भूमि समस्या समाधान समितिले तोकेको ढाँचा अनुसार निवेदन फारम भरेर साउनको 18 गतेबाट 21 दिनभित्र सम्बन्धित ओडामा पेश गर्नुपर्ने जनाइएको छ। समितिले तोकिएको समयभित्रमा निवेदन पेश गरेर आफ्नो विवरण अध्यावधिक गराउन सम्बन्धित सबै लाभग्राहीलाई आग्रह समेत गरेको छ। यस्तै निवेदन संकलनकारी शुक्ला गण्डकी नगरपालिकाले तोकिएको सम्बन्धित वडा कार्यालय मार्फत हुने जनाइएको छ। विगत केही समयदेखि तनहुँका विभिन्न बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताहरू सिलिण्डर लिनका लागि घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। बजारमा ग्यास सहजै नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमनका क्रममा सरकारवालाहरूसँग छलफल गरेर वास्तविक अवस्थाबारे स्पष्ट पारेको हो। प्रशासनका अनुसार तनहुँ जिल्लामा विगतमा जस्तै ग्यासको आपूर्ति निरन्तर र नियमित रूपमा भइरहेको छ, तर बजारमा ग्यास सकिने त्रास र अपव्यवहारले गर्दा उपभोक्ताहरूले आवश्यकता भन्दा बढ़ी सिलिण्डर घरमा संचय गर्न खोज्दा अस्वाभाविक चाप बढ़ेर अभाव जस्तो देखिएको प्रशासनको निष्कर्ष छ। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले ग्यास आपूर्तिमा समस्या नरहेको बताउँदै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपील गर्नुभएको छ। विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप खेपेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3 लाख रूपियाँ धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। तर अरू मुद्दामा थुनामा रहेका अधिकारीले यो मुद्दामा धरोटी बुझाए पनि थुनामुक्त भने हुन नपाउने उहाँले बताउनु भएको छ। अख्तियारले गत वैशाखमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। ठेक्का सम्झौतामा नै ठेकेदार कम्पनीले राजस्व तिर्ने भनेर उल्लेख भएकोमा त्यसमा भएको प्रावधान विपरीत राजस्व छूट दिएको आरोप सहित अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो। अख्तियारले उनीहरूमाथि 3,62,522,160 रूपियाँ बिगो माग दावी गरेको थियो। राजस्व छूटको मुद्दामा अरू आरोपीहरू पनि धरोटीमा छुटिसकेका छन्। पोखरामा सवारी नियम उल्लंघन गर्ने विभिन्न 9 वटा विद्यालयका सवारी चालकलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले
ती विद्यालयका सवारी साधनहरूलाई लक्षित गरेको विशेष चेक जाँचका क्रममा उनीहरूलाई कार्यवाही गरेको हो। सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान चलाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केईएफ स्कूल र प्राइम मन्टेश्वरीका सवारी चालक कार्यवाहीमा परेका छन्। यस अगाडि पनि ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने सवारी साधनको अवस्था र चालकको सजगताको विषयमा पटक पटक अनुगमन गर्दै आएको थियो। स्कूलका गाडीहरूले क्षमता भन्दा बढी विद्यार्थी बोक्ने र ट्राफिक नियम पालना नगर्ने गुनासो आएपछि चेक जाँचमा कडाई गरिएको हो। कार्यवाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले सञ्जारमा ल्याएको सेवा प्रवाह केन्द्रको अध्ययन एवं अवलोकनका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी सहितको टोली हिजो शुक्ला गण्डकी नगरपालिकामा आएको छ। अध्ययन भ्रमणका क्रममा फेदीखोला गाउँपालिकाको टोलीले सेवा प्रवाह सञ्चालनको अभ्यास, प्रभावकारिता, गुण र सुधार गर्नुपर्ने पक्षका विषयमा नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीसँग अन्तर्क्रिया गरेका थिए। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले नगरपालिका प्रवाह केन्द्रप्रति देशैभरिको विभिन्न स्थानीय तहले चासो व्यक्त गर्दै अध्ययन र अवलोकनका लागि आउने क्रम बढ़न थालेको जानकारी दिनुभयो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिक मैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको केन्द्र स्थानीय तहको लागि अनुकरणीय अभ्यासका रूपमा स्थापित भएको समेत बताउनु भएको छ। फेदीखोला गाउँपालिकाको टोलीले शुक्ला गण्डकीको सेवा प्रवाह केन्द्रलाई प्राप्त अनुभव मार्फत आफ्नो पालिकामा समेत कार्यान्वयन गर्ने उद्देश्यका साथ अध्ययन भ्रमण गरेको जनाइएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहँदा राज्यको समग्र सुरक्षा, राष्ट्रिय हित र शक्ति सन्तुलनका दृष्टिले उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ। नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राज्य व्यवस्था समितिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यो विधेयक कुनै नयाँ संरचना निर्माण गर्ने नभई कानूनी रिक्तता हटाएर साबिकको व्यवस्था पुनः कायम गर्ने उद्देश्यले ल्याएको जानकारी दिनुभयो। सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्यु विरूद्ध परेको रिटमा सरकारलाई 15 दिनभित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो। राज्यको नियन्त्रणमा रहेको नागरिकको जीवन रक्षा, हिरासतगत सुरक्षा र संरक्षकीय दायित्वलाई सुनिश्चित गर्न भन्दै अधिवक्ता कुमार थपडियाले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। सोही रिटमा सुनवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई अबको 15 दिनभित्र जवाफ पेश गर्न आग्रह गरिएको छ। ट्राभल डकुमेन्ट दुरूपयोगको आरोपमा पक्राउ परेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई 10,000 रूपियाँ धरोटीमा छुट्नु भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश अशोक कुमार बस्नेतको इजलासले राहदानी सम्बन्धी कसुरमा उहाँसँग धरोटी माग गरेको हो। धरोटी बुझाएर उहाँ हिजो नै रिहा हुनुभयो। जिल्लाको सरकारी वकिलको कार्यालयले एक साता अगाडि उहाँ विरूद्ध मुद्दा दायर गरेको थियो। अदालतमा उपस्थित नभएको भट्टराईलाई सीआईबीले सोमबार पक्राउ गरेको हो। 2066 सालमा परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाएको घटनामा उहाँ पक्राउ पर्नु भएको थियो। नेपाली कंग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेङबेले सुकुम्बासीको मुद्दामा सरकारले समाधान नभई स्टैण्ड मात्र गर्न खोजेको आरोप लगाउनु भएको छ। हिजो प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा आङदेङबेले यस्तो टिप्पणी गर्नुभएको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाको प्रवेशद्वार कोत्रे र सेराटारमा उच्च क्षमताका सीसीटीभी क्यामेरा जडान गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नगरपालिकाको सीमा क्षेत्रमा जडान गरिएका सीसी क्यामेराले सवारी साधनको नम्बर प्लेट समेत स्पष्ट रूपमा पहिचान गर्न सक्ने क्षमता राख्ने जनाइएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा जडान गरिएको क्यामेराका लागि आवश्यक आर्थिक सहयोग सूर्य नेपाल प्रालीले उपलब्ध गराएको हो। पछिल्ला वर्षहरूमा नगर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन, ट्राफिक सचेतना र सार्वजनिक पूर्वाधार सुधारको क्षेत्रमा
समेत विभिन्न अभियान संचालन गर्दै आएको छ। प्रहरीका अनुसार नयाँ प्रविधियुक्त क्यामेरा संचालनमा आएपछि शुक्ला गण्डकी हुँदै पृथ्वी राजमार्गमा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनको निगरानी प्रभावकारी हुने विश्वास गरिएको छ। आवश्यक पर्दा सवारी साधनको नम्बर प्लेट पहिचान, आपराधिक गतिविधिको अनुसन्धान, दुर्घटना तथा चोरीका घटनाको तथ्य संकलन र फरार व्यक्तिको खोजीमा समेत क्यामेराले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। कोत्रे र सेराटार शुक्ला गण्डकी नगरपालिकाको प्रमुख प्रवेश नाका भएकाले यहाँ जडान गरिएको निगरानी प्रणालीले सुरक्षा व्यवस्थापनका साथै ट्राफिक नियमनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। बत्तीसौं विश्व आदिवासी दिवसको अवसरमा तनहुँको शुक्ला गण्डकी नगरपालिका स्थित एकले डाँडामा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदको आयोजनामा हिजो सम्पन्न कार्यक्रममा एकले डाँडा क्षेत्रको सरसफाईसँगै वातावरण संरक्षणलाई प्रवर्धन गर्ने उद्देश्यले वृक्षारोपण तथा डस्टबिन वितरण समेत गरिएको परिषदका अध्यक्ष कुलकुमार कुमारले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व आदिवासी दिवसलाई यस वर्ष सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अन्तर्गत वातावरण संरक्षण र स्वच्छताको सन्देश दिने उद्देश्यले सरसफाई र वृक्षारोपण गरिएको हो। एकले डाँडालाई हराभरा र सफा राख्न स्थानीयवासी तथा विभिन्न जातीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। देशमा अमन शान्ति तथा सद्भाव कायम रहोस् भन्ने उद्देश्यका साथमा तनहुँको खैरनी चारमा हिजो साँझ शान्ति दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ तनहु खैरनी चार, लायन्स क्लब अफ तनहु शुक्ला गण्डकी सिस्टर्स र लियो क्लब अफ खैरनी चार दुलीगौंडा मन्त्रको संयुक्त आयोजनामा खैरनी चार बजार स्थित वर पीपल चौतारा अगाडि आयोजना गरिएको कार्यक्रममा सयौं दीप प्रज्वलन गरिएको हो। लायन्स क्लब अफ तनहु खैरनी चारका अध्यक्ष सुन्दर बसियालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका साथ कौडाध्यक्ष खड्को सिंह थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा को चीफ एडभाइजर सुजित इराचन, डिपार्टमेन्ट चीफ समुद्र राम श्रेष्ठ, सिनियर एडभाइजर पीताम्बर तिमेन सिन्हा, सिनियर एओजी नारायण पोखरेल, एनएलएफ एरिया कोअर्डिनेटर प्रमोद लामिछाने, जोइन्ट चेयरपर्सन तुलसी कुमारी श्रेष्ठ, डिस्ट्रिक्ट चेयरपर्सन सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ तनहु शुक्ला गण्डकी सिस्टर्स की अध्यक्ष जोशीला थापा सहित क्लबका पदाधिकारी, लायन्स तथा लियो सदस्य र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। विदेशबाट फर्कने क्रममा अपरिचित व्यक्तिले दिएको झोला नबोक्न प्रहरीले आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले मंगलबार हिजो सूचना निकाल्दै त्यस्तो झोलाभित्र तस्करीको सुन तथा अवैध सामान हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो। अरूको सामान बोकेर आउनेहरू बारम्बार अवैध सुन लगायतका सामान सहित पक्राउ परेपछि यस्तो अनुरोध गरिएको प्रहरीले जानकारी दिएको छ। एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरहरू आमरण अनसनमा उत्रिएका छन्। चार महिनादेखि अघि सारेका मागमा सरकारले चासो नदिएपछि इन्टर्न डाक्टरहरूले माइतीगर मण्डलामा अनसन शुरू गरेका हुन्। आन्दोलनरत इन्टर्न डाक्टरहरूसँगको नेतृत्व गरेका दिल्ली अरिजनले मंगलबारदेखि आमरण अनसन समेत थाल्नु भएको छ। यसअगाडि सरकारसँग भएको सम्झौता पनि पूरा नभएपछि अनसन बस्न बाध्य भएको अरिजनले बताउनुभयो। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबारा हि हाइलाइट आजका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा। दिल्ली अरिजनले मंगलबारदेखि आमरण अनसन समेत थाल्नु भएको छ। यसअगाडि सरकारसँग भएको सम्झौता पनि पूरा नभएपछि अनसन बस्न बाध्य भएको अरिजनले बताउनुभयो।

0: सूचनाको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
7: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
9: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
10: मोबाइल 98058-35537।
12: मम्मी भोक लाग्यो, खाजा खाम न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।

0: पसल भात बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196992।
3: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहूलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्ते मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0165-5493-5524-5872-7878।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
3: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98-4-61-99 छ।
8: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
9: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98-5-60-57-731, 98-0-66-57-731।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
13: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
16: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
15: ओके लेट्स डन
17: हजुर सिक्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
15: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285043 र 9417000787
18: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
19: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
18: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
19: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
18: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
20: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
21: यही साउन 23 गते शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
22: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
20: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
22: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
23: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
20: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
23: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
25: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
26: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0765414377 मोबाइल 9556043343
0: 103.8 अन्तर्मनको आवाज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचाउ र अरूलाई पनि बचाउ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी घिसिङ घिरिङ र हरिनाथ गाउँपालिका भित्रका विद्यालय सफललाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 0.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712040
5: तिकुनी माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
6: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
5: हो र कहाँ छ र त्यस्तो
6: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
5: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9850602028 र 9901479716
7: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
6: अनि बिचमा नझर्ने
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
6: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छापदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
10: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
17: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468385022। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध।
7: शुक्ला गण्डकी नगरपालिका क्षेत्र भित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
18: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
19: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा

नमस्ते नमस्कार अनि हार्दिक नानुलोक सांगीतिक अभिवादन शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगा हर्ज सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगा हर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरूको हृदयमा रहेको भाकाला कार्यक्रम स्थान दिने नै छौ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने चाहिँ 65414200 बाटो भएर हामी बात गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने भाकालाई रोज्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु भेट हो माया बोलको भाका जसमा आवाज रहेको छ राजु गुरुङ रामजी खाड सकराली ललिता पूजा योनहान पूजा योन जान मगर अनि चिना थापा मगरको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है।

0: हजुर भेरभो माया बोलको निकै नै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो राजु गुरुङ रामजी खार सागर आले ललिता पूजा मगर अनि छिना थापा मगरको निकै नै रमाइलो भाकालाई चाहिँ कार्यक्रमको शुरूआतमा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ, यदेखि नै भाका सुन्न चाहनुहुन्छ भने आफूलाई मनपर्ने भाका रोजाइमा पार्न चाहनुहुन्छ भने हामीलाई 06-65414-200 फोन गरेर आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीमा आजको साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शक हजुर कोही हुनुहुन्थ्यो तर फोन काटिएको छ, फेरि पनि फोन गर्न सक्नुहुनेछ। हामी चाहिँ भन्दै थिएँ फेरि पनि कोही हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु। हेलो दर्शन नमस्कार हजुर। नमस्कार हजुर बुद्धिबहादुरजी, धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा। अनि सन्चै हुनुहुन्छ? अनि हामीलाई सुन्नु भएको छ कि छैन? आज सुनिराख्नु भएको छ? त्यतातिर लाइन छ? त्यतातिर लाइट आएको छ? लाइन हजुर ल हुन्छ, अन्तिमसम्म सुनेर साथ दिनुहोला। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो बुद्धबहादुरजीले? कुन भाका भन्नुभयो? हस् हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस् धेरै धेरै धन्यवाद।
1: र म लागि के कसो भयो युनिटको लागि
0: हस् हुन्छ, बाई बाई, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो बुद्धि बहादुरजी, हामीलाई चाहिँ म्याग्देदेखि फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। फेरि पनि हामीमा आजको साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। हेलो दर्शन नमस्कार हजुर। दर्शन जित बहादुरजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा।
2: धन्यवाद।
0: अनि के छ खबर, सञ्चारण नै हुनुहुन्छ? ल आफ्नो ख्याल राख्नु पर्यो है त। अनि के छ त्यता लामी छोरातिरको हाल खबर? सब ठिकठाक छ है। अनि अहिले हामीलाई सुन्नु भएको छ कि छैन? सुनिराख्नु भएको छ, लाइन आएको छ त्यतातिर? लाइट गयो है। अनलाइनमा सुन्नु भएको छ हामीलाई? ए ल हुन्छ, धन्यवाद यति मायाले सधैँ सुनेर साथ दिनुहुन्छ है। अनि भाका चाहिँ सोध्नु त परेन होला के रे? हस् हुन्छ, त भाकालाई कार्यक्रममा स्थान दिनेछु म त हजुर गाउँ लेभलको भाकालाई चाहिँ। अनि अन्तिममा कसलाई सम्झन चाहनुहुन्छ? हस् धेरै धेरै धन्यवाद। हजुर हस् हुन्छ, नमस्कार, बाई बाई, शुभ दिन। हजुरमा हुनुहुन्थ्यो जित बहादुरजी, हामीलाई चाहिँ फोन गर्नुभएको थियो लामिछ्वारादेखि, आफूलाई मनपर्ने भाका सदा झैँ म त हजुर गाउँ लेभलको भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि ढिलाड नगरिकन चाहिँ हाम्रो बुद्धि बहादुरजीको रोजाइमा रहेको कति पर्यो लाछा डोरीलाई बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विमल परियार अनि रञ्जिता विकको। अहिलेको लागि भन्यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, कति परिवला सरोरी लाइबुलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विमल परियार अनि रञ्जिता विकको। यो भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने चाहिँ हामीलाई सम्झन सक्नुहुनेछ। 0465142000 फोन गरेर आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि हामीमा आजकै साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौ। हेलो दर्श, नमस्कार हजुर।
1: हेलो, गुड मर्निङ हजुर।
0: गुड मर्निङ हजुर, कहाँदेखि उसको आवाज सुन्दैछु होला?
1: हजुर,
0: कहाँदेखि उसको आवाज सुन्दैछु होला? स्याङ्जा वालिङ भन्नुभयो?
1: हजुर,
0: को बोल्दै हुनुहुन्छ स्याङ्जा वालिङदेखि?
1: कृष्ण अधिकारी।
0: कृष्ण अधिकारीजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
1: हजुर, धन्यवाद।
0: अनि सञ्चारमै हुनुहुन्छ कृष्णजी?
1: हजुर, ठिकै आरामै भन्नुभयो।
0: अनि हामीलाई सुन्नु भएको छ कि छैन आज?
1: सुनिराखेको छु।
0: सुनिराख्नु भएको छ है?
1: बुधबार बसै कहिले आउँछ भनेर कुरिरहेको
0: कुरेर बस्नुहुन्छ है?
1: हजुर,
0: धेरै धेरै धन्यवाद, सधैँसरी नै माया गरेर साथ दिनुहोला। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो कृष्णजीले?
1: जमुना राणा र कुमार पुनको त्यो जालैको माकुरी भन्ने।
0: जालैको माकुरी भन्नुभयो?
1: जमुना राणा।
0: हस् हुन्छ, दालैको माकुरी भन्नुभयो है गीतको बोल चाहिँ?
1: हजुर हजुर।
0: हस् हुन्छ, कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि
0: धेरै धेरै धन्यवाद।
1: त्यसपछि टेक्निसियनमा रहने साथीको लागि, अगाडि आउने पछाडि आउने सम्पूर्णको लागि भन्दै बिदा हुन्छु।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो कृष्ण अधिकारीजी, हामीलाई फोन गर्नुभएको थियो स्याङ्जा वालिङदेखि, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अन्य साथीहरूले फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि पनि ढिला नगरिकन चाहिँ हाम्रो जित बहादुरजीको रोजाइमा रहेको म त हजुर गाउँ लेभलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शङ्कर पन्थ अनि सुनिता बुढा छेत्रीको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: होइन है आरुषी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: सूर्यगौरा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142733, मोबाइल 9968168187।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
16: X103.8 अन्तर्मनको आवाज।
17: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा र बुधबारको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ हजुरहरूको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौ। फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छौ। हेलो दर्शन, नमस्कार। हजुर नमस्कार। हजुर
18: हजुर नमस्कार,
17: कहाँदेखि को भन्नुभयो?
18: सुशान अधिकारी बानेश्वरबाट।
17: सुशान भन्नुभयो?
18: हजुर।
17: सुशानजीलाई धेरै भन्दा धेरै स्वागत छ है हाम्रो कार्यक्रममा। कुन ठाउँबाट? बानेश्वर भन्नुभयो?
18: बानेथोक। बानेथोक,
17: बानेथोक।
18: हजुर
17: हजुर, धेरै धेरै स्वागत छ है त हजुरलाई हाम्रो कार्यक्रममा। अनि सन्जय आरामै हुनुहुन्छ? हजुर, हामी पनि एकदमै आरामै छौँ। अनि हामीलाई सुन्नु भएको छ कि छैन आज? सुनिराख्नु भएको छ है? ल हुन्छ, अन्तिमसम्म सुनेर साथ दिनुहोला। अनि पानी आएको छ कि छैन त्यतातिर अहिले? आइरहेछ है अहिले? राति आएको थियो है, यतातिर चाहिँ अहिले आइरहेछ। ल राम्रोसँग बस्नु होला। अनि चाहिँ आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो सुशान्तजीले? कुन भाका भन्नुभयो? बाचुन्जेल रमाइलो गरौंला। गर भन्नुभयो है? हजुर हुन्छ, कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
18: सर्वप्रथम हजुरको लागि
17: धन्यवाद।
18: अनि रेडियो धेरैबाट सम्पूर्ण साथीको लागि र म भन्दा पछि आउने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्कार, शुभ रस दिन हजुरको।
17: हुन्छ, नमस्कार, शुभ दिन। हजुर उहाँ हुनुहुन्थ्यो सुशान्तजी, हामीलाई चाहिँ बाने थोकदेखि फोन गर्नुभएको थियो। आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो कृष्ण अधिकारीजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। माकुरी पुलको भाका रहेको छ, जसमा आवाज रहेको छ कुमार पुन अनि जमुना राणाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर, माकुरी बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो कुमारको अनि जमुना राणाको, निकै नै मधुर भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। र फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? डौरफिर्दीबाट जगदीशजी बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि जगदीशजीको हाल खबर के छ? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर।
0: अनि हामीलाई सुन्नु भएको छ कि छैन हाम्रो जगदीशजीले? सुनिराख्नु भएको छ? ल, अन्तिमसम्म सुनेर साथ दिनु होला है त। अनि स्कुल जाने तयारी चाहिँ के हुँदैछ हाम्रो सानो मान्छेको? हजुर, स्कुल जान लाग्नु भएको हो? ल, राम्रोसँग स्कुल गएर राम्रोसँग पढेर आउनु होला है त। ल हुन्छ, अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो जगदीशजीले? कुन भाका भन्नुभयो? साइलो चार घरे भन्नुभयो? हजुर, चाहिँ भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस्, धेरै धेरै धन्यवाद। हुन्छ, बाई बाई। हजुरमा हुनुहुन्थ्यो जगदीश खत्रीजी, हामीलाई यहीँ नजिकै डोरफिर्दीबाट फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो सुशान्तजीको रोजाइमा रहेको बाँचुन्जेल रमाइलो रमाइलो गर भुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ युवराज आचार्य अनि मीना लामाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर बाचुन्जेल रमाइलो गर बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो युवराज आचार्य अनि मिना लामाको भाका सँगसँगै चाहिँ कार्यक्रमको अन्तिममा छौं छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म फोन गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ हाम्रो सानो मान्छे जगदीश खत्रीजीको रचाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु साइलो मछार घरे बोलको भाका रहेको छ जसमा आवाज रहेको छ विश्व डोङ अनि सुमिना लोको र भाका सँगसँगै चाहिँ आजको श्रृंखलाबाट चाहिँ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-0008 र 98460-69246।
4: स्टुडियो अहिले बिहानको 9 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163-95301।
4: यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: ईपीएस भाषा परीक्षाको लागि 68,000 बढ़ी आवेदन, आज अन्तिम दिन, दशैं अघि नै भाषा परीक्षाको सम्भावना।
0: ग्यासको माग र आपूर्ति बीच सन्तुलन मिलाउनै सकस, उपभोक्ताको लाइन घटेन, आपूर्ति केही दिनमै सहज हुने सरकारको दावी।
1: सुनसरीको दिवानगंजमा फेरि तनाव बढ़ेपछि शान्तिको प्रयास, मृतकका परिवारसँग गृहमन्त्रीले आज पनि छलफल गर्दै।
0: अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदा तयार भएको दावी, स्पेस एक्स रकेटको एउटा टुक्रा चन्द्रमामा ठोक्किँदै।
1: र नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रोजगार अनुमति प्रणाली ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत आवेदन दिने समय आज सकिँदैछ। ईपीएस अन्तर्गत 2026का लागि विभिन्न क्षेत्रमा 7,200 नेपाली कामदारको माग भएकामा वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले साउने 11 गतेदेखि आवेदन खुलाएको थियो। यो 9 दिनको अवधिमा हिजो रातिसम्म 68,558 बढ़ीले फारम भरेका छन्। त्यसमध्ये उत्पादन क्षेत्रमा 48,000, कृषि तथा पशुपालन क्षेत्रतर्फ 19,000, बाँकी रहेका सेवा क्षेत्रमा 780 तथा वन पैदावार क्षेत्रमा 778 जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ। आज अन्तिम समयसम्ममा आवेदक संख्या बढ़ेर 75,000 हाराहारीमा पुग्ने अनुमान गरिएको छ। यसअघिको भाषा परीक्षामा 1,60,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने गरेका थिए। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरियाली रोजगारदाताहरूको आकर्षण बढ़ेसँगै जानेको संख्या पनि बढ़ेको छ। भाषा आवेदनकै कारण केही दिन यता राहदानी विभागमा समेत पासपोर्ट बनाउनेको भीड़ बढ़ेको थियो। आगामी त्रैमासिक माघ सेप्टेम्बरमा आउने भएकाले दशैं अघि वा लगत्तै भाषा परीक्षा हुन सक्ने अनुमान गरिएको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने बताएको छ। देशैभर ग्यास नपाएर उपभोक्ताले शास्ति पाएको गुनासो बढ़ेपछि मन्त्रालयले स्पष्टीकरण दिएको हो। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न पनि आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाण भन्दा बढ़ी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार बढ़दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। नेपाल आयल निगम र ग्यास उद्योगी संघको समन्वयमा ग्यासको आयात भण्डारण र वितरणलाई पारदर्शी र अनुमान योग्य बनाउने सुधारका कामका लागि सुधार गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैकल्पिक सिलिण्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानून विपरीत कार्य गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।
0: सुनसरीको देवानगंजमा प्रहरीको गोली लागेर उपचारको क्रममा हिजो मृत्यु भएका युवाका आफन्त र सरकारबीच आज पनि वार्ता हुँदैछ। यही साउन 10 गते राति भएको घटनामा घाइते भएका देवानगंज गाउँपालिका 3 कप्तानगंजका 22 वर्षीय रविन मेहताको हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको थियो। मृतकका आफन्तले दोषीलाई कार्यवाही र परिवारलाई राहतको माग गर्दै हिजो अस्पताल परिसरमै प्रदर्शन गरेपछि मृतक मेहताका परिवारसँग गृहमन्त्री सुदन गुरूङले हिजै वार्ता शुरू गर्नुभएको थियो। गैराती अबेरसम्म भएको वार्ता सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षण अस्पताल महाराजगंजमा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरूङले आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिनुभएको छ। आज पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको गृहमन्त्री गुरूङको सचिवालयले जनाएको छ।
1: पहिरो खसेपछि मुगली नारायणगढ़ सड़क खण्डमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ। आज बिहान सिमाल ताल नजिक पहिरो खसेको सड़क डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। अहिले डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइरहेका छन्। पहिरो पछ्याउने क्रम जारी रहेको कार्यालयले जनाएको छ। विगत एक घण्टादेखि बाटो अवरूद्ध हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ। यात्रुहरूले शास्ति बिहोर्नु परेको छ।
0: धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिरको छेउमा रहेको तेला पोखरीमा डुबेर गइराती एकजना भारतीय दर्शनार्थीको मृत्यु भएको छ। साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको बिहार राज्यको हाजिरपुर निवासी 20 वर्षीय आदर्श कुमार झाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसेदन नेउपानेले जानकारी दिनुभयो। पोखरीमा हाम फालेपछि स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको नेउपानेले बताउनुभयो। सब परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वर्दो नाम
4: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद बिक्री गर्दा अनिवार्य रूपमा बिजक बिल लिन र दिन सबै उपभोक्ता र व्यवसायीलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद बिक्रीमा बिजक लिने दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो। कर अनुपालन अभिवृद्धि तथा वास्तविक कर कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको पनि विभागले स्मरण गराएको छ। विभागका अनुसार उक्त कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकोले उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिनुपर्नेछ। सूचनामा हालसम्म स्थायी लेखा नम्बर प्यान नलिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई तत्काल प्यान लिई कर प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ। यसै गरी सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल जारी गर्नुपर्ने व्यवस्थाको स्मरण पनि गराएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएका छन्। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरान बीचको सम्भावित सम्झौताको मस्यौदा परिचालनको चरणमा रहेको र यो अत्यन्तै प्रगतिशील चरणमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। यो छोटो अवधिको कूटनीतिक समाधानका लागि भएको स्पष्ट पार्दै मन्त्रालयले अहिले नै प्रत्यक्ष वार्ताबारे कुनै ठोस कुरा नभएको तर कतार, ओमान र पाकिस्तानले अमेरिका र इरान बीचको सम्वादलाई सहज बनाउन प्रयास गरिरहेको बताएको छ। कतारी अमीर शेख तमिन बिल हमाद थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन सम्वाद गरी सो क्षेत्रमा तनाव घटाउने र दुई देशबीचको मतभेद अन्त्य गर्ने उपायबारे छलफल गर्नुभएको छ। इरानले अमेरिकी नौसेनाद्वारा आफ्ना निर्यात तथा जहाजहरूमाथिको नाकाबन्दीलाई चुपचाप सहेर नबस्ने कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले तोकिएको रूट बाहेक अन्य मार्गबाट हर्मुज स्ट्रेट पार गर्ने कुनै पनि ढुवानी जहाजलाई तेहरानले अनुमति नदिने र अन्य रूटबाट जाने अमेरिकी युद्धपोतलाई निशाना बनाइने चेतावनी दिएका छन्। अर्कोतर्फ इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले ओमानसँग सुरक्षित नौवहन रूटबारे वार्ता सकारात्मक रूपमा अघि बढ़िरहेको र यसले दुवै देशको सार्वभौमिकता तथा राष्ट्रिय सुरक्षाको रक्षा गर्ने बताएका छन्।
1: अमेरिकी कम्पनी स्पेस एक्सको रकेटको टुक्रा आज चन्द्रमामा उच्च गतिमा ठोक्किने भएको छ। रोइटर्सका अनुसार रकेटको एउटा ठूलो टुक्रा नेपाली समय अनुसार दिउँसो 12:20 चन्द्रमासँग ठोक्किनेछ। वैज्ञानिकहरूका अनुसार यो ठक्करले चन्द्रमाको सतहमा नयाँ खाडल बनाउने र धूलोको ठूलो मुस्लो उडाउनेछ। यसको अध्ययनले भविष्यका चन्द्र अभियानका लागि महत्वपूर्ण जानकारी दिन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन्। त्यो टुक्राको तौल करिब 4 टन छ। यो चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रति घण्टा करिब 8,690 किलोमिटरको गतिमा ठोक्किने अनुमान छ। स्पेस एक्सले यो ठक्कर नियोजित नभएको पनि स्पष्ट पारेको छ। सामान्यत यस्ता रकेटका चरणहरू आफ्ना काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छन्। तर चन्द्रमातर्फको यो अभियानको लागि बढ़ी ऊर्जा आवश्यक परेकोले दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर अन्तरिक्षमै रहेको थियो। इन्धन पनि सकिसकेको हुँदा त्यसलाई नियन्त्रण गर्न सम्भव नभएको स्पेस एक्सले जनाएको छ।
0: अब खेल समाचार। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली क्रिकेट परिषद एसिसीले भारत पाकिस्तान डिफेण्डिङ च्याम्पियन श्रीलंका बंगलादेश थाइल्याण्ड यूएई मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको छ। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन भने बाँकी रहेको क्रिक इन्फोमा उल्लेख गरिएको छ। प्रतियोगिताको स्याड्युल सहित एसिसीले 22 जुलाईमा वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रलाई पत्राचार पनि गरिसकेको छ, जसमा टीमहरू 24 अगस्तसम्म यूएई पुगिसक्नुपर्नेछ। एसिसीले वुमन्स एसिया कपबारे आधिकारिक रूपमा जानकारी गराइसकेको छैन। नेपाली क्रिकेट संज्ञानका सचिव पारस खड्काले पनि यसबारे आधिकारिक जानकारी केही पनि प्राप्त नभएको बताएका छन्। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले पनि नेपालले वुमन्स एसिया कप खेल्न लागेको बारे आफूलाई केही जानकारी नभएको बताइन्। क्रिक इन्फोले जनाए अनुसार प्रतियोगिता शुरू हुन अब 23 दिन बाँकी छ। इन्दुका अनुसार प्रतियोगिताको तयारी पनि केही गरिएको छैन।
1: र अब मौसम। आज पनि देशभर मनसूनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसका कारण अहिले बिहान बागमती गण्डकी प्रदेशका केही स्थान, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया मौसम बदली भई हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। तराईका भूभागका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी र तराईका भूभाग र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार राति कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: ईपीएस भाषा परीक्षाको लागि 68,000 बढ़ी आवेदन, आज अन्तिम दिन, दशैं अघि नै भाषा परीक्षाको सम्भावना।
0: ग्यासको माग र आपूर्ति बीच सन्तुलन मिलाउन सकस, उपभोक्ताको लाइन घटेन, आपूर्ति केही दिनमै सहज हुने सरकारको दावी।
1: सुनसरीको दिवानगंजमा फेरि तनाव बढ़ेपछि शान्तिको प्रयास, मृतकका परिवारसँग गृहमन्त्रीले आज पनि छलफल गर्दै।
0: अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएको दावी। स्पेस एक्स रकेटको एउटा टुक्रा चन्द्रमामा ठोक्किँदै।
1: र नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: प्राप्त अधिकार सुरक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
7: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
7: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
6: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
7: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9840-26-617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9850-62-160, सचिव बिर्सना श्रेष्ठ 9841-94-378।
8: सधैँ झैं यही आउँदो साउन
7: त्यसको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
7: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको

0: मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
0: र 9868

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 98।

0: 9560625229
1: VVS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: VVS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9850602065 र 9648064145।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
9: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
0: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
3: शैलेशको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचन्जेल त हो नि मान सम्मान इज्जत भनेको
4: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वास र सुनचादी पसल खोजौला नि
3: च्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
6: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
7: सुन न श्रेया साया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
8: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
7: कहाँ
8: गण्डकी मेडिकल हल
9: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको जन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
7: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 065590369 मोबाइल 9840826926
10: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
10: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
10: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
9: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9857324020 9901454674 र 9847324020
12: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
13: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
12: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
13: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भयो अरे बनाएको पनि
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
15: ए सबिना, यसको हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
18: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी,
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524,93,552,494,85,78।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
20: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9841656996 छ।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
21: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
21: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
24: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
25: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
24: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
26: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
27: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
26: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
28: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
29: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
24: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
29: ओम प्रसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
30: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना,
21: मोबाइल 9800585537 र 9800615899।
31: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध. शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ. साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ. रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म. अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ.
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है.
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो. राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम.
2: ओके, ल डन.
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा.
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ. पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्.
3: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787.
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ. के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ.
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि. दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ. उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ. थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल. प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 9855-78302 र 9855-78302.
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो.
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्.
1: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9001479760।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324775।
18: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
19: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
18: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
20: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
21: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
22: 103.8 अन्तर्मनको आवाज
23: स्टेशन 1 स्टुडियो सन्चेत
24: अहिले बिहानको 10 बज्यो
16: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
25: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्स को साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349404

0: 103.8 MHz अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radio.com लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्न राष्ट्रिय परिचय पत्रको आवेदन दिनेदेखि छपाई गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। एक महिनादेखि काम ठप्प हुँदा नयाँ परिचय पत्र नम्बर लिनेदेखि राष्ट्रिय परिचय पत्रको निराजन श्रेष्ठको अनुसार असार मध्यदेखि प्रणालीमा समस्या आएपछि काम ठप्प बनेको हो। राहदानी सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सेवा लिनका लागि राष्ट्रिय परिचय पत्र सरकारले अनिवार्य गरेको छ। विशेष गरी सफ्टवेयर बिग्रेपछि कम्प्युटर प्रणालीमा प्रवेश हुन बाँकी रहेका सेवाग्राही सबैभन्दा बढ़ी मर्कामा परेको श्रेष्ठले जानकारी दिनुभएको छ। पछिल्लो समय ईपीएस मार्फत वैदेशिक रोजगारीमा जान चाहने नेपालीले राहदानी बनाउन असहज भएको गुनासो गरेका छन्। यस्तै समस्या अत्याधिक बढ़ेपछि विभिन्न निकायलाई राष्ट्रिय परिचय पत्र बिना नै सेवा दिन परिपत्र गरिएको विभागका निर्देशक श्रेष्ठले जानकारी दिनुभएको छ। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता ज्योति राणा भाट र सरकारी वार्ता टोलीबीच 19 बुधे सहमति भएको छ। सहमतिसँगै गरिएको बिहिबार 14 गतेदेखि अनशनरत राणा भाटले हिजो बिहानदेखि आफ्नो विरोधका सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदी तथा अभियन्ता राणा भाट बीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारी निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि 7 दिनभित्र कार्यदल गठन गरी 6 महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ। 7 दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक सेवा सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने पनि सहमति भएको छ। साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमतिमा उल्लेख छ। हेलो सरकारमा गत आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढ़ेका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16568 गुनासो प्राप्त भएकोमा आर्थिक वर्ष 2082-83 बढ़ेर 59724 पुगेका छन्। अर्थात गत आर्थिक वर्षमा मात्र 53156 गुनासो थपिएका छन्। उप सचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेखनीय रूपमा गुनासो बढ़ेको उल्लेख गर्दै यो सरकारप्रतिको विश्वास र भरोसा भएको उल्लेख गर्नु भएको छ। सरकारप्रति अपेक्षा भएकै कारण गुनासो बढ़ेको उहाँको भनाइ छ। पछिल्ला 5 आर्थिक वर्षको तथ्याङ्क हेर्दा हेलो सरकारमा 1,24,581 गुनासो दर्ता भएका छन्। तीमध्ये 2082-83 मात्रै 69,724 गुनासो प्राप्त भएका छन्, जुन 5 वर्षको कुल गुनासाको करिब 56% बढ़ी हो। हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार सरकारी कल सेन्टरलाई अन्तराबद्ध गर्ने अवधारणा अघि सारिएको छ। जस अनुसार निशुल्क टेलिफोन नम्बर 1111 आएको गुनासोको विषय अनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ। रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले तनहुँसहित देशभरिका 62 जिल्ला शाखाहरूलाई पत्र काट्दै लामो समयदेखिको बकेउता रकम केन्द्रीय खातामा जम्मा गर्ने निर्देशन दिएको छ। महामन्त्री ऋषिर मड खनालले पत्र लेखेर 21 दिनभित्र अनिवार्य रूपमा बकेउता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा प्रमाणपत्र उठाउन भन्नुभएको छ। विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषदको सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख गरिएको छ। ती जिल्ला शाखामा ब्लड ब्याग किट लगायत फरक फरक शीर्षकमा गरी 25 वर्षदेखिको झण्डै 2 करोड़ बक्यौता रहेको बताइएको छ। दिएको समय सीमामा रकम जम्मा नगरे प्रचलित ऐन कानून र संस्थाको विधान अनुसार थप कार्यवाही अघि बढ़ाइने महामन्त्री खनालले जानकारी दिनुभएको छ। लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता र बेरोजगार विषयमा प्रश्न उठाउँदै आएको सन्दर्भमा नयाँ नेतृत्वले चालेको यो कदमले केन्द्र र जिल्ला शाखाहरूबीचको आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने विश्वास गरिएको रेडक्रस केन्द्रीय कार्यालयका एक अधिकारीले जानकारी दिनुभएको छ। विगत केही समयदेखि तनहुँका विभिन्न बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताहरू सिलिण्डर लिनका लागि घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। बजारमा ग्यास सहजै नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमनका साथै सरकारवालाहरूसँग छलफल गरी वास्तविक अवस्थाबारे स्पष्ट पारेको छ। प्रशासनका अनुसार तनहुँ जिल्लामा विगतमा जस्तै ग्यासको आपूर्ति निरन्तर र नियमित रूपमा भइरहेको छ, तर बजारमा ग्यास सकिने त्रास र अफवाहले गर्दा उपभोक्ताहरूले आवश्यकता भन्दा बढ़ी सिलिण्डर घरमा संचय गर्न खोज्दा अस्वाभाविक चाप बढ़ेर अभाव जस्तो देखिएको प्रशासनको निष्कर्ष छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले ग्यास आपूर्तिमा समस्या नरहेको बताउँदै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपील गर्नुभएको छ। भूमि समस्या समाधान समितिले शुक्लागण्डकी नगरपालिकामा जेएनजी आन्दोलनमा जलेर नष्ट भएका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिको कागजात फेरि बुझाउन अनुरोध गरेको छ। भूमि समस्या समाधान समितिको 2082 साउन 6 गतेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय अनुसार यसअघि निवेदन संकलन कार्यमा संलग्न जिल्ला समितिले पुनः लगत संकलन गर्न सूचना जारी गरेको हो। समितिको साउन 14 गते बसेको बैठकले शुक्लागण्डकी नगरपालिकाभित्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वासोवासीले पुनः आवेदन पेश गर्नुपर्ने निर्णय गरेको जनाएको छ। नगरपालिकाका अनुसार सम्बन्धित व्यक्तिले तोकिएको निवेदन फारम भरि साउन 15 गतेदेखि 29 गतेसम्म सम्बन्धित ओडा कार्यालयमा निवेदन दर्ता गराउन सक्नेछन्। निवेदन संकलन कार्य शुक्लागण्डकी नगरपालिकाले तोकेका सम्बन्धित ओडा कार्यालय मार्फत हुने जनाएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको सेवा प्रभाग केन्द्रको अध्ययन तथा अवलोकनका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी सहितको टोली हिजो शुक्लागण्डकी नगरपालिकामा आउनु भएको थियो। अध्ययन भ्रमणका क्रममा फेदीखोला गाउँपालिकाको टोलीले सेवा प्रभाग केन्द्र सञ्चालनको अभ्यास प्रभावकारिता गुण तथा सुधार गर्नुपर्ने पक्षका विषयमा नगरपालिकाका जनप्रति तथा कर्मचारीसँग अन्तर्क्रिया गरेको हो। शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख खुमबहादुर विकर राजुले नगरपालिकाले सञ्चालन गरिरहेको सेवा प्रभाग केन्द्रप्रति देशभरका विभिन्न स्थानीय तहले चासो व्यक्त गर्दै अध्ययन तथा अवलोकनका लागि आउने क्रम बढ़दै गएको जानकारी दिनुभएको थियो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी सहज र नागरिक मैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको केन्द्र स्थानीय तहका लागि अनुकरणीय अभ्यासका रूपमा स्थापित हुँदै गएको बताउनु भएको थियो। फेदीखोला गाउँपालिकाको टोलीले शुक्लागण्डकीको सेवा प्रवाह प्रणालीबाट प्राप्त अनुभवलाई आफ्नो पालिकामा समेत कार्यान्वयन गर्ने उद्देश्यका साथ अध्ययन भ्रमण गरिएको जनाएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वार कोत्रे र सेराथारमा उच्च क्षमताका सीसीटीभी क्यामेरा जडान गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नगरपालिकाको सीमा क्षेत्रमा जडान गरिएको क्यामेराले सवारी साधनको नम्बर प्लेट समेत स्पष्ट रूपमा पहिचान गर्न सक्ने क्षमता राख्ने जनाएको छ। शुक्लागण्डकी नगर उद्योग वाणिज्य र संघको व्यवस्थापनमा जडान गरिएको क्यामेराका लागि आवश्यक आर्थिक सहयोग सूर्य नेपाल प्रालीले उपलब्ध गराएको हो। पछिल्ला वर्षहरूमा नगर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन ट्राफिक सचेतना तथा सार्वजनिक पूर्वाधार सुरक्षाका सुधारका क्षेत्रमा समेत विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। प्रहरीका अनुसार नयाँ प्रविधियुक्त क्यामेरा सञ्चालनमा आएपछि शुक्लागण्डकी हुँदै पृथ्वी राजमार्गमा प्रवेश गर्ने तथा बाहिरिने सवारी सदनको निगरानी प्रभावकारी हुने विश्वास गरिएको छ। आवश्यक पर्दा सवारी सदनको नम्बर प्लेट पहिचान आपराधिक गतिविधिको अनुसन्धान दुर्घटना तथा चोरीका घटनाको तथ्य संकलन र फरार व्यक्तिको खोजीमा समेत क्यामेराले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। कोत्रे र सेराथार शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रवेश नाका भएकाले त्यहाँ जडान गरिएको निगरानी प्रणालीले सुरक्षा व्यवस्थापनका साथै ट्राफिक नियमनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। कोअपरेट गर्ने र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले यस्तो अवस्था गरिएको सम्बन्धित पक्षले जनाएको छ। देशमा अमन शान्ति र सद्भाव कायम रहोस् भन्ने उद्देश्यका साथ तनहुँको खैरेनटारमा मंगलबार हिजो साँझ शान्ति दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लब अफ तनहुँ सुकलागण खैरेनटार लायन्स क्लब अफ तनहुँ सुकलागण डगी सिस्टर्स र लियो क्लब अफ खैरेनटार दुईवटा मन्त्रको संयुक्त आयोजनामा खैरेनटार बजार स्थित वर पीपल चौतारो अगाडि आयोजित कार्यक्रममा संयुक्त दीप प्रज्वलन गरिएको थियो। लायन्स क्लब अफ तनहुँ सुकला तनहु खैरेनटारका अध्यक्ष सुन्दर बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकलागण्डकी नगरपालिका सातफर अध्यक्ष खड्गसिंह थापा प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा को चीफ एडभाइजर सुजित हिरासन, डिपार्टमेन्ट चीफ समुद्रराम श्रेष्ठ, सिनियर एडभाइजर पिताम्बर तिमिल सिन्हा, सिनियर एओजी नारायण पोखरेल, एनएलएस एरियाको अर्डिनेटर प्रमोद लामिछाने, जोन चेयरपर्सन तुलसी कुमार श्रेष्ठ, डिस्ट्रिक्ट चेयरपर्सन सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ तनहुँ सुकलागण्डकी सिस्टर्सका अध्यक्ष जोशीला थापा सहित क्लबका पदाधिकारी लायन्स तथा लियो सदस्य र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार देशमा शान्ति, सामाजिक सद्भाव र आपस एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले शान्तिपूर्ण सहिष्णुता र एकताबद्ध समाज निर्माणमा सबैभन्दा सबैको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सड़क खण्डहरूमा पहिरो तथा बाढ़ीका कारण यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकको बोटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्ग मुस्ता फेनी जोमसोम सड़क र रूकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरूद्ध भएका छन्। सिन्धुपाल्चोकको 4 किलो र कोदारीमा पहिरो खसेका कारण अरणीको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोले सड़क रोकेको हो। त्यस्तै रसुवाको त्रिशुली मैलुङ स्याफ्रुवेसी सड़क र दोलखाको लामासाङ्गु रामेछाप राजमार्गमा पनि बाढ़ीका कारण सवारी आवाजावत रोकिएको उता काठमाडौँको सीतापाइला धारके सड़क भोजपुरको मध्य पहाड़ी लोकमार्ग बागलुङको कालीगण्डकी कोरिडोर र मनाङको चाङ्मी बेसी शहर सड़कमा भने पहिरो पन्छाएर यातायात एकतर्फे सुचारू गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीचको सम्भावित सम्झौताका लागि मस्यौदा तयार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरानबीचको सम्भावित सम्झौताको मस्यौदा परिचालनको चरणमा रहेको र यो अत्यन्तै प्रगतिशील चरणमा पुगेको बताएको बताएको छ। यो छोटो अवधिको कूटनीतिक समाधानका लागि भएको स्पष्ट पार्दै मन्त्रालयले अहिले नै प्रत्यक्ष वार्ताबारे कुनै ठोस कुरा नभएको तर कतार, ओमान र पाकिस्तानले अमेरिका र इरानबीचको संवादलाई सहज बनाउन प्रयास गरिरहेको जनाएको छ। कतारी अमीर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद गरी क्षेत्रमा तनाव घटाउने र दुई देशबीचको मतभेद अन्त्य गर्ने उपायहरूबारे छलफल गर्नुभएको छ। हवस् त नै खबरसँगै बिहान 10 बजेको ढोरबारे हाइलाइट अलग लागिसकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
3: यही साउन 23 गते शनिवार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
4: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
4: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
3: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
3: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
6: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
7: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865414377 मोबाइल 9856044343
8: अफिसबाट अमितसरको फोन
9: पछि कल ब्याक गर्छु सरी भगवान आज पनि ढिला भयो
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय
6: यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
7: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865414377 मोबाइल 9856044343

0: टायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
0: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
0: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
3: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
3: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।

0: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै,
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
11: मैडम, धूम्रपान भनेको के हो?
10: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
13: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
14: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
13: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
14: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
13: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
14: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
13: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
14: तुलसी शाह दुलेगौडा रु 10,505,
13: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
14: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005,
13: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
14: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
16: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 AM टु 12 PM।
17: It's time for calling time.
16: Only on Radio Dholbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथ यम्मा जसले यति बेला सुन्दै हुनुहुन्छ साथै इन्टरनेट अनलाइन आज पनि तपाईँको साथमा उपस्थित भएको 12 बजेको समय फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्छौँ है नाटक गर्नको लागि चाहिँ एकदमै रेडी भएर पनि बस्दै गर्नु होला अनि रेडियो प्रोग्राम पनि अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ जहाँ चाहिँ हाम्रो संसादी पसल देवेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा लिन सक्नुहुन्छ भन्दै कार्यक्रमको शुरूआत चाहिँ एउटा मिठो गीतबाट गरिहाल्छु पुरानो गीत सुमधुर गीत रहेको छ नयाँ भर्जनहरूमा पनि यो गीत आइरहेको छ यहाँले सुन्न सक्नुहुन्छ उडायो मेरो मखमली पछ्यौरी सुमधुर गीत संगीता राणा प्रधानका आवाज रहेको छ स्वीकार्नु होला है त

0: हजुर उडायो मेरो मखमली पछ्यौरी यो सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु भने अब फालो तपाईँको हो 0965 4420 00 को बाटो भएर चाहिँ आज हामी ड्रामा चाहिँ गर्छौँ कार्यक्रममा सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने फरक बार फरक श्रृङ्खलाको साथमा पनि हामी जोडिन्छौँ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि हामीलाई चाहिँ सुनेर साथ दिँदै गर्नुहोला अनि आजको एपिसोडमा ड्रामा भनिरहँदा चाहिँ अब ड्रामा गर्नको लागि विषयवस्तु साथीहरूले आफैले पनि दिएर आउन सक्नुहुन्छ भने नभए यहाँलाई टपिक चाहिँ दिन्छु साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर
1: ए
0: हजुर
1: कति दिनको आफ्नो
0: अनि बिहान मौसम पनि यस्तो राम्रो छ अनि पानी परिरहेको छ अब मेला जाम भने पनि आज मेलापात पनि रहेनछ अनि के गरेर बस्ने हो त नि माइतै मात्रै सुत्न पाउँछ भने के छ
1: सरसफाइ गर्ने कति बेला घाँसपात गर्ने कति बेला खाजा बनाउने
0: अनि आफ्नो घरमा पनि नसुते कहाँ सुत्ने हो र माइतमा मात्रै सुत्न पर्छ भन्ने छ र बिहान बिहान हाम्रो दिदीले रिस नउठाउनु है हेलो
1: के गरेर घर खान्छ
0: अब अल्छिनी भन्दा पनि अब आज चाहिँ बिहान बिहान पानी पनि पर्यो अनि त्यही भएर हो कि कस्तो बिहान बिहानै अल्छिनी भनेर कराउनु भएको र
1: काम के अरे पानी पर्यो भनेर काम छैन र काममा पनि भित्र भित्र काम गर्ने छ नि पानीमा पनि यस्तो घर गरेर खाँदैन है

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9461394378।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9808 र 9460769246।
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 061-590-162, 590-163।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
11: सधैँझैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
11: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिना बढी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
12: र 9678861887।
14: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
14: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
16: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
17: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
18: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
19: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
20: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
21: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
20: उपचार सेवाहरू,
21: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
20: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
21: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
20: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
21: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
20: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
21: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0162578852779582780।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
22: Station 1, Studio 1.
1: स्टूडियो सन्चेन
2: अहिले बिहानको 11 बज्यो
22: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: आज चाहिँ हामी बुधबारको एपिसोडमा रहेर ड्रामा चाहिँ गर्छौँ ड्रामा गर्छौँ सो 65 4 14 2 00 00 को बाटो भएर जोडिन सक्नुहुन्छ भनिरहँदा कोही साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. नमस्ते नमस्कार हजुरले. हजुर किन हराएको होला त? अहिले पनि अझै पनि हराउँदैछ, अझै पनि हराउँदैछ मेरो आवाज. ल पिरुङसँगमा पुग्न चाहिँ किन होला यति साह्रो गाह्रो परेको? त्यही त बाटो दुःखले गर्दा चाहिँ एउटा गीत छ नि लोक भाका कि बाटो भिरालो भन्छ नि. भिरालो भएको भए त अब गुलगुडिन चाहिँ अलिक सजिलो हुन्थ्यो होला, तर उकालो त भिरालो बाटो उकालो हिँड्न चाहिँ गाह्रो परेछ कि.
1: हजुर
0: त्यही त अब कुरामा कुरा गर्न लाग्यो भने चाहिँ अब यो खालको कुराहरू चाहिँ धेरै जोडिन्छ अरे कि.
1: अब कार्यक्रमतिर जाउँ, आज चाहिँ मैले ल्याएन तपाईँको तपाईँको विषयवस्तुबाट अब सुधार गरौँ. अब
0: ल त्यसो भए चाहिँ अघि चाहिँ हाम्रो दलमा दिजुले सहभागिता जनाउँदै हुनुहुन्थ्यो होइन, अनि हामीले चाहिँ त्यो ड्रामा पुरा चाहिँ गर्न पाएनौ. प्रसङ्ग चाहिँ खास कस्तो थियो, हामी भर्खरै त्यो ड्रामामा चाहिँ माझिँदै थियौँ कि, जस्तै अब के भन्छ अब यो के भन्छ अब साउन्ड सँगसँगै अब भदौ सुरु भएपछि चाहिँ अब हामीले धेरै अब तिजको गीतहरू पनि सुन्छौँ होइन, त्यहाँ दुःख सुख पनि पोखिरहेको हुन्छ, हाम्रो समसामयिक विषयवस्तु पनि हुन्छ नि त. सो आज तपाईँ र म चाहिँ देउरानी जेठानी बन्नु पर्यो है. अब जे भए पनि अब देउरानी भइसकेपछि भर्खरैको नयाँ नयाँमा पनि होइन, अब काम पनि नगर्ने, अब बिहानसम्म पनि अबेरसम्म पनि सुतेको छ अब जेठानी. अब जे भए पनि तपाईँ चाहिँ अब दिदी हुनुहुन्छ होइन, सो अब कसरी के भन्नु मन लागेको छ होइन, के दुःख सुख छ अब यहाँले चाहिँ राख्नु पर्यो है त आज. अब जेले हाई हुकुम चाहिँ लगाउन पाउनु भयो, अब देवरानी चाहिँ मान्ने खालको छ कि छैन अब ड्रामाबाट थाहा पाऊ है.
1: ल सुरु गरिदिनुहोस् कुनो पानी गर्नु उठ त कम्ती सबै अग्लो भइसक्यो, अब घाम पनि माथि भइसक्यो, सबै बाख्रा कुखुराहरू सबै करायो, छिटो उठ्नु पर्यो. अब त बर्खाको पानी हो, अब मानस मोदी जन्जेलन के अब के सुतिराखेको हो?
0: राखेको होइन कि, म उठेको अघि नि बोलीबाट पनि चिन्नु पर्ने त तपाईँले, त म कस्तो टाठो टाठो बोलेछु त. अब काम गर्न अनि कस्तो काम हो र भनेको
1: बिमार भएको छ भनेर सुन्नु हो. अब यसो अब 7-8 गइसक्यो, अब खाना बनाउनु म यता घाम भन्छ त कामतिर जाने हो कि अब यता भन्दा खन्दा चाहिँ लाउने, अब यता एक खेप त गर्नु पर्यो नि. अब यसो भइसक्यो, पोस्तो भएको खाने बेला भइसक्यो नि त, त्यही भएर अब यता करान बाख्रो पोस्तो भएको कराइराखेको छ.
0: अब गाई बस्तुको त कामै कराउने हो कि, घाँस लगाएर हाल्दै पनि उत्तिकै फालेको हुन्छ, उता सोर्नकै झ्याउ फेरि अर्को काम, अब गोबर फाल फेरि त्यो बढाल झन् अर्को झन्झट हो कि. बरु एकछिन अहिले घाम लागेपछि एकछिन भयो भने हजुरमा मिलेर बरु चराउन जाऊँ न, आज कति घाँस हालेर बस्ने
1: कहाँ गयो होला, के गर्यो होला, किन घाँस नदिएको होला नि भने भन्ने कुरा चाहिने बाटो नगरेर खान्छ.
0: छरछिमेकले भन्ने होइन कि दिदी, तपाईँले चाहिँ भन्ने हो. अब छरछिमेकले के भन्छ र यिनीहरूले काम गर्न भ्याएन छ, बरु हेर त दिदी बहिनी मिलेर आएर बाख्रा चराउनु पर्छ.
1: अब बुझ्नु पर्यो नि त, तिमीले पनि बुझ्नु पर्यो. अब एउटा हामीलाई पनि भोग्लाइरहेको छ,
0: उनीहरूलाई पनि भोग्लाइरहेको छ. अब हजुर हजुरले खाना बनाइसक्नु भइरहेछ, अब खाना खाने अनि तपाईँ र म मिलेर अब बरु दिनभरि मोबाइल पनि हेर्ने दिदी फोटो
1: लाना
0: छ, पालो
1: लाना पनि दुईजना गर्न पर्यो. अब यसो त्यो दिउँसोमा चाहिँ अब अहिले धन्दा फन्दा गइसकेपछि अब एकछिन खाना साना खाएर अब फेरि एकछिन गोखालो गरेर फेरि अब घरमा फेरि धन्दा फन्दा यताउता सबै घर छेउ गर्न आउनु कति पारौँ जान पऱ्यो नि.
0: हाम्रो घरमा भएको भए मम्मीले कति माया गरेर आऊ छोरी खाना भन्थ्यो होला, यो दिदीले अब बरु छुटेर बस्नु पाए त बरु आनन्दै हुन्थ्यो कि. बिहान बिहानै कराउनु हुन्छ
1: त्यस्तो छुटेर बस्ने भयो त, त्यही घरमा छुटेर बसे पनि हुन्थ्यो. अब छोरा छोरीहरू बच्चाहरू बस्नु पर्यो, आफ्नो छुट्टीहरू निकाल्नु पर्यो भन्न खाँदा अब यहाँ त धारामा पानी खानु पर्यो, परेन
0: अब घर काम कार्य यस्तो गर्नु भन्दा त बरु म त अब के भन्छ अब घर सल्लै गर्छु बरु, म त सक्दिनँ है दिदी यसरी घर खाएर बस्न त. ए बिहान उठेछ ऊ जमानामा चाहिँ अझै पनि बाख्रा पालेको छ, घाम के भन्छ अब घाम लाग्दैछ भने सुत्नै नहुने जस्तो, आफ्नै जिउलाई चाहिँ कति हतार गर्ने हो र म त सक्दिनँ है यसरी कामै मात्र गरेर बस्न.
1: खाना नगरे अब सुत्दिस भयो सुतेर बस्छ, अब जस्तो भयो त्यति बेला तिमी सुतेर बस्नु जति सुन्न मन लाग्छ भनिदिनु भन्नु के छ, खाना खाएर म मेला जान्छु, तिमी अब तिमी गरे पनि गर, तिमी खुसी गर, गर नगर म गएँ. अब
0: थ्याङ्क यू सो मच हाम्रो खगी मायाजीलाई भनेपछि, अनि बहिनीलाई चाहिँ त लगाउने होइन त जति भने पनि नलाग्ने भएर, अनि अन्त त मेरो आफूलाई जाने जति भने नि मानेन भने चाहिँ अनि आफू मात्रै काम गर्न जाने त.
1: अब
0: कति साह्रो सुची बहिनी परेछ क्या हजुरलाई त, त्यही त आरामले अनि काम पनि नगरिदिने है, उल्टो आफै छुट्टी नखोज्ने, अब के भन्छ यस्तोलाई चाहिँ के भन्ने होला ल. ठिकै छ, यो प्रसङ्ग बस होइन, अब देखिरहेको कुरा सँगसँगै यो विषयवस्तु उठान गरिराख्दा चाहिँ एकछिन हाम्रो खगी मायाजीलाई चाहिँ मजाले एकछिन कराउनु पर्ने बाध्य पनि बनायौँ होइन, पात्र भन्दा अलिकति फरक पनि यहाँलाई चाहिँ भूमिका निर्वाह पनि गर्न दियौँ. थ्याङ्क यू सो मच, अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्नु पर्छ है.
1: अब सर्वप्रथम हजुरको लागि अघि पछि आउने साथीहरूलाई जति पनि कार्यक्रम सुनेर बस्नु भएको छ सबै सबैको लागि भन्दै बिदा हुन्छु. नमस्ते, बाई बाई, शुभ दिन.
0: नमस्ते, बाई बाई, शुभ दिन. प्रसङ्ग चाहिँ अलिकति लामो पनि हुन सक्थ्यो होइन, तर छोटो मिठो हिसाबले चाहिँ यहाँहरू मास यो ड्रामा प्रस्तुत गरिसकेका छौँ होइन. अब आफ्नो काम कार्य गर्न पनि हामी कहिले काहीँ चाहिँ कति धेरै अल्छीपन गर्छौँ, अनि त्यो अल्छीपनले गर्दा चाहिँ अझै अर्को काम थपिन्छ अनि झन् धेरै अल्छी लाग्छ अरे कि. त्यही भएर काम कार्य गर्नु भने समयमा गर्नुपर्छ पनि भनिन्छ है, र भनिन्छ भन्दा पनि गर्नु पनि पर्छ. अनि यहाँहरू पनि काम कार्यतिर व्यस्त हुनुहुन्छ भने एकदमै नहतारिएर काम कार्य सँगसँगै व्यस्तताको बावजुद पनि हामीलाई चाहिँ सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै तपाईँमा अहिलेको लागि चाहिँ मैले जति धेरै माया यो संसारमा तिमीलाई अरू कसले गर्छ सुमधुर गीत रहेको छ हितैको मायालु बोलको प्रशान्त पौडेलको आवाजमा सजिएको यो गीतमा लिरिक्स म्युजिक पनि उनकै रहेको छ भने यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त.

A program calling Tayam Radio Durbara Hi 103.8 MHz. Awaaz hai ka.

0: पत्थर र दुले गौडा ढोल फिर्दी छापदी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98 235 52 663।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराहे मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98 171 16 069, राजु विश्वकर्मा 98 087 169 142।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98 028 28 144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
10: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98 560 11 445 र 98 560 20 445।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065 590 065, मोबाइल 98 166 34 372।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी,

0: पाचन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: This is Radio Dhorbarahi 103.8 MHz.

0: सुझाव अनि प्रतिक्रिया त हामीलाई साथमा यहाँहरू पनि जोडिन चाहनुहुन्छ भने टेलिफोन लाइन खुल्ला रहेको छ 0465414200 को बाटो भएर अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते नमस्ते हजुर
1: दर्शन
0: हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है जित बहादुरजीलाई।
1: धन्यवाद।
0: के छ नयाँ नौला हालखबर जित बहादुरजीको? पुरानो पुरानो समयको दिनहरू आज नयाँ दिनमा कसरी बिताउँदै हुनुहुन्छ त? अनि अब यो सुकिसकेको मकैमा चाहिँ लामेश्वरातिर चाहिँ अब बादर लाग्ने गर्छ कि गर्दैन? त्यही त गाह्रो छ नि हौ, यो गाह्रो सँगसँगै दिनहरू यहाँले चाहिँ अब सकेसम्म होइन एकदमै राम्रोसँग बिताउँदै गर्नु होला, आफ्नो अब दैनिकी काम कार्य राम्रोसँग गर्दै गर्नु होला। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? आज प्रोग्राम के रहेछ त्यही त ठ्याक्कै हामी ठ्याक्क विश्रामबाट आएको थियौँ अनि ठ्याक्कै फोन पनि आइहाल्यो होइन, हामीले पनि सहभागी गराइहाल्यौँ हाम्रो जित बहादुरजी र म भएर आज चाहिँ ड्रामा गरेर सुनाउनु पर्छ कि, नाटक गर्ने हो नि त आज। हजुर आज नाटक गर्ने हो नि त। ल नाटक गर्नको लागि चाहिँ अब आज टपिक ल्याउनु भएको छ कुनै, अब यस्तो विषयवस्तु गरौँ भन्ने छ कि छैन?
1: यस्तो त अब यो हो र अब एउटा विषयवस्तु यस्तो गर्नुपर्छ कि भन्ने सोचेको
0: कि ल के हुन्छ होला कस्तो गर्नुपर्छ कि होला त, ल गरौँ न त।
1: अनि म अब बिसी खेतला लिएर जाने अरे होइन?
0: हजुर हजुर हजुर।
1: लुडी चाहिँ घर बसेर खाजा पानी लिएर आऊ है भनेर सुन्ने अरे, जुडी चाहिँ आउँदै नआउने अरे, अब खेतालालाई तिर्खाए भोगाए भनेर चाहिँ गर्नु पर्यो।
0: हजुर
1: म चाहिँ बुढी आउँछ भन्दै हेर्दै गर्ने,
0: ल अब यताबाट चाहिँ अब ढिलै भए पनि म चाहिँ खाना बोकेर तपाईँलाई खाजा लिएर आउँदैछु, अब कसरी कसरी सुरु गर्ने हो ल गरिदिनुहोस् है त। ल सुरु गरिदिनुहोस् 1 2 3 गो। अब के गर्नु नि, घरभरि बिहानभरि घरको काम गर्यो, अब काम सकेर भर्खरी खाना लिएर आइदिएछु नि हजुरलाई, खाना पुर्याइदिन आएको, अब आउँदा आउँदै बाटो पनि चिप्लो रहेछ, यस्तै छ बाटो पनि गाह्रै रहेछ, ल अब खाना बस्नु न त, आउनु छिटो भोग लाग्यो भाइ। अब कति बेला ल्याउनु के? र अब यत्रो खेतला भएको अगाडि चाहिँ मलाई गाली नगर्नु, बिहानभरि अब छोराछोरी रेडी पारेर स्कुल पनि पठाउनै पर्यो, खाना पनि बनाउनै पर्यो, घरधन्दा गर्नै पर्यो, तपाईँलाई भने जस्तो सजिलो हुन्छ र?
1: अब त जानुपर्छ खेतला, 10 बजे अब यस बेला भयो, अब होइन मैले यो हातले ताली बज्दैन नानी, दुइटै हातले बजाउनु पर्छ भनेको होइन,
0: अब कामै नगरेर बसिरहेको बिहानभरि बसेर आएको भए पो गाली गर्ने हो र? बिहान उठेदेखि हजुरभन्दा छिटो उठेर खाना बनाएको मैले नै हो, घरको काम धन्दा गर्ने मैले नै हो, तपाईँले हलो जुवा मात्रै बोकेर अब दुईटा गोरु अगाडि लाएर बारीमा आएर मात्रै काम गर्ने भए पो हुन्छ त, अब यता गए अब बाख्रा कराउँछ, उता गए अब भैँसी पनि कराउँछ, अब घाँस काटेर ल्याएर हाल्नै पर्यो दिनै पर्यो, अब खाना बनाउनै पर्यो आएर हाल्नै पर्यो, अनि के गर्ने त समय नभएपछि जति बेला भ्याउँछ त्यति बेला आउने होइन
1: मात्रै
0: ल अब त्यस्तो केही होइन, अब खाना खानु हजुरलाई भोक लागेर चाहिँ एकछिन झर्किनु भएको होला,
1: बाह्र बजे एक बजी लागिसक्यो खाना पनि नल्याउने खाजा पनि नल्याउने के गरेको होला,
0: अब आजलाई ढिलो भइसक्यो, भोलि बरु अब काम धन्दै मारेर भए पनि पहिला हजुरलाई खाजा ल्याइदिए भएन? अब यत्रोजना खेतालाहरू छ, काम सकेर झन् छिटो गरेर जामला भन्यो, तपाईँ झन् यसो रमिता नदेखाउनु त यो बारीमा। अब यस्तो कुरो गर्ने होइन, कुरो कुरो अब खाना खान आउनु पहिला। पानी म लिएर आउँछु, तपाईँ यता एकछिन आराम गरेर बस्दै गर्नु, म पानी पनि लिएर आउँछु कि। अब कुवासम्म पुग्नै पर्यो, बाटो यस्तो अब आली पनि भत्केको छ, गाह्रै छ। अब फेरि फर्केर आउँदा रिसाउने होला तपाईँ कि त्यति गएर खानुहुन्छ? पानी बोकेर भर्खरै त खाजा लिएर आउँदैछु। अब तपाईँ कति थरी कुरा सुनाउनुहुन्छ, अनि म पानी लिन जानु कि तपाईँसँग बस गर्नु कि, त्यो त्यही भएर पानी चाहिँ आफूलाई चाहिने पानी चाहिँ घरबाट बिहानमा बोकेर आउनु अब सजिलो पनि हुन्छ। खाना खाएर जानु भन्दा चाहिँ म बाह्रै बजे खाने हो, एकै बजे खाने हो, एघारै बजे खाने हो भन्नुहुन्छ, अनि
1: मेरो काम कति हुन्छ?
0: हो त्यस्तै हो कि, तपाईँको जस्तै काम मेरो पनि छ। यहाँ अब बारीमा यहाँ झगडा गरेर हुँदैन, सरसल्लाह गर्नुपर्छ। अब चाहिँ पहिला ल पानी पनि पिउन हिँड्नु, अनि त्यतिर खाना खानु, अब भोलि के गर्ने कसो गर्ने अब सल्लाह गरेर त्यही अनुसार हिँड्ने, तपाईँले पनि ढिलो नगर्ने, अब यसरी कराउन पनि भएन।
1: जति कराए हुन्न, अब एकचालि भनेर सम्झिने भएको हुन्थ्यो, अब के गर्ने त, अब
0: अब त खाना ल्याइदिएको छु, मिठो गरेर खानु न यसरी। अब खानुभन्दा पहिला रिसाउनुहुन्छ, अनि बिहानभरि मेहनत गरेर पनि नल्याम नल्याम जस्तो बनाउनुहुन्छ कि। अब सबैलाई खेतालोहरूलाई पनि बोलाउनु पर्यो। भएन, तपाईँले पनि भएन, मैले पनि भएन, मेलोमा आएर त झन् कराउने भएन कि। मेलोमा आएर त काम गर्ने हो कि तपाईँ र मैले त झन्।
1: बुढी पनि कस्तो बुढी पनि अहिले चाँडो पनि नआउने, काम गर्नु पर्दै कि भयो।
0: हजुर, थ्याङ्क यू सो मच। हाम्रो जित बहादुरजीलाई बातै मात्र गर्ने हो त, बातै मात्र गरेर हुन्छ त भन्या हुँदैन नि होइन। अनि किन होला हाम्रो जित बहादुरजीलाई चाहिँ यो प्रसङ्ग लिएर आउनु मन लागेको?
1: म यो चाड परेछु कि, हेर्नुहोस् अब तपाईँसित अहिले गन्थन गरेको
0: हो। हजुर, भनेपछि एकदमै अनुभवको आधारमा चाहिँ आज मजाले ड्रामा गर्नु भएको छ हो। त्यही त गाह्रो छ नि, सबैभन्दा चाहिँ अब मान्छेलाई रिस उठ्ने भनेको चाहिँ अब भोक लाग्दा हो र,
1: भोक लाग्छ, थकै लाग्छ,
0: त्यही त थकै लाग्दा भोक लाग्दा होइन, समयमा भएन भने। त्यही त एकदमै मजाले ड्रामा प्रस्तुत गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अनि यसरी आफ्नो अनुभवहरू सुनाइराख्दा के सन्देश दिनु मन लागेको छ साथीभाइलाई? सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिन्छौँ है।
1: नमस्कार
0: नमस्कार, यतिकै छुट्टिने है नि त, अब कुराकानी पनि लामो भएको थियो, सो छुट्यौँ हामी पनि। उहाँले चाहिँ प्रसङ्ग जोड्नु भएको थियो कि अब मेलापातमा जाँदा चाहिँ अब समयमा खाना नआउँदा होइन त, समय अब सम्झिँदा चाहिँ सामान्य जस्तो लाग्छ, तर यो कुराहरू चाहिँ एकदमै धेरैजनाले भोग्नु भएको प्रसङ्ग हो जस्तो पनि लाग्छ है। यसरी नै आफूलाई मनपर्ने अब ड्रामाको कुनै प्रसङ्गहरू छ, यहाँलाई चाहिँ ड्रामा मार्फत चाहिँ साथीहरूलाई सम्झना सन्देश दिन चाहनुहुन्छ भने 0625414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ, टेलिफोन लाइन पनि खुल्ला रहेको छ। अहिलेको लागि चाहिँ हामी एउटा गीत सुन्छौँ, अनि गीत सँगसँगै विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। तपाईँ माझ राख्दैछु सुमधुर गीत, सिर्फ फुल टाइटलमा रहेको यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
10: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा, तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061136 र 9151166136।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
14: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
14: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

website. दोबार के एपिसोडमा ड्रामा गरे सँगसँगै अब पनि अनि साथीहरूले सम्पूर्ण साथीलाई धन्यवाद भन्दै विशेष धन्यवाद आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो जनमाया थापा हुनुहुन्थ्यो पुलचोकदेखि, त्यस्तै हामीलाई पिरुङदेखि सम्झाउनु भएको थियो खगीमाया थापाजीले, र रामेश्वरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी भन्ने आफैले विषयवस्तु पनि ल्याउनु भएको थियो होइन, कस्तो मजाले ड्रामा प्रस्तुत गर्नुभएको थियो। अनि आजको विजयी साथी हामी गराउँदैछौँ रामेश्वरादेखि हुनुहुन्छ जित बहादुर थापाजी नै, र उहाँले सुन्दै हुनुहुन्छ भने अन्तिमबार शनिबार चाहिँ हामी एकजना साथीलाई लक्की ड्र मार्फत विजय गराउँछौँ अनि अन्तिमबारसम्म सुनेर साथ दिनुहोला। र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने, प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमी महाभूषण सुनचादी पसल दुलेगौडालाई पनि धेरै धेरै धन्यवाद। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। र यो सँगसँगै जाँदा जाँदै भने मायाले नै हो पिया र अलिकति पप देउडा पनि रहेको छ तपाईँमा जाँदा जाँदै भने रहेछ। यो सुमधुर गीतमा चाहिँ आवाज रहेको छ विश्वका शाही ठकुरी फिमेल भर्जनमा रहेको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625930369।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
5: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83-507, कविता श्रेष्ठ, सम्पर्क 0-65-414-055 र 98-46-18-817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98-1140-35-622।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: नन्दा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: This is Radio Dhorbarahi, 103.8 MHz.
13: Station 1. Studio Tanchit.
14: Aile, Madhyanako 12 bajyo.
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: न्यायाधीशहरूलाई सरकारले दवाब दिएको बारे संसदीय समितिमा छलफल। राष्ट्र बैंकका 18 कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न।
0: ईपीएस भाषा परीक्षाका लागि 68,000 बढ़ी आवेदन, आज अन्तिम दिन, दशैं अघि नै भाषा परीक्षाको सम्भावना।
1: नेपालगंजमा इटाभट्टाको पर्खाल भत्कन्दा दुई मजदूरको ज्यान गयो। मकनपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु।
0: अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएको दावी। स्पेस एक्स रकेटको एउटा टुक्रा चन्द्रमामा ठोकिँदै।
1: र नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सर्वोच्च अदालतका तीन न्यायाधीश बारे तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले चासो व्यक्त गरेको छ। समितिले उक्त विषयमा आज औपचारिक छलफल पनि गरेको छ। बैठकको शुरूआत गर्दै समिति सभापति समीक्षा बासकोटाले संविधानको भाग 11 न्यायपालिका सम्बन्धी व्यवस्था उल्लेख भएको स्मरण गराउँदै नेपाल स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो। समिति सदस्य यज्ञमणि नेउपानेले विभिन्न मुलुकमा गरेका गतिविधिको उदाहरण प्रस्तुत गर्दै नेपालमा प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउने व्यवहार स्वीकार्य नहुने बताउनुभयो। वहाँले संसदीय सुनवाई प्रक्रियाबारे सुझाव दिन नेपालमै नागरिक समाज र सरकारवाला निकाय रहेको उल्लेख गर्दै विदेशी संस्थाले हस्तक्षेप गर्न आवश्यक नरहेको पनि धारणा राख्नु भएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ दि जुरिस्ट र ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दवाब दिएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए। उक्त विज्ञप्ति विरूद्ध राजसभा सांसद यज्ञमणि नेउपानेले कानून न्याय तथा मानवाधिकार समितिमा निवेदन दर्ता गर्दै छलफलको माग गर्नुभएको थियो। सोही मागका आधारमा आज समितिले छलफल आयोजना गरेको हो। छलफलका क्रममा वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाले सर्वोच्च अदालतको तीन न्यायाधीशमाथि महाअभियोग लगाउने तयारी भन्ने विज्ञप्ति के आधारमा लेखिएको हो सो कुरा खुलाउनु पर्ने बताउनुभयो। विभिन्न स्रोतबाट पुष्टि नभई त्यस्तो खालको विज्ञप्ति जारी गर्न नहुने अधिकारीको भनाई छ। तथ्यहरू भए यसबारे थप छलफल गर्न सकिने पनि बताउनुभयो। केही दिन अघि मात्र अन्तर्राष्ट्रिय संस्थाले सरकारले सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन बाध्य पारेको भन्दै स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको आरोप लगाएको थियो।
1: अर्थमन्त्री डाक्टर सोर्नी मगले नेपाल राष्ट्र बैंकका 18 कार्यकारी निर्देशकलाई बोलाएर अर्थतन्त्रका पछिल्ला विभिन्न समस्याबारे जिज्ञासा राख्नु भएको छ। अर्थतन्त्र सुधारमा राष्ट्र बैंकको भूमिकाको विषयमा आयोजना गरिएको छलफलमा वाग्ले सरकारको आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्यापमा राष्ट्र बैंकले आफ्नो भूमिका कसरी पुनर्भाषित गर्छ भनेर सोध्नु भएको थियो। निजी क्षेत्र अहिले नवीन अवसरसँगै बढ़ी आत्मविश्वास खोजिरहेको र उनीहरूलाई सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको उहाँले बताउनुभयो। सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन कुन नीतिगत पहल गर्नुपर्छ भनेर उहाँले कार्यकारी निर्देशकहरूसँग सोध्नु भएको छ। उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह, बैंकिङ प्रणालीमा रहेको अत्याधिक तरलता, उत्पादन उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिने बारे योजना माग्नु भएको थियो। सरकारको तर्फबाट आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएको र सुधारको प्रक्रिया शुरू भइसकेको अर्थमन्त्री वाग्लेको दावी छ। नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र होइन, नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा हेर्न चाहेको वाग्ले बताउनुभयो।
0: रोजगार अनुमति प्रणाली ईपीएस कोरिया भाषा अन्तर्गत आवेदन दिने समय आज सकिँदैछ। ईपीएस अन्तर्गत 2026 का लागि विभिन्न क्षेत्रमा 7200 कामदारको माग भएकामा वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले साउन 11 गतेदेखि आवेदन खुलाएको थियो। यो 9 दिनको अवधिमा हिजो रातिसम्म 68558 बढ़ीले फारम भरेका छन्। त्यसमध्ये उत्पादन क्षेत्रमा 48,000, कृषि तथा पशुपालन क्षेत्रतर्फ 19,000, बाँकी रहेका सेवा क्षेत्रमा 780 तथा वन पैदावार क्षेत्रमा 778 आवेदन परेको ईपीएस शाखाले जनाएको छ। आज अन्तिम समयसम्म आवेदक संख्या बढ़ेर 75,000 को आरआरीमा पुग्ने अनुमान गरिएको छ। यसअघिको भाषा परीक्षामा 1,60,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने गरेका थिए। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरिया रोजगारदाताको आकर्षण बढ़ेसँगै जानेको संख्या पनि बढ़ेको छ। भाषा आवेदनकै कारण केही दिन यता राहदानी विभागमा समेत पासपोर्ट बनाउनेको भीड़ लागेको थियो। आगामी त्रैमासिक माघ सेप्टेम्बरमा आउने भएकाले दशैं अघि वा लगत्तै भाषा परीक्षा हुन सक्ने अनुमान गरिएको छ।
1: बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुर स्थित न्यू किसान इटा भट्टामा पर्खाल भत्किँदा दुई मजदूरको मृत्यु भएको छ। इटा भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोधको घटनास्थलमा मृत्यु भएको हो भने 45 वर्षीय राम फरेन कोरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। कोरीको शव भने पोस्टमार्टमको लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
0: मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्। त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिका 2 लिलटारमा मधेस प्रदेश 03002 ख 5095 नम्बरको ट्रक दुर्घटना भएको हो। मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका 9 का 36 वर्षीय अर्जुन कार्की रहेका छन्। चालक राक्सिराङ 9 कै 23 वर्षीय रंजित कार्की घाइते भएका छन्। उनको मध्यम अवस्थामा हेटौडामा उपचार भइरहेको छ। वर्षासँगै लागेको बाक्लो हुसुका कारण ओह्रालो सड़कमा चिप्लिएर अनियन्त्रित ट्रक सड़कबाट 100 मिटर तल चण्डी खोलामा खसेको मकवानपुर प्रहरीले बताएको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, पाँचो जमीनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानको लागि स्पष्ट व्यवस्था गरेको छ। नीतिमा आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकरणलाई प्रवर्धन गर्ने, उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ। जैविक विविधताको संरक्षण गर्ने, वातावरण मैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्धनलाई कृषि विकाससँग जोड्ने व्यवस्था नीतिमा छ। उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बीमा, सौलितपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षा लगायत विषयलाई नीतिले प्राथमिकतामा राखेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार सुनको मूल्य तोलामा आज 4,200 रूपियाँले बढ़ेको छ। नेपाली बजारमा आज सुनको मूल्य बढ़ेर 2,88,000 रूपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्लो कारोबार दिन हिजो सुनको मूल्य प्रति तोला 2,83,800 रूपियाँ रहेको थियो। यसै गरी चाँदीको मूल्य प्रति तोला 95 रूपियाँले बढ़ेर 4,475 रूपियाँ पुगेको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति अंश 4,127 र चाँदीको प्रति अंश 60 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएका छन्। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरान बीचको सम्भावित सम्झौताको मस्यौदा परिचालनको चरणमा रहेको र यो अत्यन्तै प्रगतिशील चरणमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। यो छोटो अवधिको कूटनीतिक समाधानका लागि भएको स्पष्ट पार्दै मन्त्रालयले अहिले नै प्रत्यक्ष वार्ताबारे ठोस कुरा नभएको तर कतार, ओमान र पाकिस्तानले अमेरिका र इरान बीचको सम्वादलाई सहज बनाउन प्रयास गरिरहेको बताइएको छ। कतारी अमीर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन सम्वाद गरी सो क्षेत्रमा तनाव घटाउने र दुई देशबीचको मतभेद अन्त्य गर्ने उपायबारे छलफल गर्नुभएको छ। इरानले अमेरिकी नौसेनाद्वारा आफ्नो निर्यात तथा जहाजहरूमाथिको नाकाबन्दीलाई चुपचाप सहेर नबस्ने कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले तोकिएको रूट बाहेक अन्य मार्गबाट हर्मुज स्ट्रेट पार गर्ने कुनै पनि ढुवानी जहाजलाई तेहरानले अनुमति नदिने र अन्य रूटबाट जाने अमेरिकी युद्धपोतलाई निशाना बनाइने चेतावनी दिएका छन्।
1: र अमेरिकी कम्पनी स्पेस एक्सको रकेटको टुक्रा आज चन्द्रमामा उच्च गतिमा ठोकिने भएको छ। रोइटर्सका अनुसार रकेटको एउटा ठूलो टुक्रा नेपाली समय अनुसार अहिले दिउँसो 12:20 चन्द्रमासँग ठोकिनेछ। वैज्ञानिकहरूका अनुसार यो ठक्करले चन्द्रमाको सतहमा नयाँ खाडल बनाउने र धूलोको ठूलो मुस्लो उडाउनेछ। यसको अध्ययनले भविष्यमा चन्द्र अभियानका लागि महत्वपूर्ण जानकारी दिन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन्। त्यो टुक्राको तौल करिब 4 टन छ। यो चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रति घण्टा करिब 8,690 किलोमिटरको गतिमा ठोक्किने अनुमान छ। स्पेस एक्सले यो ठक्कर नियोजित नभएको समेत स्पष्ट पारेको छ। सामान्यतया यस्ता रकेटका चरणहरू आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छन्। तर चन्द्रमातर्फको यो अभियानका लागि बढ़ी ऊर्जा आवश्यक परेकाले दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर अन्तरिक्षमै रहेको थियो। इन्धन पनि सकिसकेको हुँदा त्यसलाई नियन्त्रण गर्न सम्भव नभएको स्पेस एक्सले जनाएको छ।
0: अब खेल समाचार। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली खेलकुद परिषद एसिसीले भारत, पाकिस्तान डिफेण्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्याण्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको छ। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन भने बाँकी रहेको क्रिक इन्फोमा उल्लेख गरिएको छ। प्रतियोगिताको सेड्यूल सहित एसिसीले 22 जुलाईमा वुमन्स एसिया कपमा सहभागी हुने राष्ट्रलाई पत्राचार गरिसकेको छ, जसमा टीमहरू 24 अगस्तसम्म यूएई पुगिसक्नुपर्ने उल्लेख गरिएको छ। एसिसीले वुमन्स एसिया कपबारे आधिकारिक रूपमा केही पनि बताएको छैन। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्गाले पनि यसबारे आधिकारिक रूपमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्। नेपाली महिला राष्ट्रिय टोलीको कप्तान इन्दु वर्माले पनि नेपालले वुमन्स एसिया कप खेल्न लागेको बारे आफूलाई केही पनि जानकारी नभएको बताउनु भएको छ। इन्दुका अनुसार प्रतियोगिताको तयारी पनि केही गरिएको छैन। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: न्यायाधीशहरूलाई सरकारले दवाब दिएको बारे संसदीय समितिमा छलफल। राष्ट्र बैंकका 18 कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न।
0: ईपीएस भाषा परीक्षाका लागि 68,000 बढ़ी आवेदन। आज अन्तिम दिन, दशैं अघि नै भाषा परीक्षाको सम्भावना।
1: नेपालगंजमा इटा भट्टाको पर्खाल भत्कन्दा 2 मजदूरको ज्यान गयो। मकनपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा 1 जनाको मृत्यु।
0: अमेरिका र इरान बीच सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएको दावी। स्पेस एक्स रकेटको एउटा टुक्रा चन्द्रमामा ठोकिँदै।
1: र छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि मान सम्मान इज्जत भनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: मैडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको 70 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो

0: ले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: सूर्यगौरा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
5: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।
6: मौत मेरा साया है जोया, वो मेरा पीछा कभी नहीं छोड़ेगी। जोया, हम कतर में पले हैं, कतर में ही जिएंगे और कतर में ही मरेंगे।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
5: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261-53507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
3: मोबाइल 98058-35537 र 98066-15899।
11: आहा, घर त साह्रै चित्तौ बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 98171-56606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
13: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9850788302 र 9840688302।
15: फुक्कै खाए चारै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
16: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर
2: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0 65 414 233 मोबाइल 98 6 78 61 87
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901544 र 9864023420
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
6: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
11: यही साउन 23 गते शनिवार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
6: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
13: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
15: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
16: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0658414377, मोबाइल 9956043443।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मन के आवाज।

0: गरीबलाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर्छ। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार।

start bagat campus mama aikam pras agrum rahego suru yaar de hamid parahi tapan ka awaz sathai www thorbarai.com ta jan pi login garera pani bishwa bhari ke sath hamilai sunna saknu hune cha bhanne so hafta ko 6 din farak श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमाझ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ। रमाइलो रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग ठिक 1 बजेदेखि 2 बजेको टाइम चेकसम्म साथमा जोडिनेछौ भने श्रोता साथी नयाँ नयाँ श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर वेनस्डेको एपिसोडमा रहेर हामीहरू निकै नै रमाइलो श्रृंखलामा रहेका छौं र त्यसै गरी आजको श्रृंखलामा आजको एपिसोडमा रहेर न्यू नेपाली मुभी संघहरूलाई कार्यक्रम स्थान दिनेछौ भने श्रोता साथी ढिला नगरिकन प्रोग्राममा पहिलो सांगीतिक कोशी उनीहरूको लागि अझ निकै नै रमाइलो मुभी सङलाई राख्नतर्फ अतिर लागिरहेको छु भने श्रोता साथी गीतको टाइटल रहेको छ ओए ओए चमेली। त्यसै गरी चमेलीको पोइ मुभीबाट रहेको निकै नै रमाइलो सङ चाहिँ रहेको छ भने जसमा आवाज रहेको छ राजन राजदेवा कोटी अनि इन्द्रा जोशीको। स्वीकार्नुहोला यो रमाइलो सङलाई है त।

हजुरसोधो साथी समाजिएको यो निकै नै रमाइलो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। चमेलीको पोइ मुभी टाइटलमा सजिएको रमाइलो सङ रहेको थियो भने श्रोता साथी, त्यसै गरी मुभी चाहिँ सिनेमा हलमा छिटो नै प्रदर्शन हुनेछ। असल 16 गते चाहिँ सिनेमा हलमा चाहिँ मुभी प्रकाशित हुन लागिरहेको छ भने यहाँले चाहिँ हलमा गएर पनि थिएटरमा गएर पनि मुभी हेर्न सक्नुहुनेछ। र त्यसै गरी आजको एपिसोडमा हामी यसै गर्ने नयाँ नयाँ नेपाली मुभी सङहरूलाई कार्यक्रम स्थान दिइनेछ भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन एउटा अर्को रमाइलो सङलाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने चाहिँ प्रोग्राममा फेरि पनि रमाइलो सङ राखिरहेको छु। लग्यो पराना टाइटलमा सजिएको सङ रहेको छ। ढिला नगरिकन कार्यक्रममा स्थान दिनेछु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, लग्यो पढा न टाइटलमा सजिएको यो निकै नै सुमधुर रमाइलो संघलाई पनि यहाँहरूमा आज कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र कार्की साइला टाइटलमा सजिएको मुभी रहेको छ, जसमा आवाज रहेको छ यो संघमा श्री अगस्ती अनि बेन्सा पौडेलको, भने म्युजिक रहेको छ संकेत अगस्तीको र लिरिक्स रहेको छ विष्णु नेपाल नेपालीकोमा, भने निकै नै सुमधुर संघ रहेको थियो। र त्यसै गरी मुभी कार्की साइलाबाट रहेको छ भने यो मुभीमा डाइरेक्टर हुनुहुन्छ राजेन्द्र बस्नेत, यहाँले चाहिँ मुभी हेर्न पनि सक्नुहुनेछ। केही महिनापछि चाहिँ यो मुभी चाहिँ सिनेमा हलहरूमा रिलिज हुनेछ। असोज 2 गते चाहिँ मुभी हलहरूमा प्रकाशित हुनेछ, यहाँले चाहिँ प्रत्यक्ष गएर पनि देख्न सक्नुहुनेछ भने श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन यसै गर्ने अर्को सुमधुर संघलाई नै राख्नतर्फतिर लागिरहेको छु। भुनभुन माहुरी गीतको टाइटलमा सजिएको संग्रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी भुनभुन माहुरी टाइटलमा सजिएको यो निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। मितिजी टाइटलमा सजिएको मुभी रहेको छ भने आवाज रहेको छ श्रीकृष्ण बाम मल्ल अनि लक्ष्मी मल्लको भने त्यसै गरी श्रोता साथी कार्यक्रममा स्थान दिइसकेको छु सुमधुर सङ्गलाई।

पुगेको छ र विश्रामपूर्व जानु अघि कार्यक्रममा फेरि पनि निकै नै चर्चित ट्रेनिङ सङलाई राख्नतर्फतिर लागिरहेको छु र सङको टाइटल रहेको छ जुनी जाला पेन्सन पट्टा मुभीबाट रहेको सङ रहेको छ भने यो सङलाई राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ भने त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला रेडियो ढोरबराही 103.8 मेगाहर्ज हाइट।

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
6: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9846-33101 र 9846-83522
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856285443 र 9847000787।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथीहरू, केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भन्ने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorparahi.com एनपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर हामीलाई यहाँले सुन्न सक्नुहुनेछ भन्ने श्रोता साथी हामी आउने गर्दछौ। हप्ताको छ दिन फरक बार फरक अनि रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग हामी जोडिनेछौ भने श्रोता साथी आजकै एपिसोडमा रहेर हामी मुभी संघहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं। न्यू नेपाली मुभी संघहरूलाई भने ट्रेनिङ संघहरूलाई पनि कार्यक्रम स्थान दिइरहेका छौं। र त्यसै गरी अहिलेको लागि भने चाहिँ श्रोता साथी प्रोग्राममा फेरि पनि एउटा अर्को सुमधुर संघलाई नै राख्नतर्फतिर लागिरहेको छु। काजी मुभीबाट रहेको संघ रहेको छ ज्यानको तिर्खा टाइटलमा सजिएको, जसमा आवाज रहेको छ रचना रिमाल अनि प्रशान्त शिवाकोटीको। स्वीकार्नुहोला यो सुमधुर संघलाई हाई त।

मान चाहिए माया भने के ये तो गलत है यार तो भने अच्छा टाइप को लाइक गो और तरफ जानु पर्ने र विश्रामपुर बजानु अघि फेरि पनि एउटा निकै ट्रेनिङ सफ्टवेयर राख्नुतर्फ तिर लागिरहेको छु. दिलमा ठाउँ छ टाइटलमा सजिएको सङ्ग रहेको छ भने स्वीकार्नु होला. गतै हामी विश्राममा जानेछौँ र विश्राममा गते फेरि पनि हाम्रो पुनः भेट हुन्छ.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सधैँझै यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना बढी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
4: र 9867

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी।

0: निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा वात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज

सदस्य साथी एकैछिन कविता गर्दै फेरि पनि प्रोग्राममा फेरि पनि हामी सम्पूर्ण गर्दछु भने श्रोता साथी म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र अहिलेको लागि भने चाहिँ श्रोता साथी हाम्रो कार्यक्रमको निश्चित पनि सकिने बेला भइसकेको छ भन्ने साथमा आँखा भरि आँसु टाइटलमा सजिएको गौथली मुभीबाट रहेको आजको एपिसोडबाट म श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार हैता।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।

0: रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: कहाँ जाने?
0: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
8: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि।
9: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 2 बज्यो।
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प स्टोर, आफ्नै छाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
12: नेपालमा दर्ता भएका गैर सरकारी संस्था एजेन्सी ओहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्र बहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्रै सक्रिय रहेका छन्। यसै दर्ता भएका 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मध्ये अहिले 136 मात्रै सक्रिय आयोजना सहित सञ्चालनमा भएका छन्। बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधिबारे जानकारी दिँदै सदस्य सचिव बुढाले इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सन् 2022मा 5 वर्षका लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानव अधिकारका क्षेत्रमा काम गरिरहेको बताउनु भएको छ। आईसीजेले अहिले अपाङ्गता भएका महिला तथा बालबालिकाहरूलाई इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समाधान समितिको बैठक शुरू भएको छ। केन्द्रीय कार्यालय धुम्बारहीमा बैठक जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भएको हो। बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, विभिन्न प्रदेश सरकारबारे राप्रपाको दृष्टिकोण लगायतका विषयहरूमा छलफल केन्द्रित रहेको उहाँले बताउनु भएको छ। बैठकको शुरूमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक विषयमा ब्रिफिङ गर्नुभएको छ। एमाले र नेकपा

0: मिलेर प्रदेश सरकारमा नयाँ गठबन्धन बनाएपछि सरकार गठनमा राप्रपा केही प्रदेशमा निर्णायक देखिएको छ। त्यसबारेमा आजको बैठकबाट निर्णय हुने जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिगमत कार्कीले राजीनामा नदिने अडानबाट पछि नहटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दबावमा पर्नु भएको छ। जसरी पनि हटाएर ताप्लेजुङका देवकुमारलाई मुख्यमन्त्री बनाउने ओलीको ढिपीले नाम काम नगरेपछि अरू नेतासहितको बैठक बोलाउनु भएको हो। मंगलबार हिगमतसँग गुटुमा करिब एक घण्टा एक्लै छलफल गरेका ओलीले परिस्थिति बुझिदिन आग्रह गर्नुभएको थियो। ओलीले सिधै राजीनामा दिन नभने पनि परिस्थिति बुझिदिन आग्रह गरेपछि हिगमतले आफ्नो धारणा विस्तारमा राख्नुभएको हो। हिगमतले कोशी प्रदेशको सरकार संविधानको धारा 168(5) बमोजिम बनेकाले आफूले राजीनामा दिए संवैधानिक संकट उत्पन्न हुन सक्ने बताउनु भएको छ। सांसदहरूले स्वेच्छिक रूपमा आफूलाई मतदान गरेकाले पार्टीको हिप नलाग्ने अवस्था पनि ओलीलाई सुनाउनु भएको हो। संसदीय दलको नेता परिवर्तन हुँदैमा आफूले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको तर्क पनि कार्कीले ओली समक्ष राख्नु भएको हो। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने बताएको छ। उक्त कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। कार्यालयले अपरिचित व्यक्ति दलाल वा अन्य कसैको प्रलोभनमा परि सुन बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक वितरणको विवरणको जानकारी राख्न खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। प्रतिपक्षमा रहेका लोकतान्त्रिक पार्टीहरू मिलेर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वच्छता रोक्नको लागि एमाले सड़कमा आउन तयार रहेको बताउनु भएको छ। दाङमा संचारकर्मीहरूसँग कुरा गर्दै सरकार गठन भएको 4 महिना मात्रै भएकाले विकल्पमा आफूहरूले नसोचेको बताउनु भएको छ। भदौ 24 गतिको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकाले सुनसरी घटनामा पनि अहिलेका प्रधानमन्त्री र गृहमन्त्री जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भएको छ। उहाँले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरणका नाममा गिरफ्तार गरिएको प्रसंग पनि उहाँले उठाउनु भएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्गे अभिव्यक्तिका कारण भाइरल भइरहनु भएको छ। केही ओजनदार कुरा राख्ने वहाँ सामाजिक सञ्जालमा भने अनेक विवादित टिप्पणी गरिरहँदा आलोचना र विरोधको केन्द्रमा पर्नु भएको छ। वहाँ अहिले छापाको दमकमा पुग्नु भएको छ। त्यहाँ वहाँले श्रम संस्कृतिका नेता कार्यकर्तालाई सम्बोधनका क्रममा पार्टीको गीत सबैले कण्ठ पार्ने पर्ने नयाँ नियम सुनाउनु भएको हो। हर्कले तमकमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीले आफ्नो प्रमुख गान बनाएको देश आफै बन्दैन गाली गर्दै अरूलाई भन्ने गीत गाएर अरूलाई पनि गुन्जाउनु लगाउनु भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरी र मधेसका विभिन्न जिल्लामा भएका साम्प्रदायिक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। बुधबार पत्रकार सम्मेलन मार्फत कांग्रेस प्रवक्ता देवराज चालिसेले ती घटनाहरूलाई सामान्य नठान्न र ढाकछोप गर्न खोज्न सरकारलाई चेतावनी दिनुभएको छ। सरकारले बनाएको छानबिन समितिलाई कमजोरी ढाकछोपका लागि बनाएको भन्दै प्रवक्ता चालिसीले जनताले विश्वास गर्ने निष्पक्ष आयोग गठनको माग गर्नुभएको हो। नेपाल रेडक्रस सोसाइटीले आफ्ना माथतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितीका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ। रेडक्रसका कुनै पनि निकायमा विथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको हो। आउँदो भदौ 3 गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ। संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डाक्टर दिपेश घिमिरेले जानकारी दिनुभएको हो। उहाँका अनुसार रेडक्रसको पुरानो शाखा पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिएको हो। उहाँले यसअघि दिएको 35 दिनको म्याच सकिएको र फेरि 20 दिन थप गरिएको जानकारी दिँदै आउँदो भदौ 3 गतेसम्ममा तथ्य र प्रमाण सहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथिति सम्बन्धमा उजुरी पठाउन आग्रह गर्नुभएको हो। नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टीम QRT गठन गरेको छ। यो टीमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन कड़ा निर्देशन दिएपछि QRT गठन गरिएको हो। ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाएको छ। QRTमा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उद्योगबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहनु भएको छ। टीमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोको आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। टीमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ। उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर 01597190 2 सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि QRTले तत्काल आवश्यक पहल गरी समाधान प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ। आज सुन साथीको भाव बढेको छ। सुन आज तोलामै 4200 रूपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 2,88,000 पुगेको नेपाल सुन साथी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,83,800 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढेको छ। चाँदी आज भाव बढेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्ध पछिको शान्तिवादी नीतिबाट टाढिँदै युद्ध राज्यमा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको सैन्य गतिविधिप्रति निष्क्रिय भएर नबस्ने बताउनु भएको छ। उत्तर कोरियाको सरकारी संचार संस्था ले सार्वजनिक गरेको वक्तव्यमा किमले जापानले सैन्य खर्च वृद्धि गर्नुका साथै रक्षा सहकार्य विस्तार गरेको बाहिरी टापुहरूमा मिसाइल प्रणाली तैनात गरेको र पूर्व आक्रमण गर्न सक्ने क्षमता विकासतर्फ अघि बढ़ाइरहेको आरोप लगाउनु भएको छ। उहाँले हालै जापानले लामो दूरीका टोमहाक क्रूज मिसाइल परीक्षण गरेको तथा फिलिपिन्समा अमेरिकी नेतृत्वमा आयोजित संयुक्त सैन्य अभ्यासमा सहभागी भएको विषयलाई प्रशान्त क्षेत्रमा बढ़दो सैन्य गतिविधिको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। हस्त दिउँसो 2 बजेको ढोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848614145।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत।

0: तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560 91692।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968861887।
3: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिवार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिवार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 0625930369।
3: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
3: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
4: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
4: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
4: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
10: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी 17 कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
12: मम्मी भोक लाग्यो खाजा खाऊँ न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
12: हस मम्मी
14: मैले सुने छोरी ल जाम हिँड
13: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
15: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
15: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नै हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त झन् कहाँ होला
17: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि
16: हजुर दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 0654141142 98560231128 98462414726
17: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
11: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9825319122 9508 र 9460692046
18: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रन बहादुर गुरुङ, दुलेगौडा, रु 12,610,
3: किम बहादुर श्रेष्ठ, दुलेगौडा, रु 10,500,
4: पूर्ण बहादुर भण्डारी, दुलेगौडा, रु 50,115,
3: काजी रिमाल लाइफ जिम, दुलेगौडा, रु 11,000,
4: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, दुलेगौडा, रु 11,111,
3: पार्वती रिमाल, दुलेगौडा, रु 10,100,
4: कृष्णराज पण्डित, दुलेगौडा, रु 25,000,
3: किरण कुमार श्रेष्ठ, दुलेगौडा, रु 1,02,174,
4: ठाकुर प्रसाद भट्टराई, डोरफिर्दी उत्तम टोल, रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल, रु 10,120,
4: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल, रु 10,005,
3: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल, रु 50,000,
4: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल, रु 11,111,
3: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल, रु 10,155। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
8: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142 34 र 98 1176 6।
11: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
12: यही साउन 23 गते शनिवार
11: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
13: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
11: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
13: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
14: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ
15: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
17: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
18: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
19: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
20: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0 65 414 377 मोबाइल 98 560 44 343
21: 103.8 अन्तर्मन को आवाज
22: स्टुडियो टाइमचेक अहिले दिउँसोको 3 बज्यो
23: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98 165 95 301
24: खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
25: शुरूमा मुख्य समाचारका शीर्षकहरू
24: विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय सुनसरी र सिराहा घटनाका पीड़ितलाई क्षतिपूर्ति र राहत प्रदान गरिने
25: ग्यास आपूर्ति सहज बनाउन आयल निगमद्वारा क्विक रिस्पोन्स टीम गठन व्यवसायसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने
24: भारतका विमानस्थलबाट श्रमिक विदेश पठाउने 39 म्यान पावरलाई कार्यवाही विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
25: जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको उत्तर कोरियाको आरोप सुरक्षामाथि चुनौती खड़ा गरे चुप लागेर नबस्ने चेतावनी
24: र विश्वकप लीग टू क्रिकेटमा आज क्यानाडा र युए भिड्दै
26: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
25: समाचार अब विस्तारमा सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसैगरी विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकार प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्गी ओक्याबलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको पोखरेलले बताउनुभयो। उहाँका अनुसार नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल परिवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडसँग गाब्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ। पशु वधशाला र मासु जाँच एन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने र सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ। यस्तै मन्त्रीपरिषद बैठकले तथ्याङ पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
24: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुनसरी र मधेशका विभिन्न जिल्लामा भएका साम्प्रदायिक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नमा गरेको छ। आज पत्रकार सम्मेलन मार्फत कंग्रेस प्रवक्ता देवराज चालिसेले ती घटनाहरूलाई सामान्य नठान्न र ढाकछोप नगर्न सरकारलाई चेतावनी दिनुभयो। सरकारले बनाएको छानबिन समितिलाई कमजोरी ढाकछोपका लागि बनाइएको भन्दै प्रवक्ता चालिसेले जनताले विश्वास गर्ने निष्पक्ष आयोग गठनको माग गर्नुभयो। चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभयो। सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोड़िएका विषयहरू समाजमा सधैँ जीवित रहने उहाँको भनाई छ।
25: नेपाल आयल निगमले क्विक रिस्पोन्स टीम गठन गरेको छ। टीमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा शुरू गरेको निगमले जनाएको छ। ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको मन्त्रालयले जनाएको छ। टीमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको जनाइएको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। टीमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ।
24: वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थल हुँदै वैदेशिक रोजगारीमा पठाउने 39 म्यान पावरलाई कार्यवाही गरेको छ। विभागको अनुमति नलिई भारतका विमानस्थल हुँदै पटक पटक श्रमिक पठाएको पाइएपछि 39 म्यान पावर कम्पनीलाई 50,000 दरले जरिवाना गरिएको विभागले जनाएको छ। यसका साथै 124 म्यान पावर कम्पनीलाई भने विभागले मागेको विवरण उपलब्ध नगराएको भन्दै प्रत्येकलाई 50,000 दरले जरिवाना गरेको छ। विभागले वैदेशिक रोजगार ऐन 2064 दफा 22 अनुसार म्यान पावरहरूले श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था कार्यान्वयन गरे नगरे अनुगमन र अध्ययन गर्न 2082 चैत 1 गतेदेखि 2083 जेठ 31 गतेसम्म आफूले पठाएका श्रमिकको विवरण माग गरेको थियो। तर 124 म्यान पावरले विभागलाई विवरण नै उपलब्ध नगराएपछि उनीहरूलाई समेत कार्यवाही गरिएको हो। ऐन अनुसार नेपालबाट श्रमिक वैदेशिक रोजगारीमा पठाउँदा म्यान पावर कम्पनीले नेपालकै विमानस्थल प्रयोग गरी पठाउनुपर्ने व्यवस्था छ।
25: सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै, कतार लगायतका मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परि सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्ना सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
1: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन भरको।
26: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
25: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
24: अब बाँकी समाचार। नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायतका विभिन्न माग राखेर हरिजन हिजोदेखि अनसनमा बस्नु भएको हो। निर्वाह भत्ता कम भएको भन्दै करिब एक महिना अघिदेखि नै देशभरका निजी मेडिकल कलेजमा एमबीबीएस, बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरू सड़क आन्दोलनमा उत्रिएका छन्। निजी अस्पतालमा 10,000-14,000 रूपियाँसम्म मात्रै निर्वाह भत्ता पाउने गरेको भन्दै उनीहरूले आफैले गरेको निर्णय कार्यान्वयन गराउन सरकारलाई आग्रह गर्दै आएका थिए। तर 4 महिनादेखि सम्बोधन हुन नसकेका न्यायोचित मागका कारण आमरण अनसन बस्न बाध्य भएको इन्टर्न चिकित्सक हरिजनले बताउनु भएको छ।
25: कमिशन घटाउन र उचित भाड़ा दर तोक्न माग गर्दै राइड शेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको, भाड़ा दर कम भएको गुनासोसहित उनीहरूले आज इन्ड्राइभको कुपण्डोल स्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले प्रदर्शन थालेका हुन्। भाड़ा कम, कमिशन बढ़ी, अब सहदैनौ, श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर, कमिशन घटाऊ, न्याय बढ़ाऊ, हामी चुप लागेर बस्दैनौ, अन्याय सहेर बस्दैनौ, राइडरको शोषण बन्द गर लगायत नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षदेखि लगाएको 5% भ्याट पनि चालकले पुरानै भाड़ा दर अनुसार कमिशनको रूपमा तिर्नु परेको उनीहरूको गुनासो छ।
24: अब अन्तर्राष्ट्रिय समाचार। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको आरोप लगाउँदै उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएको छ। जापानको गतिविधिले आफ्नो सुरक्षामाथिको गम्भीर चुनौती खड़ा गरेको व्याख्या गर्दै उत्तर कोरियाले आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको हो। उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले आज सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढ़िँदै युद्ध राज्यमा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङ याङ त्यसको सैन्य गतिविधिप्रति निष्क्रिय भएर नबस्ने बताउनु भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनए ले सार्वजनिक गरेको वक्तव्यमा किमले जापानले सैनिक खर्च वृद्धि गर्नुका साथै रक्षा सहकार्य विस्तार गरेको, बाहिरी टापुहरूमा मिसाइल प्रणाली तैनात गरेको र पूर्व आक्रमण गर्न सक्ने क्षमता विकासतर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। किमले जापानको सैन्य विस्तारले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पार्न सक्ने दावी गर्दै त्यस्तो गतिविधिलाई उत्तर कोरियाले निरन्तर निगरानी गरिरहेको बताउनुभयो।
25: अब खेल समाचार। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुई क्रिकेटमा आज क्यानाडा र यूए बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल स्कटल्याण्डको डुण्डीमा नेपाली समयअनुसार दिउँसो 4:15 शुरू हुनेछ। लीग दुईमा दुवै टोली पुछारमा रहेका छन्। यूए 25 खेलबाट 15 अंकसहित पुछारमा रहँदा क्यानाडा 28 खेलबाट 24 अंकसहित अंक तालिकाको 7 स्थानमा रहेको छ। समान अंक भए पनि नेपाल 6 स्थानमा छ। जारी लीगमा अमेरिका ग्लोबल छनौटमा स्थान बनाइसक्दा स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमान छनौटकै दौड़मा रहेका छन्। नामिबियाको पनि छनौट हुने सम्भावना छ। नेपालसँगै क्यानाडा र यूए भने शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने सम्भावना लगभग सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
24: विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय, सुनसरी र सिराहा घटनाका पीड़ितलाई क्षतिपूर्ति र राहत प्रदान गरिने,
25: ग्यास आपूर्ति सहज बनाउन आयल निगमद्वारा क्विक रिस्पोन्स टीम गठन, व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने,
24: भारतका विमानस्थलबाट श्रमिक विदेश पठाउने 39 म्यान पावरलाई कार्यवाही, विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह,
25: जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको उत्तर कोरियाको आरोप, सुरक्षामाथि चुनौती खड़ा गरे चुप लागेर नबस्ने चेतावनी,
24: र विश्वकप लीग टू क्रिकेटमा आज क्यानाडा र युए भेट्दै,
25: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
2: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
7: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
27: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
10: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
14: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
16: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुनार।
9: मोबाइल 9008535537 र 9806615899।
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
14: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै
16: फाइटर भुज बहादुर सुनार।
9: मोबाइल 9008535537 र 9806615899।
28: तपाईँ सुन्दै हुनुहुन्छ।

0: बाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुशैली
1: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058335537
2: आकर्षक सुनसादीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवश्यक लोक सुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै www.radiodhorparahi.com चाहिँ लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भन्ने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आवश्यक सुन साथी पसलले पसल तिरेगौड़ाको विधि बजारमा रहेको छ। यदि सुनचाली सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्न परेमा त्यसपछि बाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र त्यसै गरी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हामी हरेक दिन उपस्थित हुने गर्दछौ। रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग हामी जोडिनेछौ भने श्रोता साथी अब हामी ठिक 4 बजेको टाइम टेकसम्म यहाँहरूसँग रहनेछौ र कार्यक्रममा रमाइलो रमाइलो गीत संगीतलाई स्थान दिनेछौ भने त्यसै गरी आजको श्रृंखलामा रोहेर बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका सालै जो मौलिक भाका अनि सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छौ भने कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ अन्तिमसम्म सुनेर साथ दिनुहोला भने कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वरूप यहाँको लागि आउँछ निकै नै सुमधुर कौडा भाका राख्नतर्फ अतिर लागिरहेको छु र त्यसै गरी गीतको बोल रहेको छ गाउँकै माया स्वीकार्नुहोला यो सुमधुर भाकालाई है त

अच्छा बता रही गाँव गई माँ यार की तो बोलना सजी को यो नीति निश्चित थोड़ा बताइए लो कार दे पर ले संगीत को से सरकार को मार्च राखी सके और के पनि हाम्रो सम्पूर्ण आयो होला र त्यसै गरी यो गीतमा आवाज रहेको छ दुर्गा गुरुङ शर्मिला गुरुङ अनि सरु गुरुङको भने लय सजिएको छ सरु गुरुङकोमा निकै नै सुमधुर भाका रहेको छ पक्कै पनि सम्पूर्ण साथीले स्वीकार्नु भयो होला भन्दै श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो सालैजो भाकालाई राख्नतर्फतिर लागिरहेको छु त्यसै गरी सालैजो भाका रहेको छ जसमा आवाज रहेको छ शर्मिला गुरुङ अनि राजु गुरुङको भने स्वीकार्नु होला है त।

पहिलो भागलाई सुन्नु मनोरञ्जन र लागिरहेको छु भने

लेगी तो सजिलो भागा हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधु भागालाई स्वीकार्नु भयो होला र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा ढिला नगरिकन एउटा अर्को सुमधु भागालाई राख्नतर्फ लागिरहेको छु। रोइला भाका रहेको छ, निकै नै रमाइलो रोइला भाका रहेको भुति कति कान्छो हो छ, जसमा आवाज रहेको छ महेन्द्र रेग्मी, चिज गुरुङ, निर्जला गुरुङ अनि सुषमा बिसीको, भने स्वीकार्नु होला यो रमाइलो रोइला भाकालाई है त

അതിന്റെ സാധ്യമായ हो गीतको बोलमा सजिएको यो निकै नै सुमधुर भाका रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथी होला र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यो ठाडो भाका यसमा आवाज रहेको छ कान्छी गुरुङ धन बहादुर गुरुङको भने स्वीकार्नु होला यो रमाइलो भाकालाई है त

धन बहादुर गुरुङका आवासमा सजिएको सुमधुर ठाडो भाका रहेको थियो भने श्रोता साथी अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ र त्यसै गरी ढिला नगरिकन कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्दैछु भने कौडा भाका रहेको छ मोहनी तिम्रो रूपैले गीतको बोलमा सजिएको सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैत।

0: पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
5: अफिसबाट अमित सरको फोन।
6: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-2279।
10: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
11: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98066-57731।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 98460-61268 र 98560-62268।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
19: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
20: स्टुडियो टाइमचेक,
21: अहिले दिउँसोको 4 बज्यो।
22: टाइमचेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: स्तुरेगौड़ा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिवार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654-14-129 र 98560-31053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
10: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
11: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-59-122, 98058-28008 र 98460-69-200। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट

0: सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
7: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: सधैँझै यही आउँदो साउन 23 शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना बढी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
2: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0654142333
3: र 9968168 87
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 0654142333 मोबाइल 9968168 87
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी:
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524 93 55 494 85 78।
4: अन्तर्मनको आवाज
5: स्टुडियो अहिले साँझको 5 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुन।

0: रहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धस हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वाला ही 103.8 मेगाहर्ज।
1: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

चाहिँ 6 बजेको समय अवधि भरको लागि चाहिँ उपस्थित हुने गर्दछौ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुन्छ। त्यसै गरी हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने प्रोग्राम लिएर चाहिँ म छु लक्ष्मी सुनर रहन्छौ। यिनै समय अवधिभरको लागि भने चाहिँ अहिलेको लागि भने चाहिँ ढिला नगरिकन तपाईँहरूको 5 बजे कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ संघलाई स्थान दिने नै छ भने विक्की गुरुङको यो हावालाई बोलको यो संघलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोस् है त।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: मलाही 103.8 मेगाहर्ट्ज।
1: हजुर, एकछिनको विश्राममा गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो डरबारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। भने आज हामी तपाईँको माझमा चाहिँ ओएनएसटे क्यापिसरमा रहेर नै रक संग्रहने कार्यक्रम स्थान दिइरहेको छौं। भने अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन संघलाई स्थान दिने रहेछ भने नभन मलाई बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु। भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिँदै गर्नुहोस् है त।

सङ्गलाई कार्यक्रम स्थान दिन्छौ भने तिम्रो साथ बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि भने चाहिँ यो रक सङ छाड्दैछु स्वीकार्नुहोस्।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 9556078302 र 9946608302।
7: This is Radio Dhorbarahi, 103.8 MHz.
8: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँलाई सुन्नुहुन्छ रेडियो ढोरबारा 103.8 MHz अन्तर्मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ वैनेश्वरको एपिसोडमा रहेर यिनै रक सङ्गलाई नै कार्यक्रम सुनिरहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर पक्कै पनि भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र आज चाहिँ हामी तपाईँको माझमा यिनै वेनेस्डे क्यापिसलमा रहेर यिनै रक संग्रहले कार्यक्रम सुनिदिइरह्यो भने हामी भोलि चाहिँ तपाईँहरूको माझमा ऱ्याप एन्ड रिमिक्स संग्रह लिएर पक्कै पनि उपस्थित हुने नै छ। हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई रेडियो ढोरबार 103.5 मेगाहर्ज अन्डरमन कागजका साथै हाम्रो वेबसाइट www.radiodhorbara.com.np र हाम्रो मात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने आजका हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला भइसकेको छ भन्दै जाँदा जाँदा चाहिँ तपाईँको माझमा सँगै स्थान दिँदैछु चुम्बक बोलको गीत आज कार्यक्रम चुम्बक बिहानबाट रहेको सँगलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु। यो गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज चाहन्छु। नमस्कार।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पर्वतारोही निर्मल पूर्जा सहित चारजनाको शव निकालियो। बाढ़ीबाट 3 सड़क पूर्ण र 6 आंशिक रूपमा अवरूद्ध।
0: न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको विज्ञप्तिप्रति कानून मन्त्रीको आपत्ति। राष्ट्रपतिले नागरिकता गुनासा र समस्या सुन्न अभियान नै शुरू गर्ने।
1: शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता आज नेप्से परिसूचक 4 अंक बढ़ेर 2667 बिन्दुमा कायम।
0: ट्रम्पको गाजा योजना नेतन्याहुद्वारा अस्वीकार। हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना पछि नहट्ने अडान।
1: र एक दिवसीय विश्वकप छनौट आगामी फेब्रुअरी 22 मार्च 23 सञ्चालन हुने।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। पाकिस्तानको ब्रोड पिक हिमालबाट विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा सहित 4 शव निकालिएको छ। पूर्जा सहित जोङ वाङ निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको एलिट एक्सपर्टले जनाएको छ। कम्पनीले उद्धार टोलीको साहस र सम्मानप्रति गहिरो सम्मान व्यक्त गरेको छ। साथै पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्च आयोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबै निकायप्रति आभार प्रकट गरिएको छ। कम्पनीले पूर्जासहित उद्धार गरिएका सबैको शव अन्तिम संस्कारका लागि परिवारसम्म पुर्याइने जनाइएको छ। गत बिहिबार पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा आएको हिम पहिरोमा परि पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 मृत्यु भएको थियो।
1: सड़क विभागले बाढ़ी र पहिरोबाट 3 पूर्ण र 6 सड़क खण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ। विभागका अनुसार बाढ़ी र पहिरोबाट 3 सड़क अवरूद्ध भएका हुन्। पहिरोका कारण अवरूद्ध 24 सड़क खण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सड़क भाँसिँदा ती राजमार्ग प्रभावित भएका हुन्। बीपी राजमार्ग अन्तर्गत धुलीखेल सिन्धुली क्षेत्रमा बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुका 6 बिहान 4 सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बिहान 5 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पनि वर्षाका कारण सड़क हिलो भई पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक स्थित अरूणीको राजमार्ग भने विभिन्न 3 स्थानमा पहिरो, लेदो र सड़क भाँसिँदा पूर्ण रूपमा बन्द छ। उक्त राजमार्गका भोटे कोशी गाउँपालिका 40 किलो कोदारी लिपिङ क्षेत्रमा सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यस्तै दोलखाको लामो साँघु रामेछाप सड़क तामाकोशी गाउँपालिका 5 किर्नेटारमा सामाकोशीले सड़क कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ। नेपाल प्रहरीले वर्षाका कारण सड़कको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको भनी

0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको भनी केही अन्तर्राष्ट्रिय संघ संस्थाहरूले सार्वजनिक गरेको विज्ञप्तिप्रति आपत्ति जनाउनु भएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले उक्त दावीको सत्यता र आधारमाथि प्रश्न उठाउनु भएको हो। अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजनैतिक दबाव दिइएको र राजीनामा नदिए महाभियोग लगाउने धम्की दिइएको भनी विश्वसनीय प्रतिवेदन क्रेडिबल रिपोर्ट प्राप्त भएको दावी गरेका थिए। मन्त्री गौतमले बाह्य संस्थाहरूले नेपालको आन्तरिक मामिला र संसदको सार्वभौमिकतामाथि हस्तक्षेप हुने गरी टीका टिप्पणी गरेकामा असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले विधायकीय कार्य पूर्ण रूपमा संसदको अधिकार क्षेत्रभित्र पर्ने स्मरण गराउँदै नागरिक समाज र अन्तर्राष्ट्रिय निकायले राय दिन सके पनि संसदलाई नै ओभर रूल गर्ने गरी आक्षेप लगाउनु न्यायोचित नहुने बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकका गुनासा समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौं अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार यही साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टी घरमा अभियान शुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दुईजना केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।
0: नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव थेग्न माग गरिए बमोजिम आपूर्ति गर्न भारतीय आयल कर्पोरेशनले अस्वीकार गरेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आफूहरूले भारतीय आयल कर्पोरेशनसँग दुई महिनाका लागि मासिक 60,000 मेट्रिक टन एलपी ग्यास माग गरेको तर उसले उपलब्ध गराउन नसक्ने जवाब दिएको जानकारी दिनुभयो। यसअघि मासिक करिब 47,000 मेट्रिक टन ग्यास निगमको उक्त माग अनुसार थप ग्यास तत्काल उपलब्ध गराउन नसकिने जवाब भारतीय आयल कर्पोरेशनले दिएको बरालको भनाइ छ। उहाँले निगमले दशैं तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढ़ाउने प्रयास गरिरहेको पनि बताउनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परवर्धन
3: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका 14 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 28 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्ताहरूलाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो।
1: आज नेप्से परिसूचक सामान्य अंक बढ़ेर बन्द भएको छ। हिजो घटेर बन्द भएको नेप्से आज बढ़ेको हो। आज नेप्से परिसूचक 4 अंक बढ़ेर 2667 बिन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.7 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.40 अर्ब को कारोबार भयो। आज 122 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 143 कम्पनीको घटेको छ। 11 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
0: 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरू भएको छ। आयोजना अन्तर्गत विद्युत गृहदेखि बाँध क्षेत्र जोड्ने पहुँच मार्गको नाम्से खण्डमा निर्माण हुने 2.03 किलोमिटर लामो सुरुङमा पहिलो पटक ब्यालिस्टिङ गरिएको छ। आयोजनाका अनुसार सुरुङको पोर्टलमा विधिपूर्वक पूजा आराधना गरेपछि पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न गरिएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निशस्त्रीकरण र इजरायली सेना फिर्ता सम्बन्धमा प्रस्तुत गरेको प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गर्नुभएको छ। हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने अडान उहाँले लिनुभएको हो। सामाजिक सञ्जालमा भिडियो वक्तव्य जारी गर्दै नेतन्याहुले आफ्नो सुरक्षामा अडिग रहँदै हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायल वर्तमान अवस्थाबाट पछि नहट्ने बताउनु भएको छ। इजरायली सेनालाई दिइएको सन्देश पुनः पुष्टि गर्दै नेतन्याहुले सेनालाई आफ्नो देश र नागरिकको रक्षा गर्न आवश्यक सबै कार्य गर्न निर्देशन दिइएको उल्लेख गर्नुभयो। इजरायली अधिकारीहरूले पनि हिजबुल्लाहको उन्मूलन गर्ने प्रयासलाई जारी राख्दै गाजा क्षेत्रमा नियन्त्रण कायम राख्न चाहेको संकेत गरेको अल जजिराले उल्लेख गरेको छ।
0: अब खेल समाचार। सन् 2027 आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आईसीसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ। विश्वकप छनौट प्रतियोगितामा कुल 10 टोली सहभागी हुनेछन्। सेप्टेम्बर 30, 2026 सम्मको एक दिवसीय वरियताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो वरियतामा रहेका दुई टोली, लीग टूका शीर्ष चार टोली तथा विश्वकप छनौट प्लेअफबाट छनौट हुने चार टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्। सन् 2027 मुख्य विश्वकप अक्टोबर 4 नोभेम्बर 21 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ।
1: साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: पर्वतारोही निर्मल पूर्जा सहित चारजनाको शव निकालियो। बाढ़ीबाट 3 सड़क पूर्ण र 6 आंशिक रूपमा अवरूद्ध।
1: न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको विज्ञप्तिप्रति कानून मन्त्रीको आपत्ति। राष्ट्रपतिले नागरिकका गुनासा र समस्या सुन्न अभियान नै शुरू गर्ने।
0: शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता आज नेप्से परिसूचक 4 अंक बढ़ेर 2667 बिन्दुमा कायम।
1: ट्रम्पको गाजा योजना नेतन्याहुद्वारा अस्वीकार। हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना पछि नहट्ने अडान।
0: र एक दिवसीय विश्वकप छनौट आगामी फेब्रुअरी 22 मार्च 23 सञ्चालन हुने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468164145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856238073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468835022।
6: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
2: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यालयलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
2: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
4: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240।
5: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
6: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
6: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
5: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
6: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल,
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 98560-21692।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
10: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460972646।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए, त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा। प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 98241484664 र 98141553005।
10: मम्मी भोक लाग्यो खाजा खाम न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
10: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँडा
5: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808-28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
14: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887
16: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
5: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
18: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
16: ए हो र हस् दाई म आजै जान्छु
15: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
19: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज़

0: टिकुनीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बिचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा, ढोरफिर्दी, छाब्दी, देउराली, साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो साइन्चेक
12: अहिले साँझको 7 बज्यो
13: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
15: धोरबाराही हाइलाइट्स को साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
17: नमस्कार रेडियो धोरबाराही 103.5 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही सहकर्मी खत्री र म अशोक विश्वकर्माको स्वागत छ सबैभन्दा पहिला आजका प्रमुख समाचारहरू सुन्नुहोस्
18: न्यायाधीशलाई दबाव दिएको भन्ने अन्तर्राष्ट्रिय संस्थाको दावीप्रति सरकारको आपत्ति संसदीय सार्वभौमिकतामाथि प्रहार भएको ठहर एमनेस्टी सहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको निर्देशन
17: प्रदेश सरकार निर्माणको कुनै पनि गतिविधि र चलखेलमा सहभागी नहुन सांसदहरूलाई राप्रपाको निर्देशन गण्डकी प्रदेशमा राप्रपा बिना बहुमतको सरकार गठन गर्न मुस्किल
18: भारतले नियमित भन्दा बढ़ी ग्यास नदिने हालको समस्या दुई सातामा समाधान हुने निगमको दावी अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आम उपभोक्तालाई शुक्लागण्डकी नगरपालिकाको आग्रह
17: रूसले युक्रेनमा गरेको ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन आक्रमणबाट 17 जनाको मृत्यु 44 जना घाइते दुई वर्षको उमेर अगाडि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष
18: र सन् 2027 आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिता फेब्रुअरीमा हुने
17: अब पूरा समाचार सुन्नुहोस् सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो प्रदर्शनका क्रममा सुनसरीमा 3 र सिराहामा 1 गरी कुल 4 ज्यान गएको छ यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ प्रवक्ता पोखरेलका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 समेत स्वीकृत गर्नुका साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशैभरि लागू गर्ने निर्णय समेत गरेको छ त्यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठनको आदेश 2054 खारेज गरेर समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड गाभ्न स्वीकृति दिएको छ
18: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको माग अनुसार आपूर्ति गर्न नसकिएको बताउनु भएको छ उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनु भएको हो उहाँले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको बताउनु भएको छ उहाँले निगमले भारतीय आयल कर्पोरेशनसँग 2 लागि मासिक 60,000 मेट्रिक टन एलपी ग्यास माग गरेको पनि बताउनु भएको छ निगमको उक्त माग अनुसार थप ग्यास तत्काल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेशनले दिएको बरालको भनाई छ। उहाँले निगमले दशैं तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढ़ाउने प्रयास गरिरहेको पनि बताउनु भएको छ।
17: यसैबीच शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेतासँग छलफल गरेको छ। नगरपालिकाका कार्यवाहक नगर प्रमुख खुम बहादुर विक राजुले बजारमा देखिएको ग्यास अभावको वास्तविक अवस्था बुझ्न र समस्या समाधानको उपाय खोज्न विक्रेताहरूसँग छलफल गरिएको जानकारी दिनुभयो। छलफलमा सहभागी ग्यास विक्रेताहरूले माग अनुसार ग्यासको आपूर्ति नहुँदा बजारमा अभाव सिर्जना भएको बताएका छन्। कम्पनीहरूले आवश्यक संख्यामा भरिएका ग्यास सिलिण्डर उपलब्ध नगराउँदा उपभोक्ताको माग पूरा गर्न नसकिएको उनीहरूको भनाई छ। छलफलमा व्यवसायीहरूले आवश्यक मात्रामा ग्यास आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमसँग पहल गरिदिन नगरपालिकालाई आग्रह गरेका थिए। खैरनीटारका ग्यास विक्रेता सुरेश श्रेष्ठले कम्पनीहरूले मागेको तुलनामा निकै कम संख्यामा भरिएको ग्यास सिलिण्डर उपलब्ध गराउने गरेको बताउनुभयो। त्यस्तै दुलेगौंडाका व्यवसायी वसन्त ज्वार्चनले बजारमा देखिएको ग्यास अभावका लागि व्यवसायी जिम्मेवार नभएको स्पष्ट पार्नु भएको छ। उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेको हुन सक्ने उल्लेख गर्दै उहाँले यस विषयमा अनुगमन र छानबिन गर्नुपर्ने माग गर्नुभयो। दुलेगौंडाकै व्यवसायी विधान गुरूङले पनि पर्याप्त ग्यास आपूर्ति गर्न नसक्दा व्यवसायीहरूलाई उपभोक्ता धम्की आउने र प्रशासनिक दबाव समेत झेल्नु परेको गुनासो गर्नुभएको छ। यस्तो अवस्थाले व्यवसायीहरूमा त्रास सृजना भएको भन्दै उहाँले सरकारले व्यवसायीको सुरक्षाप्रति पनि ध्यान दिनुपर्ने उहाँको माग छ। उहाँले आधा भरिएका सिलिण्डरबाट उपभोक्ताको माग धानिँदै आएको अवस्थामा पूर्ण तौल कायम गर्ने बहानामा ग्यासको अभाव सृजना भएको पनि दावी गर्नुभयो। बैठकमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठ, शुक्ला गण्डकी नागरिक समाजका अध्यक्ष उमननाथ पाठक, शुक्ला गण्डकी चारका वडाध्यक्ष राजकुमार वाग्ले, वडा नम्बर छका वडाध्यक्ष बुद्धि बहादुर थापा लगायतले देशभर देखिएको ग्यास अभावको अवस्थालाई सहज बनाउन आम उपभोक्तालाई सचेत गराउन तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड़ दिएका थिए। व्यवसायीहरूसँगको छलफल पछाडि शुक्ला गण्डकी नगरपालिकाले आम उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण नगर्न अनुरोध गरेको छ। साथै घरमा अतिरिक्त ग्यास सिलिण्डर भण्डारण गरिएको भए समस्यामा परेका उपभोक्तालाई उपलब्ध गराउन समेत नगरपालिकाले आग्रह गरेको छ। नगरपालिकाले ग्यासको आपूर्ति बढ़ाउन शक्ति र गृह लक्ष्मी ग्यास कम्पनीलाई आग्रह गर्ने तथा अन्य कम्पनीको ग्यास सिलिण्डर समेत नगर क्षेत्रमा बिक्री वितरण गर्ने वातावरण मिलाउन पहल गर्ने जनाएको छ।
18: नेपाल आयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टीम अर्थात द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजैदेखि काम शुरू गरिसकेको निगमले जनाएको छ। बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय आयल निगम उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनेको हो। देशका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टोलीले तत्काल समाधान गर्नेछ।
17: यसैबीच शुक्ला गण्डकी नगरपालिकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। नगर समितिका सभापति हरि खड्गाद्वारा जारी प्रेस विज्ञप्तिमा एलपी ग्यास दैनिक जीवनसँग प्रत्यक्ष जोड़िएको अत्यावश्यक वस्तु भएकाले यसको सहज नियमित र पारदर्शी आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको हो। रासोपाले शुक्ला गण्डकी नगरपालिका र नगर उद्योग वाणिज्य संघलाई ग्यास विक्रेता तथा डिलरसँग समन्वय गरेर बजार अनुगमन प्रभावकारी बनाउन आग्रह समेत गरेको छ।
18: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको भनी केही अन्तर्राष्ट्रिय संघ संस्थाहरूले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाउनु भएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले उक्त दावीको सत्य र आधारमाथि प्रश्न उठाउनु भएको हो। अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजनैतिक दबाव दिएको र राजीनामा नदिए महाभियोग लगाउने धम्की दिएको भनी विश्वसनीय प्रतिवेदन प्राप्त भएको दावी गर्नुभएको थियो। सोही विषयलाई लिएर मन्त्री गौतमले उक्त विश्वसनीय प्रतिवेदन के हो भन्ने स्पष्ट पार्न माग गर्नुभएको छ।
17: यसैबीच संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन तथा प्रचलित कानून बमोजिम परियोजना सम्झौताको कार्यान्वयन अवस्थाको सूक्ष्म मूल्याङ्कन गर्न निर्देशन दिएको हो।
18: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले 15 बुधे आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किएको जिकिर गर्नुभएको हो। कांग्रेसले सुनसरीको देवानगंज नगरपालिका वडा नम्बर 3 कप्तानगंज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाउनु भएको छ। सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समिति प्रति असन्तोष जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। कांग्रेसले पार्टी सभापति गगन कुमार थापा तथा संचारकर्मीहरूमाथि गृह मन्त्रालयको संरक्षणमा निगरानी र त्रास सिर्जना गरेको तथा माइतीघरबाट प्रश्न सोध्ने नवयुवा अभियन्ताहरूलाई पक्राउ गरिएको भन्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
17: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकको गुनासो समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित हामी सुन्छौं अभियान संचालन गर्ने भएको छ। पार्टीका सह महामन्त्री हरि ढकालका अनुसार केन्द्रीय समितिको 2083 साउनको 13 गतेको निर्णय बमोजिम आगामी साउनको 25 गतेबाट पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट अभियान शुरू गरिने भएको हो। अभियान अन्तर्गत नागरिकको गुनासो समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुनेर सम्बोधनका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ। यसका लागि हरेक दिन पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य मध्ये 2 जनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ।
18: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको अवस्थामा आफूहरू कुनै पनि प्रदेशको सत्ता राजनीतिमा नजोडिने बताउनु भएको छ। आज काठमाडौँमा भएको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै लिङदेनले अहिले प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नै मिलेर बनाउँदा राम्रो हुने पनि बताउनु भएको हो। राप्रपाले पार्टीको निर्देशन बिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देशन पनि गरेको छ। बैठकको निर्देशनसँगै गण्डकी प्रदेशमा सरकार गठनमा निर्णायक बनेको राप्रपाको अनुपस्थितिले अन्य दललाई सकस पर्ने देखिएको छ। 2 जना प्रदेशसभा सदस्य रहेको राप्रपाले कांग्रेसलाई समर्थन गर्दा पनि सरकार बन्न सक्ने र एमाले नेकपाको गठबन्धनलाई सहयोग गर्दा पनि सरकार गठन गर्न सकिने अवस्था रहेको छ।
17: नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रमचन्द विप्लवले वर्तमान सरकारको दिनगन्ती शुरू भएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजन गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तोष बढ़ेको कारणले यसको आयु छुटिन सक्ने दावी गर्नुभयो। परिवर्तनको पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उहाँले जनताले ठूलो धोका महसुस गरिरहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उहाँको भनाइ छ। देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्बासी समस्या, मिटर ब्याज र लघुवित्त पीड़ितको समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाउनुभयो। सरकारले यथाशीघ्र यी समस्या समाधान नगरी नयाँ आन्दोलन निर्माण गर्ने चेतावनी समेत दिनुभएको छ।
18: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बकेउदा असुली प्रयास थालेको छ। बकेउदा रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएका सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आज इन्टरनेट सेवा प्रदायक संघ नेपालका पदाधिकारीसँग छलफल गर्दै कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्यकोषमा दाखिला हुनुपर्नेमा जोड़ दिनुभएको छ।
17: तपाईं यति बेला साँझ 7 बजेको ध्रुवाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
11: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
19: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही डुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले,
21: चिया त पिएर जाऊ,
20: अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62068।
23: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
24: स्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
23: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
24: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
23: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
25: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
23: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
25: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
26: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
27: अफिसबाट अमित सरको फोन।
28: हस, म पछि कल ब्याक गर्छु। ओ सरी भगवान, आज पनि ढिला भयो।
29: यो मिठो सुगन्धले
0: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
1: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779।
17: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू सुन्नुहोस्। सरकारको निर्देशनमा भदौको पहिलो साताका लागि निर्धारण गरिएको इन्टरनेशनल एसोसिएशन फर टिबेटियन स्टडीज सम्मेलन रद्द भएको छ। सरकारको आग्रहमा सम्मेलन स्थगित भएको स्थानीय आयोजक मध्येका एक काठमाडौँ विश्वविद्यालय अन्तर्गतको हिमालय सेमेस्टर फर एसियन स्टडीज निर्देशक डाक्टर सागरराज शर्माले जानकारी दिनुभयो। नेपाल सरकारको आग्रह नगर्ने भएका छौं। डाक्टर शर्माले भन्नुभयो, काठमाडौँमा उनी भनिएको आईएएफटीको 17 सम्मेलनको आयोजना इकास र सेन्टर फर बुद्धिस्ट स्टडीज राङजुङ एसए इन्स्टिच्युटले गर्न लागेको थियो। चीन सरकारको दबाव पछाडि निर्वासित सरकार केन्द्रित तिब्बती प्रशासनले आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको छ। नेपालका लागि चीनिया राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई भेटेर सम्मेलनको बारेमा चासो राख्नु भएको थियो। विशेष गरेर दलाई लामाका प्रतिनिधिहरू नेपाल आउने र तिब्बती मामिलाको विषयमा यो सम्मेलनमा बहस हुन सक्ने सम्भावना औल्याउँदै चीनिया राजदूत चाङले नेपाली अधिकारीहरूसँग चासो राखेका थिए। सम्मेलन नगर्दा छिमेकी देशहरूलाई समेत सहज भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभएको छ। 7 भदौदेखि 13 भदौसम्म चल्ने भनिएको सम्मेलनमा 39 देशका 720 जना प्रतिनिधि सहभागी हुने निश्चित भएको थियो। अब यो सम्मेलन नेपालमा नहुने भएको छ।
18: नेपालमा दर्ता भएका गैर सरकारी संस्था एनजीओहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्रै सक्रिय रहेका छन्। यस्तै दर्ता भएका 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओ मध्ये अहिले 136 मात्रै सक्रिय आयोजना सहित संचालनमा रहेका छन्। बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधिबारे जानकारी दिँदै सदस्य सचिव बुढाले इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजीले सन् 2022 5 वर्षका लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानवाधिकारका क्षेत्रमा काम गरिरहेको बताउनु भएको छ। आईसीजीले अहिले अपाङ्गता भएका महिला तथा बालबालिकाहरूका लागि इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ।
17: कमिशन घटाउन र उचित भाडादर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इनड्राइभसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको भाडादर कम भएको गुनासोसहित उनीहरूले बुधबार इनड्राइभको कुपण्डोली स्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले प्रदर्शन थालेका हुन्। भाड़ा कम, कमिशन बढ़ी, अब सहँदैनौ, श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर, कमिशन घटाऊ, न्याय बढ़ाऊ, हामी चुप लागेर बस्दैनौ, न्याय सहर बस्दैनौ, राइडरको शोषण बन्द गर लगायत। कमिशन घटाउन र उचित भाडादर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इनड्राइभसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको भाडादर कम भएको गुनासोसहित उनीहरूले बुधबार इनड्राइभको कुपण्डोली स्थित

0: आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजना गरेको नगर स्तरीय व्यक्तित्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम हुनुभएको छ। आदिवासी जनजातिको भाषा कला र संस्कृतिको महत्व विषयक प्रतियोगितामा सहभागी 18 जना प्रतियोगितालाई पछि पार्दै चौधरी प्रथम हुनुभएको हो। प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे घिमिरे द्वितीय र लिटल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय हुनुभएको छ। त्यसै गरी हंसवाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाफा माध्यमिक विद्यालयकी गंगा विकले सान्तोना स्थान प्राप्त गर्नुभएको छ। प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्तोना हुनेले क्रमशः नगद 10,000 7,000 5,000 र समान 2,500 साथै मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन्। प्रतियोगितामा विजेतालाई परिषदका अध्यक्ष कुल कुमार कुमाल शुक्ला गण्डकी सातका वडा अध्यक्ष खड्क सिंह थापा कार्यपालिका सदस्य द्वय खिमबहादुर कुमाल र विमल भुजेल कार्यक्रम संयोजक सुरेन्द्र तामाङले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन परिषदकी सचिव बीर्सना श्रेष्ठले गर्नुभएको थियो।
1: मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका 14 अजित जीसी युकेश गुरूङ र दिपेश गुरूङ सम्पर्कविहीन हुनुभएको छ। माछापुस्ती गाउँपालिका 9 बादल डाँडा नजिकको जंगलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशंका गरेर प्रहरीले अहिले खोजी कार्य तीव्र पारेको जनाएको छ। युवकहरूको मोबाइल बन्द रहेको माछापुस्ले छ। भेडाबारी स्थित अस्थायी प्रहरी पोस्टका प्रहरी हवलदार जीवन बरालले जानकारी दिनुभयो।
0: जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा चालू मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत 5 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले जिल्ला अदालतबाट लागू औषध मुद्दामा फरार रहेका 4 जना तथा अभद्र व्यवहार सम्बन्धी चालू मुद्दाका 1 जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो। पक्राउ परेका मध्ये 2 पुरूष र 1 महिलालाई अभद्र व्यवहार मुद्दामा जनै 10,000 रूपियाँ तथा 5,000 रूपियाँ जरिवाना हुने फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसै गरी लागू औषध मुद्दामा फरार रहेका शुक्ला गण्डकी 2 निवासी 1 पुरूषलाई पनि पक्राउ गरिएको छ। साथै अभद्र व्यवहार सम्बन्धी चालू मुद्दामा फरार रहेका शुक्ला गण्डकी 7 निवासी 1 पुरूषलाई ब्यास नगरपालिका 3 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी नायब परीक्षक तथा सूचना अधिकारी हरिकृष्ण भण्डारीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
1: जिल्ला कारागार तनहुँमा केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखिए पछाडि प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र प्रदेश अस्पताल दमौलीको स्वास्थ्य टोलीले कारागारमा पुगेर स्वास्थ्य परीक्षण गरेको छ। कारागारका 25 जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेर आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कर्णेलका अनुसार केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि तत्काल स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य परीक्षणका क्रममा बिरामीको अवस्था सामान्य रहेको आवश्यक औषधि तथा स्वास्थ्य निगरानीको व्यवस्था गरिएको जनाइएको छ। कैदीबन्दीमा सरुवा रोगको जोखिम हुन सक्ने भएकाले स्वास्थ्य अवस्थाको निरन्तर निगरानी सरसफाई व्यक्तिगत स्वच्छता र आवश्यक परे थप परीक्षणको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको राजधानी किव र वरपरका क्षेत्रमा कैयौं ब्यालिस्टिक क्षेपणास्त्र तथा ड्रोन प्रहार गर्दा कम्तीमा 17 जनाको ज्यान गएको छ। आक्रमणमा अरू 44 जना घाइते भएका युक्रेनी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। बुधबार मध्य रातिपछि आक्रमणलाई यस वर्ष किवमा भएको सबैभन्दा घातक आक्रमण मध्ये एक मानिएको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले 24 ब्यालिस्टिक र 4 अन्य क्षेपणास्त्र प्रहार गरेको थियो। यसैबीच युक्रेनले पनि रूसभित्र आक्रमण तीव्र पारेको छ। यसको रूसको मस्कोमा रहेको वाइल्ड वेरिज कम्पनीको भण्डार स्थलमा युक्रेनी आक्रमणमा 5 जनाको ज्यान गएको छ। यस्तै क्रास्नोडार क्षेत्रको समुद्री तटमा भएको ड्रोन आक्रमणमा 7 जनाले ज्यान गुमाएका छन्। दुवै पक्षले सर्वसाधारणलाई जानी निशाना बनाएको आरोप प्रत्यारोप गरे पनि त्यसलाई अस्वीकार गर्दै आएका छन्।
1: एउटा वैज्ञानिक अध्ययनले 2 वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ।

0: रूपमा भएको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आए आमाले र जन्मेको दुई वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्तो बालबालिकामा दशकौं पछाडि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चामा वयस्क भएपछि बिर्सने रोग अर्थात डिमेन्सियाको जोखिम 23% कम रहेको पाइएको बीबीसीले जनाएको छ।
1: सन् 2027 आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार 10 टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 मार्च 23 हुनेछ। यद्यपि छनौट खेल कहाँ हुने भन्ने बारे टुङ्गो लागिसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछन्। यस्तै छनौटको दोस्रो तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिरिजको विजेताले 12 टोलीबीच खेल्नेछ। नेपाल अहिले लीग दुई तालिकामा 32 खेलमा 24 अङ्क सहित छैटौं स्थानमा छ। यो अवस्थामा नेपाल शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालले विश्वकप छनौट प्लेअफ खेल्नुपर्नेछ।
0: हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: न्यायाधीशलाई दवाब दिएको भन्ने अन्तर्राष्ट्रिय संस्थाको दावीप्रति सरकारको आपत्ति। संसदीय सार्वभौमिकतामाथि प्रहार भएको ठहर। एमनेस्टी सहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको निर्देशन।
0: प्रदेश सरकार निर्माणको कुनै गतिविधि र चलखेलमा सहभागी नहुन सांसद अरूलाई राप्रपाको निर्देशन। गण्डकी प्रदेशमा राप्रपा बिना बहुमतको सरकार गठन गर्न सकस।
1: भारतले नियमित भन्दा बढ़ी ग्यास नदिने हालको समस्या दुई सातामा समाधान हुने निगमको दावी। अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आम उपभोक्तालाई शुक्ला गण्डकी नगरपालिकाको आग्रह।
0: रूसले युक्रेनमा गरेको ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन आक्रमणबाट 17 मृत्यु 44 घाइते। दुई वर्षको उमेर अगाडि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष।
1: र सन् 2027 आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिता फेब्रुअरीमा हुने।
0: हवस् त, यी विविध खबरहरू सँगसँगै साँझ 7 ढोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। सहकर्मी सृष्टि खत्री र म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ जस्तो लाग्थ्यो।
7: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
8: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
8: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635930369।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित को ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
1: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
1: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
11: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको ग्यास चुलो मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: सम्पूर्ण किचन सामग्री, तामाका भाडा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरी व्यवस्था छ भने डिसोम्र कार्ड पनि पाइन्छ।
16: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणाली द्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
20: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
21: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
20: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
21: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौक,
20: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
21: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9461494378।
22: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: यही आउँदो साउन 23 गते शनिवार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
1: र 9968168887।
3: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
6: मोबाइल 9805535537 र 9806615899।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमया पुन
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163।
11: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
14: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
15: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9855 32475 र 9801 32475।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, लेट्स डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855 28543 र 9847000787।
19: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
20: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
20: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
22: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
22: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
0: सम्झँदा एप्पल सप, नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
1: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
2: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको

0: यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9848064145। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968161887।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9850062891।
7: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
12: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
11: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
13: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
16: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
17: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
16: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
18: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
20: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
21: यही साउन 23 गते शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
22: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
20: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
22: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
21: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
23: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
20: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
23: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
24: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
18: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0665414377 मोबाइल 9856044343
20: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
21: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
20: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
20: खोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
20: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
0: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
24: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
24: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
24: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0165-5493-5524-5282-7778।
25: कहाँ जाने?
26: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
25: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
26: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
25: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225-52663। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा सुक्लागण्डकी नगरपालिका तनहुँ।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।

0: मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेभमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाई, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रूसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग शहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ़ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्द्वको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लड़ाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लड़ाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड़ मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएफपीले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ़ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई 3 तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बिजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
2: अहिले पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
1: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल।
2: कृषि नीतिको समग्र यसले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सकियो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौँ।
1: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने
2: तीन चारवटा स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्राएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौँ।
1: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौतीबारे सोधेका छौं।
3: पूर्वधारको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री मल बिउ बेना नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, निषादीहरूको न्यूनीकरणको कुराहरू भन्नु सक्छ, जलवायु परिवर्तनको कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू कहाँ यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अथवा चाहिँ अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात् चाहिँ एसडिजी सस्टेन डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटी अरू डकुमेन्टहरू बन्छन्।
1: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
3: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइराखेर हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौँ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी डे माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब ती नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नु पर्यो। एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्जिङ। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुधाहरूलाई टेकेर, जस्तै एउटा गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेर्ना नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुदामा टेकेर चाहिँ नीतिका बुदाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै उनीहरूलाई त्यसलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सोही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भत्ता इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जानु सक्दैन। अरूको चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ। जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छ। एउटा चाहिँ बजेटमा आएछ, एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसार हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो र मूल्याङ्कन गरेर कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कमोडिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिममा हाम्रो चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनिसकेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्षपछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
1: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ
3: होइन? यसले रहेका लक्ष्यहरू पनि नेपालको, म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान, हामीसँग उच्च पहाड़ तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अर्थात् राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ, तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुनु भएन, स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू बुदाहरू कुनै पनि छैनन्, ती बुदाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो, हामी गर्न सक्छौँ। यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमै चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ भएको छ, अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै चाहिँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ, यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
1: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धूमपान बारे सचेत गराएको छ। होटल तथा रेस्टुरा संचालकहरूले धूमपान सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरूरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धूमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कार्यवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रूसको रक्षा मन्त्रालयले चाहिँ किएव र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र दोनेत्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेपास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ, तर गए रातीको आक्रमणमा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेपास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रूसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रूसले ब्ल्याक सी स्थित ओडेसा बन्दरगाह नजिक 3 वटा मालवाहक जहाजलाई पनि आक्रमण गरेको दावी गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले रातिको 9 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

मैले यो दुनियालाई एउटा संकेत दिनु छ मैले यो दुनियालाई एउटा संकेत दिनु छ तिमी किन्ने हैसियत बनाऊ मैले बेचिनु छ तिमीले छोडेपछि पनि मन खाली भएन तिमीले छोडेपछि पनि मन खाली भएन सायद जीवनलाई धेरै ठाउँमा पोखिनु छ तिमी किन्ने हैसियत बनाऊ मैले बेचिनु छ प्रेम गर्नु छ फेरि एकचोटि यो सास रहे मेरो प्रेम गर्नु छ फेरि एकचोटि यो सास रहे मेरो फेरि एकचोटि प्रियासँग भेटिनु छ छुटिनु छ तिमी किन्ने हैसियत बनाऊ मैले बेचिनु छ दुनियाँले खुट्टा काट्यो त के भयो र मलाई दुनियाँले खुट्टा काट्यो त के भयो र मलाई मैले फेरि कृत्रिम खुट्टा लगाएर उभिनु छ तिमी किन्ने हैसियत बनाऊ मैले बेचिनु छ पुराना सम्झनाले कोट्याइरहन्छन् घाउहरू पुराना सम्झनाले कोट्याइरहन्छन् घाउहरू दिनभरि बेचैन रातभरि पीडामा बल्झिनु छ तिमी किन्ने हैसियत बनाऊ मैले बेचिनु छ वियोगान त कसरी भरिने आशा राख्छस् वियोगान त कसरी भरिने आशा राख्छस् यहाँ भरिएको भाँडा त एक दिन रित्तिनु छ मैले दुनियाँलाई एउटा संकेत दिनु छ तिमी किन्ने हैसियत बनाऊ मैले बेचिनु छ बैतडी पञ्चेश्वर पाँचका गजलकार बाबु राजा वियोगान्तको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथमा प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रि गन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। एउटा मीठो भ्रमण सकाएर काठमाडौँ फर्केको छु भर्खरै। दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारका संस्थापक संरक्षक बिर्ख गुरूङ आबद्ध संस्था ग्लोबल भुटनिज कम्युनिटी कोलोराडोले बुलबुल नस्टलजिया शीर्षकमा कोलोराडोमा एउटा कार्यक्रमको आयोजना गर्यो। यही कार्यक्रमको सिलसिलामा बिर्खजीको निवाससम्मको यात्रा पनि जुड्यो र उहाँको नेपाली साहित्य र संगीतप्रतिको लगावलाई नजिकबाट हेर्ने मौका पनि पाए। नेपाली संगीतका उज्जवल नक्षत्र अरूण थापाका अत्यन्तै ठूला प्रशंसक बिर्ख गुरूङले आफ्नै घरमा 24 घण्टा अरूण थापाका गीतहरू निरन्तर अविच्छिन्न बजाइरहेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको देखेपछि यति भन्न सक्छु, अरूण थापाप्रति यति ठूलो श्रद्धाञ्जली आजसम्म कसैले अर्पण गर्न सकेको छैन। हामीले 93 अंकको बुलबुल अर्थात गत अंकको बुलबुल पनि बिर्ख गुरूङको निवासबाटै तयार गरेर पठाएका थियौं। यो सँगै बुलबुल मार्फत 25 वर्षदेखि चिन्जान भएका तर भेट नभएका मित्र बुलबुलको कान्छो प्रेमी महेन्द्र आचार्यसँग पनि प्रत्यक्ष भेट्ने मौका जुड्यो। राम्रो प्रगति गरेका थोरै नेपालीहरूमध्ये महेन्द्र आचार्यलाई आफ्नै आँखाले हेरेर आइयो। अमेरिकाको प्रतिष्ठित व्यापारी संस्थाको व्यवस्थापक तहमा बसेर विभिन्न देशबाट आएका कर्मचारी र त्यहाँको प्रशासन सञ्चालन गर्नु वास्तवमै अनुकरणीय कुरा हो, तर आजसम्म हामीलाई उहाँबाट यो कुराको जानकारी समेत थिएन। नेपालीहरूले गरेका प्रगति र उन्नति हामी सबैका लागि साझा गर्वको विषय हो। बिर्खजी महेन्द्रजीसँगै विदेश पुगेर उन्नति गरेका तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति आजको साँझ बुलबुल एकपटक आदरभावसहित फेरि नमस्कार गर्दछ। दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजनका लागि तपाईँले पठाउनुभएका गजलहरू वाचन गर्न अब आजको बुलबुल अंक र आउने अंक मात्रै बाँकी छ। त्यसपछि भदौ 10 गते हामी पुरस्कार विजेताको नाम घोषणा गर्नेछौं। त्यसैले गुणात्मक गजल पठाउन तपाईँले बाँकी राख्नु भएको छ भने यो हप्ता पठाइसक्नुहोला भन्ने अनुरोध गर्दै अब आजका लागि मैले ल्याएका सामग्रीहरू वाचनको क्रमलाई अगाडि बढ़ाउँछु।

सरोज न्यौपानेले एउटा गजल पठाउनु भएको छ। लेख्नुहुन्छ, प्रिय कार्यक्रम बुलबुल र अच्युत सर उच्च सम्मान, मलाई थाहा छ असारको महिनाभरि गजल र अन्य सामग्री वाचन नहुने कुरा, तर कार्यक्रम शुरू हुँदाखेरि र अन्त्य हुँदाखेरि मात्रै पनि मेरो यो गजल वाचन भइदिए आशा छ मलाई थप गजल कोर्न हौसला र ऊर्जा मिल्ने थियो भनेर उहाँले एउटा गजल पठाउनु भएको छ। खै कति हो जिन्दगीमा गुमाउनु पर्ने, खै कति हो जिन्दगीमा गुमाउनु पर्ने, भगवान भन मैले के हो चढाउनु पर्ने, जिन्दगी पनि नाटक जस्तै भएको छ, जिन्दगी पनि नाटक जस्तै भएको छ, आफू रोएर सधैँ अरूलाई हँसाउनु पर्ने, भगवान भन मैले के हो चढाउनु पर्ने, सारा जीवन चढाए तिम्रो पाउमा मैले, सारा जीवन चढाए तिम्रो पाउमा मैले, थोरै भए पनि तिमीले प्रेम देखाउनु पर्ने, भगवान भन मैले के हो चढाउनु पर्ने, सबैको नजरमा दुश्मन बन्दै बन्दै गए, सबैको नजरमा दुश्मन बन्दै बन्दै गए, अझै को छन् मैले टाढा बनाउनु पर्ने, भगवान भन मैले के हो चढाउनु पर्ने, भनिदेऊ बरू सजिलै टाढिएर जाउला, भनिदेऊ बरू सजिलै टाढिएर जाउला, म बोझ होइन सधैँ तिमीले उठाउनु पर्ने, खै कति हो जिन्दगीमा गुमाउनु पर्ने, भगवान भन मैले के हो चढाउनु पर्ने। सरोज न्यौपानेको गजल मैले वाचन गरे। बुलबुलमा तपाईँले पठाउनुभएका सामग्रीहरू पक्कै पनि वाचनकै लागि पठाउनु भएको हुन्छ भन्ने हिसाबले पनि मैले यो भ्रमणमा विभिन्न ठाउँहरूमा तपाईँका रचनाहरूलाई वाचन गर्ने प्रस्तुत गर्ने काम गरे। पक्कै पनि तपाईँले मन पराउनु भएको छ। तपाईँ जसको सृजना हो, रात्रिगन्थनलाई पनि गजललाई पनि कविताहरूलाई पनि, जस्तो अमेरिकाको हवाई प्रान्तमा भएको एउटा कार्यक्रममा, त्यसै गरी कोलोराडोमा भएको कार्यक्रममा, त्यसै गरी डालसमा भएको कार्यक्रममा र त्यसै गरी क्यालिफोर्नियामा भएका कार्यक्रमहरूमा वाचन गरेर प्रस्तुत गरेको छु र कतिपय रात्रिगन्थनलाई पनि प्रस्तुत गरेको छु। छिट्टै युरोपमा पनि हामी तपाईँका रचनाहरू लिएर पुग्ने जमर्कोमा छौं। पुग्ने समय भएपछि अवश्य पनि भन्छौं र तपाईँले अनुमति दिनुहुनेछ भन्ने आशा राखेको छु। अब अर्को एउटा रचना छ, प्रवासी दीपकको गजल, अर्घाखाँची घर उहाँको, सन्धि घरको नगरपालिका 12, अहिले साउदी अरब बस्नुहुन्छ। उहाँको गजल यस्तो छ, किन दिन छोटो रात लामो लाग्छ, किन दिन छोटो रात लामो लाग्छ, यो जिन्दगी नै अचेल अनिदो लाग्छ, अप्ठ्यारोमै हो साथीले साथ खोज्ने, अप्ठ्यारोमै हो साथीले साथ खोज्ने, समथर भेटेपछि बेग्लै बाटो लाग्छ, यो जिन्दगी नै अचेल अनिदो लाग्छ, हिजो तिम्रै थियो त्यही त भ्रम थियो, हिजो तिम्रै थियो त्यही त भ्रम थियो, भन त साँच्चै आज तिम्रो को लाग्छ, यो जिन्दगी नै अचेल अनिदो लाग्छ, घरदेश छोडेपछि परदेश लागेपछि, घरदेश छोडेपछि परदेश लागेपछि प्रायः मान्छे पनि आफ्नै हो लाग्छ, यो जिन्दगी नै अचेल अनिदो लाग्छ, फूल सम्झेको मान्छे फूल रहन्न सधैँ, फूल सम्झेको मान्छे फूल रहन्न सधैँ, पछि ऊ तलवार आफू अचानो लाग्छ, किन दिन छोटो रात लामो लाग्छ, यो जिन्दगी नै अचेल अनिदो लाग्छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई अहिले साउदी अरब बस्दै आउनुभएका प्रवासी दीपकको गजल थियो यो, वाचन गरे मैले। दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार चलिरहेको छ। तपाईँका उत्कृष्ट गजलहरूलाई हामीले निर्णायक मार्फत छनौट गराएर पहिलो दोस्रो तेस्रो भएका गजलहरूलाई नगद पुरस्कार दिनेछौ। भदौ 10 गते यसको समापन हुनेछ। 2083 सालको वैशाखको पहिलो हप्ताबाट हामीले शुरूआत गरेका थियौं गजल वाचन। विशेष गरी गजल वाचन त बुलबुलमा सधैँभरि भइरहन्छ, तर यो पुरस्कारको लागि प्रतियोगिता शुरू गरेका थियौं र सँगसँगै हामीले रात्रिगन्थन अर्थात नेपाली साहित्य लेखनलाई जगेर्ना गर्ने गरी प्रशान्त उप्रेती भुइँमान्छेले फ्रान्सबाट संयोजन गर्नुभएको एउटा पुरस्कार छ, स्वर्गीय प्रकाश उप्रेती र स्वर्गीय स्वीकृति उप्रेतीको स्मृतिमा राखिएको पुरस्कार। यसबाट हरेक महिनाको अन्तिम हप्ता हामीले तीनजना रात्रिगन्थन राम्रो लेख्नेहरूलाई, उत्कृष्ट रात्रिगन्थनलाई जनही 5,000 नगद पुरस्कार प्रस्तुत गर्दै आएका छौं। आज भन्दा आउँदो हप्ता अब आउने 95 अंकको बुलबुल, जुन चाहिँ साउन महिनाको अन्तिम बुलबुल हुनेछ, त्यसमा हामी नतिजा प्रकाशन गर्नेछौ। पत्रहरू प्रशस्तै प्राप्त भएका छन्, अहिले पनि पत्र वाचन गर्ने बेला भएको छ। अब तिम्रो नाममा अर्को पत्र लेखिने छैन, आजपछि तिम्रो नाममा अर्को कुनै पत्र लेखिने छैन भन्दै शुरू गरेको पत्र उमेश विश्वकर्मा सागरको छ। उहाँ यसरी लेख्नुहुन्छ,
यो अन्तिम पटक हो जब मेरो कलमले तिम्रो नामलाई माया गरेर कागजमा उतारिरहेको छ। यसपछि न कुनै गुनासो हुनेछ, न कुनै अपेक्षा, न कुनै प्रतीक्षा। मैले तिमीलाई शब्दहरूमा धेरै पटक खोजे, तर अब मौनतामै बाँच्न सिक्दैछु, किनकि कहिलेकाहीँ सबैभन्दा गहिरो प्रेम त्यही हुन्छ जसलाई अन्त्यमा केही पनि भन्नु पर्दैन। यदि कहिल्यै मेरो सम्झना आयो भने यो मात्र सम्झनु, कसैले तिमीलाई आफ्नो सम्पूर्ण मनले कुनै स्वार्थ बिना अन्तिम क्षणसम्म माया गरेको थियो। अब तिम्रो नाममा अर्को पत्र लेखिने छैन, मेरो कलम रोकिएला तर तिम्रो सम्झना रोकिने छैन, मेरा शब्दहरू सकिएलान् तर तिम्रो खुशीको लागि गरिएको प्रार्थना कहिल्यै सकिने छैन। आज म तिमीलाई स्वतन्त्र छोड्दैछु, तिमी आफ्नो जीवनमा सधैँ मुस्कुराइरहनु, म भने तिमीले छोडेर गएका सम्झनाहरूलाई साथ लिएर अगाडि बढ़ने प्रयास गर्नेछु। यदि कुनै दिन हाम्रो भेट भयो भने म तिमीलाई कुनै प्रश्न सोध्ने छैन, केवल मुस्कुराएर अगाडि बढ़नेछु, किनकि केही सम्बन्धहरू पूरा नभए पनि सम्मानका साथ समाप्त गर्नुपर्छ। विदाई प्रिय, अब तिम्रो नाममा अर्को पत्र लेखिने छैन, तर मेरो जीवनको एउटा सुन्दर अध्यायको शीर्षक भने सधैँ तिम्रो नाम रहनेछ, उही तिम्रो हुन नसकेको उमेश विश्वकर्म सागर। उमेश विश्वकर्मा सागरको यो पत्र वाचनपछि अर्को पनि पत्र छ मसँग। स्थायी ठेगाना लमही नगरपालिका 4 शान्तिनगर दाङ घर भई अहिले अल हासा हफुफ साउदी अरेबिया बस्दै आउनुभएका प्रकाश परियारको। प्रकाश परियार लेख्नुहुन्छ, हेर न जब यो पूरै पृथ्वी चकमन्न भएर सुत्छ नि त्यति बेला पनि मेरो एउटा भित्री यात्रा चलिरहेकै हुन्छ। म आफूलाई कुनै दर रूखको बिउ जस्तो ठान्छु। मेरो मन जति जति परिपक्व हुँदै जान्छ म त्यति नै आफूलाई हावामा सुम्पिदिन्छु र तिम्रो वरपर छरिन्छु। तिमीसँग बिताएका ती पलहरू निकै छोटा थिए, तर तिम्रो हृदयमा मेरा शब्दहरू अझै पनि जीवितै छन् जस्तो लाग्छ। यदि मेरो आवाज तिम्रो कानमा आइपुग्दा आइपुग्दै बिलायो र मेरो प्रेम कतै उजेल पर्यो भने पनि म चुपचाप फेरि तिम्रो संसारमा आउनेछु। म एउटा खुला हृदय र स्वतन्त्र आत्मा भएर तिम्रो अन्तस्करणमा बोलिरहनेछु। कहिलेकाहीँ सोध्छु, यदि मलाई मृत्युको अँध्यारोले लुकायो र एउटा ठूलो मौनताले मलाई चारैतिरबाट घेर्यो भने पनि म तिम्रो आभास खोज्न छोड्ने छैन। मैले भनेको कुरा साँचो हो भने सत्य आफै बोल्नेछ र मेरो शब्दहरूमा तिम्रो विचार अझ प्रष्ट भएर आउनेछ। मेरो यो मन कुनै शून्यतामा हराएको होइन, यो त हावासँगै बगेर तिमी तिरै गइरहेको छ। यदि आजको दिनले तिम्रो चाहना र मेरो मायालाई पूरा गर्न सकेन भने सम्झिनु यो भोलिको दिनका लागि एउटा प्रतिज्ञा हो। संसारमा मान्छेका चाहना र आवश्यकताहरू त समय अनुसार बदलिरहन्छन्, तर मेरो माया बदलिने छैन, न त मेरो मायामा तिम्रो आवश्यकता पूरा हुनुपर्छ भन्ने कुनै स्वार्थ छ। तिमीले बिहानीको कुहिरो देखेकी छौ, त्यो खेतमा शीतका थोपाहरू छोडेर आकाशतिर उड्छ, बादल बन्छ र फेरि वर्षा भएर धरतीमै खस्छ। अचेल म पनि त्यस्तै कुहिरो जस्तै भएको छु। रातको त्यो सुनसान गल्लीमा जब तिमी एक्लो हुन्छौ म त्यहाँ हिँडिरहेको हुन्छु। मलाई लाग्छ मेरो आत्मा तिम्रो कोठाभित्र पसिसक्यो र तिम्रो मुटुको धड्कन मेरो आफ्नै मुटुमा धड्किरहेछ। तिम्रो निद्रामा आउने सपनाहरू कुनै बेला मेरा पनि सपना थिए। हामीले सँगै सोचेका ती चाहनाहरू अनि हामीले गरेका ती अटुट बाचा तिम्रो स्मृतिमा अझै पनि मसिना याद बनेर आउँछन्। भने नै संसारबाट मेरो अस्तित्व मेटिएर जाओस् म तिम्रो ओठको मुस्कान भनेर सधैँ बाँचिरहनेछु। प्रकाशजीको यो पत्र मैले वाचन गरे। प्रकाश परियार लमही नगरपालिका 4 शान्तिनगर दाङ घर भई अल हासा हफुफ साउदी अरेबियाबाट पठाउनु भएको। यो पत्रसँगै उहाँले एउटा गजल पनि पठाउनु भएको छ। गजल यस्तो छ, पृथ्वी सुत्दा पनि म यात्रा गरिरहन्छु, पृथ्वी सुत्दा पनि म त यात्रा गरिरहन्छु, तिम्रै सम्झनाले यो मन सधैँ भरिरहन्छु। हावा बनी म तिम्रो वरपर छरिन्छु, हावा बनी म तिम्रो वरपर छरिन्छु, तिमी भित्रै पग्लिएर म त मरिरहन्छु, तिम्रै सम्झनाले यो मन सधैँ भरिरहन्छु। यदि मृत्युले लुकाए नि मेरो शरीरलाई, यदि मृत्युले लुकाए नि मेरो शरीरलाई, तिम्रो मनको कुनामा म बाँचिरहन्छु, तिम्रै सम्झनाले यो मन भरिरहन्छु। स्वार्थ बोकी बदलिन्छन् यहाँ सम्बन्धहरू सधैँ, स्वार्थ बोकी बदलिन्छन् यहाँ सम्बन्धहरू सधैँ, म त निस्वार्थमा माया सधैँ गरिरहन्छु, तिम्रै सम्झनाले यो मन सधैँ भरिरहन्छु। कुहिरो बनी बादलमा हराए नि कतै, वर्षा बनी तिम्रै आँगनमा झरिरहन्छु, तिम्रै सम्झनाले यो मन सधैँ भरिरहन्छु। रातको त्यो सुनसान गल्लीमा एक्लो हुँदा तिमी मुटुको धड्कन बनी म धड्किरहन्छु,
तिम्रै सम्झनाले यो मन सधैं भरिरहन्छु। संसारबाट मेरो अस्तित्व मेटिए पनि तिम्रो ओठको मुस्कान भनी म बाँचिरहन्छु। पृथ्वी सुद्धा पनि म त यात्रा गरिरहन्छु, तिम्रै सम्झनाले यो मन सधैं भरिरहन्छु। लमही नगरपालिका चार शान्ति नगर ताङघर भई अल हासा हफूफ साउदी अरेबियाबाट प्रकाश परियारले पठाउनु भएको रात्रिगन्थन शैलीको पत्र र गजल वाचन गरेपछि अब एउटा गजलको पालो भएको छ। इलामबाट नाम उही छ तर थर फरक। प्रकाश अधिकारी। प्रकाश अधिकारीको गजल यस्तो छ। के छ र पृथ्वीमा यस्तो जो भार हुन्छ भन, के छ र पृथ्वीमा यस्तो जो भार हुन सक्छ, थुकेको थुक पनि त किराको आहार हुन सक्छ। सानै कुराको महत्व हुन्छ, आफ्नै अस्तित्व हुन्छ। सानै कुराको महत्व हुन्छ, आफ्नै अस्तित्व हुन्छ। नारीको एक चिम्टी सिन्दूर संसार हुन सक्छ, थुकेको थुक पनि त किराको आहार हुन सक्छ। एउटै हुनुपर्छ भन्ने होइन सम्मान हुनुपर्छ, एउटै हुनुपर्छ भन्ने होइन सम्मान हुनुपर्छ। लोग्ने स्वास्नीमा पनि फरक विचार हुन सक्छ, थुकेको थुक पनि त किराको आहार हुन सक्छ। मलाई कस्तो बनाउने हो प्रिया त्यो तिम्रो हातमा छ, मलाई कस्तो बनाउने हो प्रिया त्यो तिम्रो हातमा छ। पानीको पनि भाँडो अनुसार आकार हुन सक्छ, भन के छ र पृथ्वीमा यस्तो जो भार हुन सक्छ, थुकेको थुक पनि त किराको आहार हुन सक्छ। इलामबाट प्रकाश अधिकारीले पठाउनु भएको गजल थियो यो, यसलाई वाचन गरे पहिले। अब अर्को एउटा पत्र र गजल पठाउनु भएको छ भीमसिंह धामीले सिगास दुई बैतडीबाट। लेख्नुहुन्छ, दाई नमस्कार, म तपाईँको आवाजको दिवाना हुँ र बुलबुल कार्यक्रमको पारखी। एउटा गजल संग्रह प्रकाशन गर्ने प्रक्रियाको अन्तिम चरणमा छु। म तपाईँको लोकप्रिय कार्यक्रम सुनेर गजल यात्रा शुरू गर्ने एउटा गजलको अनुरोध हुँ। मैले गजल के हो भनेर वास्तवमा अहिलेसम्म बुझेको छैन, तर म गजल भनेर अक्षरहरू खेलाइरहन्छु। मलाई कुनै कुराले दिलसम्म स्पर्श गर्छ या केही चीज मेरा पञ्च ज्ञानेन्द्रियहरूले महसुस गर्छन् भने मेरा औंलाहरू मोबाइलको किप्याड वा कपी र कलमतिर दौड़ शुरू गर्छन्। मैले हजुरलाई म्यासेन्जरमा पनि म्यासेज गर्ने प्रयास गरे तर त्यहाँ हाम्रो सम्पर्क हुन सकेन। म एकपटक साक्षात्कार गरेर मेरो गजल संग्रह हस्तान्तरण गर्न चाहन्छु, त्यो मौका दिनुहुन्छ भनेर सोध्नुहुन्छ। अवश्य पनि तपाईँले आफ्नो गजल संग्रह दिन सक्नुहुन्छ भीमसिंहजी। कृपया तपाईँले मेसेन्जरमै अथवा नभए अहिले जेमा इमेल गर्नुभयो त्यसैमा इमेल गरेर किताब दिनको लागि भनेर सब्जेक्ट लेख्नुहोला अनि आफ्नो फोन नम्बर छोड्नुहोला, हामी तपाईँलाई कल ब्याक गर्छौं। उहाँको गजल संग्रह जो प्रकाश उन्मुख छ त्यसैबाट एउटा गजल भनेर पठाउनु भएको छ। फूल रोपेर पनि काँडा उम्रिन्छ कसरी, फूल रोपेर पनि काँडा उम्रिन्छ कसरी, देशभित्रै देशद्रोही जन्मिन्छ कसरी, सबै अभावहरू सधैं रहिरहने भने त, सबै अभावहरू सधैं रहिरहने भने त, विदेशको युवा घर फर्किन्छ कसरी, देशभित्रै देशद्रोही जन्मिन्छ कसरी, आफ्नो अनि पराई कोही नहुने भए, आफ्नो अनि पराई कोही नहुने भए, आफ्नाहरू आफन्तसँग तर्सिन्छ कसरी, देशभित्रै देशद्रोही जन्मिन्छ कसरी, हुने हार दैव नटार भन्छन् हो रहेछ, हुने हार दैव नटार भन्छन् हो रहेछ, नत्र पढ्न गएको छोरा बिग्रन्छ कसरी, फूल रोपेर पनि काँडा उम्रिन्छ कसरी, देशभित्रै देशद्रोही जन्मिन्छ कसरी।

0: बैतडीको सिगास दुईबाट भीमसिंह धामीले पठाउनु भएको पत्र र गजल वाचन गरे मैले। तपाईले बुलबुलका लागि पठाउनुभएका अरू पनि गजल तथा रात्रिगन्धन शैलीका पत्रहरू छन्, म केही बेरमा प्रस्तुत गर्छु। यति बेला पनि हामी केही सन्देशहरू सुन्छौं।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति।
2: शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला।

0: सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
1: bulbulcommunication.com
2: bulbulcommunication.com
3: bulbulcommunication.com
4: bulbul bulbul bulbul bulbul
5: eta irani chara।

म घाउ तिमी मलम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। मेरा रित्तो गोजीमा मान्छेहरूको अचेल आवत जावत कम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। छोराले आमा बिरामी पर्दा यसो भन्यो, बुढो शरीरमा दम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। साँझ पख यी दुःखका गिलासमा पनि यसो थोरै थोरै रम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। हिजो बेलुन हुन्थ्यो बच्चाको हातमा, आज भोलि बम हुनु स्वाभाविक हो। म घाउ तिमी मलम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो। लमजुङको दोर्दी दुईका गजलकार दीपक लामिछानेको यो गजल वाचनसँगै तपाईँलाई बुलबुलमा फेरि स्वागत छ। बुलबुल तपाईँ नेपाली छाप्रो युट्युब च्यानलबाट सुनिरहनु भएको छ। यो च्यानलसँगै तपाईँ रेडियो जाजरकोट, रेडियो मकवानपुरगढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डु, बाँकेको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुँको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ अहिले तपाईँ सुनिरहनु भएको छ। हामी बुलबुलमा बुलबुलले पठाएका गजल र रात्रिगन्थन शैलीका पत्रहरूको वाचन गरिरहेका छौं। यति बेला मसँग भरतपुर चितवन घर भई हाल चन्द्रमाबाट लेख्नुहुन्छ। राजा भुजेलले पठाउनु भएको एउटा पत्र छ। मेरो बाबा बिमार हुनुहुन्छ, म उहाँलाई मैले लेखेको उहाँकै बारेमा जे लेखे त्यो सुनाउन चाहन्छु। माध्यम हजुर हुनुहुन्छ, अनुरोध गरे वाचन गरिदिनुहोला भनेर पठाउनु भएको छ। उहाँले पठाउनु भएको त निकै अगाडि, डेढ दुई महिना अगाडि रहेछ। बल्ल आज पालोमा परेको छ। अवश्य पनि उहाँको बाबाको स्वास्थ्य लाभ भइसक्यो होला भन्ने आशा गर्दछु। र उहाँले बाबालाई सुनाउनको लागि राधाजीले जुन वाचन गरिदिनु भएको छ उहाँको पत्र म सबैलाई सुनाउने गरी वाचन गर्दैछु। लेख्नुहुन्छ, बाबा भन्नुहुन्थ्यो आज साह्रै ढाड दुखेको छ, मेरो ढाडमा एकछिन उफ्रे हो। हामी बाल्यकालमा रमाइलै रमाइलो गर्दै बाको ढाडमा उफ्रिन्थ्यौं। लड़िन्छ कि भन्ने डर लाग्थ्यो तर लड़िँदैनथ्यो। कहिलेकाहीँ लड़े पनि बाले समातेर चोट लाग्नबाट जोगाइदिनुहुन्थ्यो। अहिले त चिल्ला चिल्ला पीच बाटामा हिँड्दा पनि लड़िन्छ कि भन्ने डर लाग्छ। पहिले घाउ घुँडामा लाग्थ्यो, अहिले विश्वासमा लाग्न थालेको छ। नलड़े पनि खुट्टा तानेर लड़ाउन पाइलै पछि तयार भएर बसेका मान्छेहरू निराश अनुहारमा भेटिन्छन्, किनकि उनीहरूलाई म उठेको हेर्नु छैन, फेरि कहिले र कसरी लड्छु भन्ने हेर्नु छ। बाल्यकालमा बाघको काँध र ढाड हाम्रो सुरक्षित संसार थियो। अहिले संसार त ठूलो भयो तर सुरक्षित महसुस हुने ठाउँ भने सानो हुँदै गयो। बाल्यकालमा हाम्रो लड़ाई जमीनसँग हुन्थ्यो, अहिले त मान्छे मान्छे बीच हुन थालेको छ। पहिले बाको काँध चढ्दा आमाको काखमा बस्दा संसार धेरै सुन्दर देखिन्थ्यो, अहिले आफ्नै खुट्टामा उभिँदा पनि वरिपरिका चिनेका र एकदमै निकटका धेरै अनुहारहरू पढ्नुपर्ने रहेछ। त्यो बेला ढलेपछि उठाउने हात धेरै थिए, अहिले त हाँसेर ढाल्ने अनुहार धेरै भेटिन्छन्।

मेरो बाल्यकाल भन्दा पनि अहिले मेरो हातको बाल्यकाल झन् धेरै प्यारो लाग्न थालेको छ। राधा भुजेल, भरतपुर चितवन, हाल चन्द्रमा। राधा भुजेल पछि टेकेन्द्र सिंह धानीको एउटा गजल बैतडीबाट पठाउनु भएको छ। छाउगोठ नपठाऊ या आमा डर लाग्छ, छाउगोठ नपठाऊ या आमा डर लाग्छ, हजुरका सोचहरू साह्रै कट्टर लाग्छ, बरु जे जे भन्छौ म मान्न तयार छु, बरु जे जे भन्छौ म मान्न तयार छु, सक्दिन त्यो ठाउँमा बस्न सर्प मच्छर लाग्छ, हजुरका सोचहरू साह्रै कट्टर लाग्छ। कुलदेउता रिसाए भने बरु फकाउला, कुलदेउता रिसाए भने बरु फकाउला, भगवान तिमी हौ आमा तिम्रै भर लाग्छ, हजुरका सोचहरू साह्रै कट्टर लाग्छ। भेदभावको मूल जरा काटौं यही मनुवा हो, भेदभावको मूल जरा काटौं यही मनुवा हो, पुरातन संस्कारमा बस्नेको मन पत्थर लाग्छ, हजुरका सोचहरू साह्रै कट्टर लाग्छ। म छोरी भएर जन्मनु समाजकै पाप हो भने, म छोरी भएर जन्मनु समाजकै पाप हो भने, बाँचेर के गर्नु यो जिन्दगी खण्डहर लाग्छ, छाउगोठ नपठाऊ या आमा डर लाग्छ, हजुरका सोचहरू साह्रै कट्टर लाग्छ। बैतडीबाट पठाउनु भएको टेकेन्द्र सिंह धामीको गजल यो, बैतडीको धुरा भन्ने ठाउँमा उहाँको ठेगाना। र अब यसपछि एउटा रात्रिगन्थन शैलीको पत्र छ। रात्रिगन्थन कार्यक्रमका लागि पत्र प्रेषक आशिष सीपी दुबई यूएई लेख्नु भएको छ। नेपालको ठेगाना गैडाकोट नौ नवलपुर नेपाल भन्नुहुन्छ। प्रिय बुलबुल कार्यक्रम परिवार, कुनै बेला मनमा एउटा ठूलो डर आउँछ, कुन मुख लिएर घर फर्किने, तर त्योभन्दा पनि ठूलो डर त यो हुन्छ कि मैले नगरे कसले गर्छ, म ढले भने घर रहल्छ, म निभे भने मेरो घर अँध्यारो हुन्छ। यही सोचले मलाई थाक्दा पनि उठाउँछ, रोइरहेको मनलाई पनि आशा सिकाउँछ, कहिलेकाहीँ शरीरले हार माने जस्तो गर्छ, तर जिम्मेवारीले काँध समातेर फेरि उभ्याउँछ। हामी परदेशीहरू यहाँ केवल आफ्ना सपना बोकेर हिँडेका हुँदैनौ, सिंहको परिवारको आशा बोकेर हिँडेका हुन्छौं। त्यसैले त राति एक्लै हुँदा सिरानी भिज्ने गरी आँखा र साए पनि बिहान फेरि ओठमा मुस्कान दिएर काममा निस्कन्छौ, किनकि हामीलाई थाहा छ यो संघर्ष केवल आफ्नो लागि होइन, घरको उज्यालो निभ्न नदिनका लागि हो। सायद परदेशमै थाक्छु, परदेशमै बूढो हुन्छु, तर जिम्मेवारीबाट कहिल्यै भाग्न सक्दिन, यही नै एक परदेशीको जीवन हो, यही नै उसको शक्ति हो। यो सन्देश संसार भरिरहेका सम्पूर्ण नेपाली परदेशी दाजुभाइ तथा दिदीबहिनीमा समर्पित गर्न चाहन्छु। धन्यवाद। आशिष सीपी, गैडाकोट नौ नवलपुर नेपाल, हाल दुबई यूएई।

भरतपुर चितवनकी राधा भुजेल अगाडि लेख्नुहुन्छ, सायद त्यसैले बाल्यकाल यति सुन्दर लाग्दो रहेछ, किनकि त्यहाँ बाटो भन्दा अघि बाबा हुनुहुन्थ्यो, भोक भन्दा अगाडि आमा हुनुहुन्थ्यो। अहिले बाटो धेरै छन् तर समात्ने हात भन्दा लडेको हेरेर रमाउने आँखा धेरै छन्। अहिले त्यति भोक लाग्दैन जति मैले चोट र ठक्कर खाएको छु, त्यसैले होला।

अब अर्को एउटा पत्र तथा गजल, यो पनि युएईबाट छ तर युएईको अजमानबाट छ। भीमदत्त नगरपालिका छ ऐठपुर कञ्चनपुर घर भई अहिले युएईको अजमानबाट केशव मडै किर्सनले पठाउनु भएको छ। ओजपूर्ण गरिमामय आदरार्थी सम्मानजनक शब्द हो बाआमा। जिम्मेवार कर्तव्य परायण धर्म संस्कारका अग्रज पीढ़ीको नाम हो। माया मोह स्नेह प्रेमका खानीका स्वरूप हुन् बाआमा। हरेक परिस्थिति कठिनाईसँग जुझ्ने गाह्रो साह्रोमा साथ दिने सधैं सत्कर्ममा डोराउने सारथी हुन् बाआमा। आफ्नो जिन्दगीभरको दुःख कष्ट त्याग तपस्या बिर्सेर सन्तानको खुशीमा रमाउने व्यक्ति हुन् बाआमा। सन्तानको पीर चिन्ता र व्यवहारले थिचिएको कर्मठ योद्धा हुन्। लागि दिनरात पसिना बगाउने फाटो पुरानो एक सरो लगाउने र भोकप्यास सहने व्यक्ति हुन् बाआमा। अँध्यारोको लागि दियो घरको मियो हुन् बाआमा। जिन्दगी जिउन सिकाउने भविष्यको मार्ग देखाउने गुरू हुन् बाआमा। उनी बाआमाले जन्माएर हुर्काएकाहरू आज आधुनिकताको आवरणमा बदलिएका छन्। बाआमालाई पुरातन सोच भएका भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्छन्। लक्का जवान तन्नेरी हुँदैमा हात पाखुरा मोटा हुँदैमा मान्छे भइँदैन। भौतिक सँगसँगै नैतिक सामाजिक उत्तरदायित्व पारिवारिक जिम्मेवारी सबै वहन गर्न सक्नुपर्छ। मान्छेका आनी बानी सोच र बोल्ने शब्दले उसको संस्कार झल्काउँछ। अंश खाएर वंश बढ़ाउनु मात्रै मानवीय सभ्यता होइन। अंश वंशसँगै आफ्नो इज्जत मान मर्यादा इतिहास कुल परम्परा रीतिरिवाज र धर्म संस्कारको जगेर्ना पनि गर्न सिक्नुपर्छ नयाँ पीढ़ीले भनेर केशव मडै किर्सनले रात्रिगन्थन शैलीको पत्र लेख्नुभयो र एउटा गजल पठाउनुभयो। गजल यस्तो छ, जमाना बदलियो भनी नसोच्नु कसैले पनि, आधुनिकताको यो भ्रम नबोक्नु कसैले पनि। भौतिक विकास थिएन हिजो मानवता थियो, भौतिक विकास थिएन हिजो मानवता थियो, मानवतासँग जमाना नजोक्नु कसैले पनि, आधुनिकताको यो भ्रम नबोक्नु कसैले पनि। उस्तै छन् अझै दिन रात वर्ष महिना ऋतुहरू, प्रकृति विरूद्धको बाटो नरोज्नु कसैले पनि, आधुनिकताको यो भ्रम नबोक्नु कसैले पनि। विचार विज्ञान सिद्धान्त तर्कको लडाई हो यो, हामी जेन्जी भन्दै न्यू नखोज्नु कसैले पनि, आधुनिकताको यो भ्रम नबोक्नु कसैले पनि। धर्म संस्कार रीतिरिवाज इतिहास हुन् पुर्खाका, रूढ़ीवादी पुरातन भन्दै नछोड्नु कसैले पनि, जमाना बदलियो भनी नसोच्नु कसैले पनि, आधुनिकताको यो भ्रम नबोक्नु कसैले पनि। भीमदत्त नगरपालिका छ ऐठपुर कञ्चनपुर सुदूरपश्चिम घर भई अहिले युएईको अजमान बस्दै आउनुभएका केशव मडै किर्सनको पत्र तथा गजल वाचन गरिसकेपछि अब अर्को एउटा पत्र छ सरोज नेउपाने अविरलको, अछाम रामारो संचार बाटुला सेन घर भई हाल जागिरको सिलसिलामा कास्की पोखरा बस्छु, मलाई बुलबुल कार्यक्रम मनपर्छ, आज पहिलोचोटि गजल पठाएको छु भनेर पठाउनु भएको छ। हर दिन हर रात आँखामा आएर फेरि, हर दिन हर रात आँखामा आएर फेरि जान्छौ पूरै सिरानी भिजाएर फेरि, प्रेमको अभिनय गरेर यतिसम्म गर्यौ, प्रेमको अभिनय गरेर यतिसम्म गर्यौ, अझै के गर्न चाहन्छौ मुस्कुराएर फेरि, जान्छौ पूरै सिरानी भिजाएर फेरि। अब यस कारण म तिम्रो हुन चाहन्न, अब यस कारण म तिम्रो हुन चाहन्न, मलाई रुवाउँछौ दुनियाँ हँसाएर फेरि, जान्छौ पूरै सिरानी भिजाएर फेरि, मेरै कमल यो मुटु जलाउने बहानामा, मेरै कमल यो मुटु जलाउने चाहनामा, ओहो आएछौ सिन्दो रंगाएर फेरि, हर दिन हर रात आँखामा आएर फेरि, जान्छौ पूरै सिरानी भिजाएर फेरि।

अछामको रामारोशन चार बाटुला सेन घर भई अहिले कास्की पोखरा बस्नुहुने सरोज न्यौपाने अविरलको यो गजल वाचन गरे मैले। अब रात्रिगन्थन शैलीको पत्रको पालो छ। कविन्द्र ओझा कवि मनको मौवा डोटी घर अनि अहिले काठमाडौँ लेख्नुभएको छ। आज पनि मनमा लागेका अनि महसुस गरेका केही शब्दहरू पत्र मार्फत लेखी पठाइरहेको छु। अच्युत दाई, तपाईँले मेरो लेख्न रोकिएको पत्र अनि गजल फेरि शब्द बनेर मसी मार्फत कागज अनि किबोर्ड मार्फत कम्प्युटरमा कोरिन थालेका छन्। तपाईँप्रति आभारी छु र साथमा एउटा पत्र भन्दै उहाँले लेख्नुभएको पत्र यस्तो छ।

म तिमीलाई आज पनि उस्तै माया गर्छु। फरक यति मात्रै छ कि पहिले अधिकारले बोल्थे, अहिले सम्झनाले चुप लागेर रुन्छ। तिम्रो रिस सकिएर एक दिन थाक्ला, तिम्रो घमण्ड पनि कुनै मोडमा हार्ला, तर मेरो मनमा तिम्रो लागि बाँचेको माया कहिल्यै मर्दैन, किनकि तिमी मेरो लागि केवल मान्छे होइनौ, मेरो अधुरो सपना हो, मेरो बाँच्ने कारण हो। आज तिमीलाई मेरो आवश्यकता नहुन सक्छ, मेरो म्यासेज बोझ लाग्न सक्छ, मेरो वास्ता नाटक लाग्न सक्छ, तर समयले एक दिन बुझाउनेछ साँचो माया आवाजले होइन त्यागले प्रमाणित हुन्छ भनेर। मैले तिमीलाई कहिल्यै शरीरले मात्र माया गरिन, तिम्रो हाँसो, तिम्रो बोली, तिम्रो सानो रिस, तिमी चुप लाग्ने बानीसम्मलाई आफ्नै संसार बनाएर बसेको थिएँ। तिमी टाढा भएपछि रातहरू धेरै लामो लाग्न थालेका छन्, गीतहरू दुःखी लाग्न थालेका छन्, मान्छेको भीड़मा पनि म एक्लो हुन थालेको छु। कसैलाई गुमाउनु यति पीड़ादायी हुँदो रहेछ भन्ने मैले तिमी गएपछि बुझे, किनकि तिमी जाँदा मेरो मुटुको आधा धड्कन पनि लिएर गयो। म तिमीसँग धेरै कुरा माग्दिन, केवल कहिलेकाहीँ मेरो सम्झना आइपुग्छ, कुनै रात निदाउन नसकेको बेला मेरो नाम सम्झेर एक थोपा आँसु झरिपुग्छ, त्यसरी लाग्छ मेरो माया पूर्ण रूपमा मरेको छैन भनेर। मैले तिम्रो लागि आफ्नो खुशी त्यागे, आफ्नो सपना छोडे, आफ्नो संसार सानो बनाए, तर तिमीलाई ठूलो बनाउन खोज्दा म आफै भित्रभित्र टुटिरहेको रहेछ, तिमी बिना पनि बाँचिरहेको छ। तर सत्य यही हो, पहिले जस्तो मुस्कुराउन सक्दिन, किनकि केही मान्छे जीवनबाट गएपछि खुशी पनि सँगै लिएर जाँदा रहेछ। यदि कुनै दिन तिमीलाई सबैले छोडे झैं लाग्यो भने एकपटक फर्केर मेरो माया सम्झनु, किनकि दुनियाँ बदलिन सक्छ, मान्छे बदलिन सक्छन्, तर साँचो माया अन्तिम सासम्म उस्तै रहन्छ। कविन्द्र ओझा, कवि मनमा।

कविन्द्र ओझाको यो रचना मैले वाचन गरे। हामी बुलबुलमा छौं र बुलबुलमा तपाईले पठाउनुभएका रचना, तपाईले पठाउनुभएका रात्रिगन्थन शैलीका पत्रहरू, गजलहरू मैले वाचन गरे र यिनै रचनाहरूलाई पनि विभिन्न कार्यक्रमहरूमा लिएर वाचन गर्दै हिँडेको तपाईलाई अवगत गराएकै छु र आगामी दिनहरूमा पनि त्यसै गरी नै हिँड्नेछु भन्ने जानकारी गराउँदै अब एउटा पत्र र रात्रिगन्थन शैलीको पत्र र गजल पठाउनु भएको छ। अन्जान नामबाट पठाउनु भएको छ। नमस्ते बुलबुल कार्यक्रम सुन्ने सबै साथीहरूलाई, धेरैपछि बुलबुलमा आफ्नो रचना पठाएको छु। रचना नपठाए पनि कार्यक्रमको नियमित श्रोता बन्न छुटेको छैन। धेरै कुरा भन्न मन भए पनि गजलले नै भन्छ कि भन्ने विश्वास लिएको छु। कस्तो भयो थाहा छैन, तर थाहा नपाइकन गरेका कुराहरू पनि कहिलेकाहीँ त आफैलाई बेहद सुन्दर लाग्दो रहेछ। रचनाको बारेमा के कस्तो प्रतिक्रिया आउँछ त्यो पनि थाहा छैन, वाचन होला नहोला त्यो पनि थाहा छैन, तर थाहा नहुँदा नहुँदै पनि बुलबुल कार्यक्रम थाहा भएको भएर पठाएको छु। कस्तो भयो सल्लाह सुझाव प्राप्त गर्ने आशामा बुलबुल सुनिरहेको छु। उही बुलबुलको एक नियमित श्रोता अञ्जन बराल स्पन्दन भरतपुर छ चितवन भनेर पठाउनु भएको छ। उहाँको गजल यस्तो छ। जुधाएर आफ्नै दाजुभाइ के पायो, जुधाएर आफ्नै दाजुभाइ के पायो, छर्केर पेट्रोल कोरेर सलाई के पायो। हिजोसम्म भाइचारा थियो बन्धुत्व थियो, हिजोसम्म भाइचारा थियो बन्धुत्व थियो, आज आफ्नै छातीमा भाला रोपाई के पायो। छर्केर पेट्रोल कोरेर सलाई के पायो। अब न छोरा फर्किन्छ न त खुसी फर्किन्छ, अब न छोरा फर्किन्छ न त खुसी फर्किन्छ, भन न बाआमाको कोखरित्व बनाई के पायो। छर्केर पेट्रोल कोरेर सलाई के पायो। तिम्रो अल्लाह मेरो शिव उसको जिसस भन्दै, तिम्रो अल्लाह मेरो शिव उसको जिसस भन्दै लडेर आपसमा हिन्दू मुस्लिम इसाई के पायौ। छर्केर पेट्रोल कोरेर सलाई के पायौ। धर्म त नियम हो आचरण हो बुझ्नु पर्थ्यो, धर्म त नियम हो आचरण हो बुझ्नु पर्थ्यो, बनाएर यो फरक फरक बुझाई के पायौ। जुधाएर आफ्नै दाजुभाइ के पायौ, छर्केर पेट्रोल कोरेर सलाई के पायौ।

चितवनबाट पठाइएको अन्जान बरालको यो रचना वाचन गरे मैले यो गजल र यो सँगसँगै अब हामी बुलबुलको अन्त्यतिर आइपुगेका छौं। अब एक हप्ता बाँकी छ दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजनका लागि तपाईँले रचना पठाउन त्यसकारण आफ्ना गुणात्मक गजल छन् भने कृपया यो हप्ताभित्रमा पठाइसक्नुहोला र अब आउने हप्ता हामीले वाचन गरेका गजलहरू सकिसकेपछि हामी निर्णायक मण्डलीकोमा पठाउनेछौ तपाईँका गजलहरू र त्यहाँबाट मार्किङ भएर तपाईँको नाम ठेगाना के पनि नराखिकन पठाइनेछ गजललाई एउटा संख्या दिएर पठाइनेछ र त्यही संख्याले जुन मार्क्स पाउँछ त्यसैको आधारमा पहिलो दोस्रो र तेस्रो छुट्याएर पुरस्कृत गर्नेछौ यो जानकारी गराए र अब आउने हप्ता हामीले साउन महिनाको अन्तिम बुलबुल साउन 27 गते 95 औं बुलबुलमा तपाईँको रात्रिगन्थनको यो महिनाभरिको उत्कृष्ट तीनवटा रात्रिगन्थन कस कसको भयो घोषणा गर्नेछौ र तीनजनालाई नगद जनही 5000 पुरस्कार स्वर्गीय प्रकाश उप्रेती स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार प्रदान गर्नेछौ। यति जानकारी गराउँदै बुलबुलमा सामग्री पठाउने रचना पठाउने इमेल ठेगाना दिँदैछु CHHAPRONEWS chapronews@gmail.com। हवस् त अर्को दिनसम्मका लागि बुलबुलबाट प्राविधिक साथीसँगै म अच्युत घिमिरी विदा हुन्छु। जाँदा जाँदै चितवन घर भई अहिले युके बस्दै आउनुभएका देवेन्द्र कैदी पुरूषको गजल वाचन गर्दै शुभरात्री भन्छु।

0: जसरी एक्लै छ लाटो कोसेरो रातीमा, जसरी एक्लै छ लाटो कोसेरो रातीमा, त्यस्तै हाल तिमी बिना मेरो रातीमा। देशको हालत बुझ्न सकेनौ नेताज्यू, देशको हालत बुझ्न सकेनौ नेताज्यू, अझै बल्छ सल्लाहको कप्टेरो रातीमा, त्यस्तै हाल तिमी बिना मेरो रातीमा। दिउँसो चामल लिएर ट्रक पनि आउँदैन, दिउँसो चामल लिएर ट्रक पनि आउँदैन, सधैँ घुइकिन्छ के लिएर पजेरो रातीमा, त्यस्तै हाल तिमी बिना मेरो रातीमा। दुर्भाग्य सिकारीको निशानामा पर्यो माउ, दुर्भाग्य सिकारीको निशानामा पर्यो माउ, कसरी निदाउला सानो बचेरो रातीमा, त्यस्तै हाल तिमी बिना मेरो रातीमा। तिमी सँगै नहुँदा सबै शून्य शून्य हुने, तिमी सँगै नहुँदा सबै शून्य शून्य हुने, जुन छ र पनि लाग्छ अँधेरो रातीमा, त्यस्तै हाल तिमी बिना मेरो रातीमा। मैले यसकारण फोन बन्द गर्दिन, मैले यसकारण फोन बन्द गर्दिन, तिमीलाई पर्न सक्छ अप्ठ्यारो रातीमा, जसरी एक्लै छ लाटो कोसेरो रातीमा, त्यस्तै हाल तिमी बिना मेरो रातीमा।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845610950।
8: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
9: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
9: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
8: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
9: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617 उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160 सचिव बिर्सना श्रेष्ठ 98461-94378
10: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
10: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
11: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
12: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
12: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
12: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि फोन 0635-93-369
14: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
11: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
14: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
11: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
14: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
13: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
17: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
20: This is Radio Dhorbarahi 103.8 MHz।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9805535537 र 9806615899।
4: फुक्कै खाए साह्रै मिठो पकाए त ट्वाक्कै एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै
5: यो हो बोनस चाउचाउ।

খুঁজে করতে পারে না, সমাচার কাছে বাটা লক্ষ্য পারে আইডার সমাচার হরুস। নেপালকা লাগি ইজরায়েলকা রাজদূত ইসমুলিক এরি বাসলে পোখরা মহানগরপালিকাকা প্রমুখ ধনরাজ আচার্যসঙ্গ শিষ্টাচার ভেটবার্তা গর্নুভएको छ। নগর প্রমুখ কার্যকক্ষমা ভएको ভেটবার্তামা নেপাল ইজরায়েল সম্বন্ধকা সাথী পোখরা র ইজরায়েল বীচ সাঝা হিতকা বিবিধ বিষয়কা বিষয়মা ছলফল ভएको হো। ভেটকা ক্রমমা পর্যটন কৃষি প্রবৃদ্ধি রোজগারী তথা প্রাবৃতিক জ্ঞান র সিপ আদান প্রদানকা বিষয়মা গহন ছলফল ভएको छ। সো অবসরমা নগর প্রমুখ আচার্যলে মহানগরকা কর্মচারী তথা প্রাবৃতিক জনশক্তিকো দক্ষতা র ক্ষমতা অভিবৃদ্ধিকা লাগি ইজরায়েলসঙ্গ সহকারী গর্ন আগ্রহ গর্নুভएको थियो। उहाँले आधुनिक कृषि प्रविधि सीप विकास र रोजगारका क्षेत्रमा सहकारी विस्तार गर्न सके पोखरा सहित समग्र देशले नै लाभ लिन सक्ने पतन भएको छ। जवाफमा राजदूत बासले इजरायलको आधुनिक कृषि प्रणाली सम्बन्धी लर्न एण्ड अन सिक्दै कमाउँदै कार्यक्रम मार्फत पुगेका नेपाली युवाले ज्ञान र सिप हासिल गर्दै राम्रो प्रगति गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले इजरायलको प्रविधि मैत्री कृषि प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने धारणा व्यक्त गर्नुभएको छ। भेटमा पोखरा र इजरायल बीच भेटवार्ताबीच पर्यटन संस्कृति आदान प्रदान तथा सीधा हवाई उडान सञ्चालनको सम्भावनाबारे समेत चासो व्यक्त गरिएको छ। नगर प्रमुख आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न हवाई सम्पर्क र सांस्कृतिक सहकारी महत्वपूर्ण हुने स्पष्ट पार्नु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक एसपी टेक बहादुर कार्कीको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ। कार्की तनहुँको जिम्मेवारी सम्हालिएता बजारको बजारदेखि गाउँ बस्तीसम्म प्रहरी परिचालन बढ़ाएको छ भने नियमित गस्ती सवारी चेक जाँच शंकास्पद गतिविधिमाथिको निगरानी तथा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाइएको छ। यसै क्रममा प्रहरीले बुधबार अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत विभिन्न मुद्दामा फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो। पक्राउ परेका मध्ये चारजना अभद्र व्यवहार मुद्दाका तथा एकजना आपराधिक उपद्रव मुद्दाका प्रतिवादी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कमिशन घटाउन र उचित भाडादर तोक्न माग गर्दै ड्राइभ सेयरिङ कम्पनी इनड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको भाडा दर कम भएको गुनासो सहित उनीहरूले बुधबार इनड्राइभको कुपनडोल स्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउन्डेशन नेपालको अगुवाईमा उहाँहरूले प्रदर्शन थाल्नु भएको हो। भाडा कम कमिशन बढ़ी अब सहँदैनौ श्रमको मूल्य देऊ राइडरको जीवन सुरक्षित गर्न कमिशन घटाऊ न्याय बढ़ाऊ हामी चुप लागेर बस्दैनौ अन्य सहेर बस्दैनौ राइडरको सुसर बन्द गर्न लगायत नारा लेखिएका प्ले कार्ड बोकेर उहाँहरूले प्रदर्शन गर्नुभएको हो। आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ल गण्डकीले आयोजना गरेको नगर स्तरीय वक्तृत्व कला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलकी स्मृति चौधरी प्रथम हुनुभएको छ। आदिवासी जनजातिको भाषा कला र संस्कृतिको महत्व विषयको प्रतियोगितामा सहभागी 18 जना प्रतियोगीलाई पछि पार्दै चौधरी प्रथम हुनुभएको हो। प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे द्वितीय र लिटल गार्डन बोर्डिङ स्कूलकी एकता गौतम तृतीय हुनुभएको छ। त्यसै गरी हंसवाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाउँ फर्कोदाई माध्यमिक विद्यालयकी गंगा विकाले 57 स्थान प्राप्त गर्नुभएको छ। प्रतियोगितामा प्रथम द्वितीय तृतीय र 57 हुनेले क्रमशः नगद 10,000 7,000 5,000 र सामान 2,500 का साथै मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा विजेतालाई परिषदका अध्यक्ष कुलकुमार कुमाल शुक्ल गण्डकी साथका अध्यक्ष खड्का सिंह थापा कार्यपालिका सदस्य दयाखिम कुमाल र विमल भुजेल कार्यक्रम संयोजक सुरेन्द्र तामाङले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रमको संचालन परिषदकी सचिव बिर्सना श्रेष्ठले गर्नुभएको थियो।
मर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको पोखरा महानगरपालिका 14 का अजित जीसी, युकेश गुरूङ र दिपेश गुरूङ सम्पर्क विहीन भएका छन्। माछापत्री गाउँपालिका 9 बादल डाँडा नजिकको जंगलमा बाटो बिराएर अलपत्र परेका हुन सक्ने आशंका गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ। युवकहरूको मोबाइल बन्द रहेको माछापत्री 6 भेडाबारी स्थित अस्थायी प्रहरी पोस्टका प्रहरी हवलदार जीवन बरालले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहुले अदालतको फैसला कार्यान्वयन तथा चालू मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत 5 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय तनहुबाट खट्टीको टोलीले जिल्ला अदालतबाट लागू औषध मुद्दामा फरार रहेका 4 जना तथा अवध र व्यवहार सम्बन्धी चालू मुद्दाका 1 जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो। पक्राउ परेका मध्ये 2 पुरूष र 1 महिलालाई अवध र व्यवहार मुद्दामा जनाही 10,000 रूपियाँ तथा 5,000 रूपियाँ जरिवाना हुने फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसै गरी लागू औषध मुद्दामा फरार रहेका शुक्लगण्डकी 2 निवासी 1 पुरूषलाई पनि पक्राउ गरेको छ। साथै अवध र व्यवहार सम्बन्धी चालू मुद्दामा फरार रहेका शुक्लगण्डकी 7 निवासी 1 पुरूषलाई ब्याच नगरपालिका 3 पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

शुक्लगंडी नगरपालिकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव प्रति राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लगंडी नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगर समितिका सभापति हरि खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा एलपी ग्यास दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले यसको सहज नियमित र पारदर्शी आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। राष्ट्रपाल शुक्लगंडी नगरपालिका र नगर उद्योग वाणिज्य संघलाई ग्यास विक्रेता तथा डिलरसँग समन्वय गरी बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेको छ। साथै व्यवसायीलाई पहुँच वा चिनजानका आधारमा नभई सबै उपभोक्तालाई समान र निष्पक्ष रूपमा ग्यास वितरण गर्न अनुरोध गरिएको छ। विज्ञप्तिमा कृत्रिम अभाव सिर्जना गर्ने अनावश्यक भण्डारण गर्ने तथा उपभोक्तालाई मर्का पर्ने गतिविधिमा संलग्न नहुने चेतावनी दिँदै यस्ता कार्य भए सम्बन्धित निकायले आवश्यक अनुगमन र कार्यवाही अघि बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। त्यसै गरी उपभोक्तालाई आवश्यक भन्दा बढ़ी ग्यास सिलिण्डर सञ्चय नगरी जिम्मेवार उपभोक्ता व्यवहार अप्नाउन पनि आग्रह गरिएको छ। अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार स्थानीय तह व्यवसायी र उपभोक्ता बीच सहकारी आवश्यक रहेको राष्ट्रपालले जनाएको छ। जिल्ला कारागार तनहुमा केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालय तनहु र प्रदेश अस्पताल लमोलीको स्वास्थ्य टोलीले कारागारमा पुगेर स्वास्थ्य परीक्षण गरेको छ। कारागारका 25 जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका तनहुका सूचना अधिकारी सुदीप कडेलका अनुसार केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि तत्काल स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य परीक्षणका क्रम बिरामीको अवस्था सामान्य रहेको र आवश्यक औषधि तथा स्वास्थ्य निगरानीको व्यवस्था गरिएको जनाइएको छ। कैदीबन्दीमा सरुवा रोगको जोखिम हुन सक्ने भएकाले स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, सरसफाई, व्यक्तिगत स्वच्छता र तथा आवश्यक परे थप परीक्षणको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। घर माथिबाट निरन्तर पहिरो खस्ने क्रममा नरोकिएपछि बागलुङ नगरपालिका उपल्ल थरका पहिरो जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। भान्सा गाउँको सिर धुले ओडारबाट खसेको पहिरोले उपल्ल थरका मणिशंकर सापकोटा र विद्यापति सापकोटाको घर जोखिममा परेपछि नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा उहाँहरूलाई छिमेकी दशरथ सापकोटाको घरमा स्थानान्तरण गरिएको हो। निरन्तरको वर्षाले पहिरोको जोखिम बढ़ाएपछि मणिशंकरको परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ नगरपालिका 6 का वडाध्यक्ष रुद्र केसीले जानकारी दिनुभएको छ। विद्यापतिको घरमा हाल बसोबास नरहे पनि पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनु भएको छ। करिब 120 मिटर माथिबाट खसेको पहिरो नियन्त्रण गर्न तत्काल सम्भव नरहेकाले वर्षा रोकिएपछि मात्र नियन्त्रणको योजना बनाइने वडा अध्यक्ष केसीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी डाइभ उपरीक्षक रामेश्वर तत्तीका अनुसार प्रहरी र स्थानीयवासीको सहकारीमा जोखिम परेमा परेको घरबाट खाद्यान्न, लत्ता कपड़ा, भाँडाकुँडा र अन्य महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा सारिएको छ। तनहुको ब्यास नगरपालिका 1 करङकाठ स्थित बुल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेका 1 किशोरको उद्धार गरिएको छ। बुधबार साँझ करिब 6:40 बजे ब्यास नगरपालिका 11 घर भई हाल ब्यास 1 गल्बुवेसी भट्टटोल बस्दै आएका 15 वर्षीय अमीर दुरा पौडी खेल्ने क्रममा डुबेका थिए। घटनाको जानकारी प्राप्त हुन साथ सामुदायिक प्रहरी सेवा केन्द्र तनहुबाट प्रहरी हवलदार टोप बहादुर कुमालको कमानमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा किशोरको उद्धार गरेको हो। उद्धारपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल दमली पठाइएको छ। अस्पताल पुर्याउँदा उहाँको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।

0: भानु नगरपालिकामा सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनमा गम्भीर लापरवाही भएको पाइएको छ। निर्माण कार्यको बीमा समयमै नवीकरण नगरिएको, कार्यप्रगति न्यून रहेको, पेस्की फर्च्योट नगरिएको, बढ़ी भुक्तानी गरिएको तथा ठेक्का व्यवस्थापनमा कमजोर देखिएको छ। प्रतिवेदनका अनुसार निर्माण कार्यको बीमा सम्झौताको अवधि सकिएपछि पनि समयमै नवीकरण नगरिदा ₹82,24,526 बराबरको काम जोखिममा परेको देखिएको छ। यस्तै दोस्रो रनिङ बिलसम्म निर्माण कार्यको भौतिक प्रगति 45% मात्र रहेको उल्लेख छ। एप्रोज सड़कदेखि औद्योगिक ग्रामसम्मको सड़क स्तरोन्नति योजनामा सम्झौताको अवधि सकिएपछि पनि म्याद थप नगरी सम्झौताको कार्य सम्पन्न गर्नुपर्ने अवधि समाप्ति पश्चात दिएको ₹7,20,000 पेस्की रकम अनियमित देखिएको छ। यस्तै अर्को ठेक्का सम्झौता अन्त्य गरिएपछि बाँकी काम सम्पन्न गराउन लाग्ने खर्च बापत सम्बन्धित निर्माण व्यवसायीबाट ₹1,14,84,339 सरकारी बाँकी सरह असुल गर्नुपर्ने उल्लेख गरिएको छ। सड़कमा ट्याक कोट गर्दा निर्धारित मापदण्डभन्दा बढ़ी दरमा भुक्तानी दिएको भन्दै सम्बन्धित निर्माण व्यवसायीबाट ₹43,645 असुल गर्नुपर्ने औलाइएको छ। साथै केही खरिदमा कानूनले तोकेको प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन नगरी सोझै खरिद गरिएको विषय पनि प्रतिवेदनले औलाएको छ। यी सबै विषयमा सुधार गरी कानून बमोजिम कार्यवाही तथा रकम असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले वार्षिक लेखा परीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ। हवस् त, यिनै खबरसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा सहन्छौ। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टी। फोन 0635930369।
8: हजुर दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसुजित हुन पाउने तपाईँको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

नमस्कार अनि शुभ बिहानी रेडियो दूरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो फेसबुक पेज वेबसाइट हाम्रो पात्रो र नेपाली पात्रो मार्फत विश्वभरि एकसाथ प्रसारण भइरहेको दूरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 21 गते बिहिबार, तदनुसार सन् 2026 अगस्तको 6 तारीख, नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको आज अष्टमी तिथि। राष्ट्रिय अन्तर्राष्ट्रिय र स्थानीय समाचार मार्फत सुसूचित बनाउने हाम्रो प्रयास दूरबाराही हाइलाइट्समा सुन्नुहोस् मुख्य समाचारहरू। सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने मन्त्री परिषदको निर्णय। ग्यास अभावको विषयमा शुक्ला गण्डकी नगरपालिका र व्यवसायीहरू बीच छलफल। कम्पनीले ग्यास नदिँदा समस्या भएको व्यवसायीहरूको भनाई। अनावश्यक भण्डारण नगर्न आम सर्वसाधारणलाई नगरपालिकाको आग्रह। ग्यास अभावलाई केन्द्रमा राखेर प्रभावकारी रूपमा बजार अनुगमन गर्न रासोपा शुक्ला गण्डकीको ध्यान आकर्षण। पहुँचवालालाई मात्रै ग्यास दिन थालेपछि काठमाडौँमा प्रशासनले खटायो सिभिल प्रहरी, कार्यवाही गर्ने चेतावनी। नेपालको माग अनुसार भारतबाट ग्यास नआउने। न्यायाधीशलाई दबाव दिएको भन्ने अन्तर्राष्ट्रिय संस्थाहरूको दावी प्रति सरकारको आपत्ति। संसदीय सार्वभौमिकतामाथि प्रहार भएको ठहर। तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिको निर्देशन। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा नदिने अडान राखेपछि उहाँकै नेतृत्वमा सरकारले निरन्तरता पाउने। जय नेपाल पार्टीको सर्वोच्च नेता मा दुर्गा प्रसाई नियुक्त, तर वरियतामा धवल शमशेर राणा भन्दा तल। अर्को चुनाव पछाडि प्रसाईलाई संसदीय दलको नेता बनाउने समझदारी। इन्टरनेट सेवा प्रदायकको बक्यौताको विवाद टुंग्याउने प्रयासमा सरकार। कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्ने, संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। प्रदेश सरकार निर्माणको कुनै पनि गतिविधि र चलखेलमा सहभागी नहुन सांसदहरूलाई राप्रपाको निर्देशन। गण्डकी प्रदेशमा राप्रपा बिना बहुमतको सरकार गठन गर्न मुस्किल। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हामी सुन्छौ अभियान शुरू गर्ने। राष्ट्रिय स्थानीय तहको उम्मेद्वार छान्न रासोपाले बनाएको रूपरेखा तयार। लिडरशिप एकाडेमीको भारांक 25% मानिने। आगामी मंगिरको 26 गतिदेखि 28 गतिसम्म काठमाडौँमा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनको तयारी शुरू। पार्टीको निर्देशन विभाग सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन। सत्ताको चलखेलमा राप्रपा सामेल नहुने निर्णय। कम्युनिष्ट आन्दोलनको एउटा चरण पूरा भएको। नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवको टिप्पणी। सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भनाई। कोरियाको ईपीएस प्रणालीमा जतिसुकै छानबिन गर्ने पनि लोप होल भेट्न नसकिने श्रम मन्त्री रामजी यादवको दावी। ईपीएस मार्फत रोजगारदाताले श्रमिक छनौट गर्दा नेपाल सरकारको कुनै भूमिका नरहेको प्रश्नोत्तरी। सरकारको उदासीनताले हजारौं विद्यार्थी अन्यलमा। एमबीबीएसदेखि नर्सिङसम्म भर्ना प्रभावित। क्यालेण्डर कार्यान्वयन हुन नसक्दा करिब 60,000 विद्यार्थी अन्यलमा। हेलो सरकारमा एक वर्षमा गुनासो गर्ने 321% वृद्धि। हेलो सरकारलाई नागरिक गुनासो र एकीकृत सेवा व्यवस्थापन कार्यालयका रूपमा विकास र विस्तार गरिने। ब्रतपिकबाट निर्मल पूर्जा निम्स दाई सहित चारजना आरोहीको शव उद्धार गरेर आधार शिविरमा ल्याइयो। अन्यको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयासहरू जारी राख्ने प्रतिबद्धता। निर्मलको शव पाकिस्तानबाट अन्त्येष्टिका लागि लन्डन लगिने। चीन सरकारको चासो पछाडि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द। अब नेपालमा यो कार्यक्रम नहुने।
इजरायली राजदूत र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बीचमा भेटवार्ता, पोखरा र इजरायल बीचमा साझा हितका विविध विषयमा छलफल, पोखरा र इजरायल बीचमा कृषि तथा पर्यटनमा सहकार्य गरिने। तनहुको भानुमा सामुदायिक विद्यालय अरूले विभिन्न बहानामा अभिभावकबाट रकम असुल्ने गरेको गुनासो, कुनै पनि शीर्षकमा शुल्क नउठाउन भानु नगरपालिकाको निर्देशन। वालिङ नगरपालिकाका किसानलाई उत्पादित तरकारी र कृषि उपज बोकेर बजार धाउनु पर्ने बाध्यता अब अन्त्य हुने। कृषि एम्बुलेन्स मार्फत किसानको घर आँगनबाट नै उत्पादित संकलन गरेर बजारसम्म पुर्याउने व्यवस्था शुरू। आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व विषयक प्रतियोगिता शुक्ला गण्डकीमा सम्पन्न। प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कूलको त्रिकी स्मृति चौधरी प्रथम हुन सफल। मर्दी हिमालको पदयात्रामा गएका पोखराका तीनजना युवक सम्पर्कविहीन, स्थानीय बासिन्दा र बेपत्ताका आफन्तसँग समन्वयमा खोजी कार्य तीव्र पारिँदै। कमिशन घटाउन र उचित भाडादर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इनड्राइभसँग आबद्ध चालकहरूद्वारा काठमाडौँमा प्रदर्शन। तनहुमा सजाय भुक्तान नगरी फरार रहेका पाँचजना प्रतिवादी नियन्त्रणमा। गण्डकी प्रज्ञा प्रतिष्ठानले शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी अभियान सञ्चालन गर्ने, न्यूरो आर्ट मार्फत मानसिक स्वास्थ्य प्रवर्धनमा जोड़ दिइने। फेसबुकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो हटाएपछि हंगामा, मेटाका उच्च अधिकारी र भारत सरकारका प्रतिनिधिबीच भेटवार्ता। मार्क जुगरबर्गले बिना शर्त माफी माग्नुपर्ने अडान, घटना दोहोरिए भारतमा मेटाले पाउँदै आएको कानूनी संरक्षणसम्म प्रभावित हुन सक्ने चेतावनी। भारतमा मनसुनी बाढ़ी र पहिरोका कारण जुलाईदेखि 100 जनाको मृत्यु, हजारौंले डुबानमा परेका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य। चीनको कुङमिङ स्थित रासायनिक कारखानामा आग लागि हुँदा 1000 भन्दा बढ़ी विस्थापित। दुई वर्ष पछाडि शेख हसिनाको भनाई सार्वजनिक, डिसेम्बरमा बंगलादेश आफ्नो घरमा फर्कने भनाई। युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारणले कम्तीमा 15 जनाको मृत्यु, दर्जनौ घाइते। रूसले गरेको आक्रमणपछि नागरिक हताहतको बढ़दो संख्या उच्च स्तरमा पुगेको मानवाधिकार पर्यवेक्षकहरूद्वारा चिन्ता व्यक्त। सन् 2026 को आईसीसी एक दिवसीय विश्वकप चरण प्रतियोगिता फेब्रुअरीमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 जना खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्।

0: त्यसपछि विस्तृत समाचारहरू सहित हामी उपस्थित हुने नै छौं। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
2: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
3: अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
7: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडियल।

0: र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
1: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855-11445 र 9855-20445।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
9: खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
10: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
3: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
4: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
4: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
3: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
4: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9641094378।
5: सधैँ झैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0654142333
6: र 9086861087।

0: 103.8 अन्तर्मनको आवाज।
1: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गहना बनाउनु परेमा दुलेगौड़ा रेडियो ढोरबारा रहेको भवन भन्दा केही घर तल रहेको यही पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। आज मिति 2083 साल साउन 21 गते बिहिबार। साउन कृष्ण पक्षको अष्टमी तिथि सन् 2026 अगस्त 6 तारीख। अब तपाईको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईको आजको दिन राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। वृष राशि। तपाईको आजको दिन सामान्य रहनेछ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। विदेशमा आकर्षण बढ्नेछ। मिथुन राशि। तपाईको आजको दिन राम्रो रहेको छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ। कर्कट राशि। धेरै राम्रो दिन रहेको छ। धन लाभ हुनेछ। रमाइलो यात्रा हुनेछ। मान सम्मान प्राप्त हुने दिन रहेको छ। धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जना हुनेछ। शिक्षामा लाभ हुनेछ। काम गर्दा मन शान्त बन्नेछ। सिंह राशि। पठन पाठनमा मन जानेछ। शुभ ग्रहको बहुमत भएकाले शिक्षा र स्वास्थ्यमा लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नु राम्रो होला। सामाजिक क्षेत्रमा काम गर्दा मन शान्त बन्नेछ। कन्या राशि। तपाईको आजको दिन सामान्य रहनेछ। सानो कुराले मनमा उथल पुथल ल्याउनेछ। आर्थिक क्षेत्रमा व्यय भार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ। अभिभावकसँगको अन्तर्क्रियाले फाइदा हुनेछ। तुला राशि। तपाईको आजको दिन राम्रो रहनेछ। दाजुभाइको सहकार्य भए फाइदा हुनेछ। विपक्षीको साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्ने हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ। वृश्चिक राशि। तपाईको आजको दिन राम्रो रहनेछ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन रहेको छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धनु राशि। तपाईको आजको दिन राम्रो रहनेछ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन रहेको छ। मकर राशि। तपाईको आजको दिन सामान्य रहनेछ। लगानीबाट सामान्य नाफा हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुनेछ। स्वास्थ्य र शिक्षामा थप मेहनत गर्नुपर्नेछ। परिवारको व्यवहारले मनशान्त बढ्ने जोखिम रहेको छ। कुम्भ राशि। तपाईको आजको दिन सामान्य रहनेछ। टाउको दुख्ने जोखिम बढ्न सक्नेछ। हरेक काममा बाधा र अवरोध हुनेछ। व्यापारमा गरेको लगानीबाट भने नाफा हुनेछ। परिवारमा एकपटक सचेत सोचेर मात्र बोल्नु उचित हुनेछ। साथीबाट प्रशंसा हुनेछ। अन्तिममा मीन राशि। तपाईको आजको दिन राम्रो रहनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। विपक्षी सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा तपाईको नाम रहनेछ।